अवसर मिल्ने छ, बुद्धिको उचित प्रयोगले आफ्नो लक्ष्य पहिलाउन सकिनेछ, परोपकारी कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। कामको बोझले थकान महसुस होला, स्वदेशमा गरेको लगानीमा उदासीनता देखिनेछ, राजनीति र वैदेशिक लगानीमा भने फाइदा होला, पारिवारिक सम्बन्धमा खटपट आउन सक्ने सम्भावना रहेको छ। वृश्चिक राशि, तपाईँको दिन आज राम्रो छ, आज स्वास्थ्य र शिक्षामा फाइदा हुने दिन छ, कुरा काट्नेहरू बढ़ने भएकाले बोल्दा ध्यान दिनुहोला, सामाजिक र राजनीतिक क्षेत्रमा भन्दा व्यवसायमा बढ़ी फाइदा हुने दिन देखिन्छ। बुद्धिको उचित प्रयोग गर्न सके जटिल छानिएका काम पनि सहज रूपमा सम्पन्न हुनेछन्, विद्या र प्रतिस्पर्धाका क्षेत्रमा सफलता मिल्नेछ, मित्रताको बन्धन अझ कसिनुका साथै दाम्पत्य जीवनमा सुख र आत्मीयता बढ़ने समय छ। धनु राशि, रमाइलो तथा लाभदायक यात्रा गर्ने अवसर प्राप्त हुनेछ, धार्मिक यात्राको योग बन्नेछ, घुमफिरप्रति आकर्षक बढ्नेछ, आफ्नै दक्षता क्षमता र आत्मविश्वासको आधारमा विभिन्न कार्य सफलतापूर्वक सम्पन्न गर्न सकिने योग देखिन्छ। स्वास्थ्यमा लाभ मिल्नेछ, प्रशंसा गर्नेहरू बढ़ेर जानेछन्, बोल्दा ध्यान दिनुपर्नेछ, पारिवारिक सम्बन्ध सुमधुर होला, प्रेम सम्बन्धबाट खुशी मिल्ने योग रहेको छ। अब मकर राशि, आफन्तहरूसँग भेट हुनेछ, मिष्टान्न भोजनको योग देखिएको छ, स्वास्थ्य र शिक्षामा सुधारको संकेत देखिनेछन्, बोल्दा ध्यान दिनुपर्नेछ, प्रेम सम्बन्ध भने सुमधुर बनेर जानेछ, स्वादिष्ट भोजनको आनन्द प्राप्त होला, यात्रा लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ, धार्मिक कार्य तथा सभा समारोहमा सहभागी हुने अवसर मिल्नेछ, मनमा हर्ष उमङ्ग र उत्साह बढ्नेछ। कुम्भ राशि, विवेकले अपेक्षा अनुसार काम गर्न सक्ने भएकाले महत्वपूर्ण निर्णय गर्दा विशेष सावधानी अपनाउनुहोला, खानपानमा सचेत रहनु उचित हुनेछ, भ्रमण खानपान तथा फेसनमा खर्च बढ्न सक्छ, पारिवारिक जीवन भने सामान्य रहने संकेत देखिन्छ, आज तपाईँको संचित धन पनि खर्च हुनेछ, धार्मिक र बौद्धिक क्षेत्रमा मन जानेछ, राजनीतिमा प्रवेश नै नगर्नु राम्रो देखिएको छ भने परिवारको साथ र सहयोग मिल्ने योग रहेको छ। र अन्त्यमा मीन राशि, आवश्यक क्षेत्रमा धन खर्च हुनेछ, यात्राले खर्च बढ़ने सम्भावना छ, शिक्षामा गरेको लगानीबाट आंशिक फाइदा होला, परिवारको साथ सहयोग मिल्नेछ, गोपनीयता कायम गर्नुपर्ने आवश्यकता देखिन्छ, सानो प्रयत्नले ठूलो काम सम्पन्न हुनेछ, नोकरी तथा कार्य क्षेत्रमा मान सम्मान मिल्नेछ, नयाँ कार्य र रोजगारीको अवसर प्राप्त हुनेछन्, वैदेशिक रोजगारीसँग सम्बन्धित काम अगाडि बढ़नेछ, प्रेम र सम्बन्धमा मधुरता छाउने योग रहेको छ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा धेरै कर्ममा विश्वास गर्नुहोला, तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाई सम्पूर्णमा रेडियो ढोरबाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर हामी फेरि उपस्थित हुनेछौ। तपाईँको जन्मदिनको शुभकामना रेडियो मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिन नै शुभकामना टिपाइदिनुहोला। जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन नम्बर 0564141 सधैँ खुल्ला रहनेछ। हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुने जानकारी सहित आजको श्रृंखलाबाट म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: हेलो बा,
2: कति बन्यो घर? अनि ढलान भयो त?
3: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
2: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
4: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891505630 र 9746680681।
6: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घर माथि सिबिआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
6: प्रोपाइटर ठान प्रकाश नेउपाने 9556033878। प्रशान्त नेउपाने 9460026925।
8: आज पनि भाट अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
8: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9556083507। कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846688817।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार तुले गौड़ा वा इन डिपार्टमेंट भवन सँगै मोबाइल 9856324093 र 9856328073
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
3: हस् मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
2: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
3: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
4: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै
4: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9848385022
6: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
7: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाऊ
6: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
8: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको दुई घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 9811756606
2: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
9: खोइदिनुहोस् त ए ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
2: अनि बन्छ त दाई
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
12: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
11: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
13: स्टुडियो
14: अहिले बिहानको 6 बज्यो
15: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
16: सरकार समाज र सञ्जाल संवेदनाहीन पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल दैनिक चार बालिका बलात्कृत हुने गरेको प्रहरीको तथ्याङ्क
17: 15,000 मेगावाट बिजुली होल्ड 281 आयोजना पीपीए को पर्खाईमा 18 संस्करणको नाडा अटोसो आजदेखि शुरू हुँदै
16: पालिकाले दिने तालिममा एकरूपता र रोजगारीमा समन्वयको खाँचो एकद्वार प्रणाली मार्फत 3 तहका सरकारबीच तालमेल आवश्यक रहेकोमा विज्ञको जोड
18: लोकल लेभलले गरेका कामहरू माथिबाट अनुगमन होस् माथिबाट नीति निर्माण होस् करिकुलम डेभलपमेन्ट एकद्वार प्रणाली अनुसार नगएसम्म यो स्कार्टर चाहिँ भइरहेछ
17: फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने नयाँ शैक्षिक सत्र शुरू भएदेखि नै लागू गर्ने तयारी
16: र टप इन टी ट्वेन्टी क्रिकेटमा होवर्ड हरिकन्सलाई हराउँदै नेपाल एको पहिलो जित।
13: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
19: विगत तीन दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
13: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
19: बीएससी एडी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
13: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
19: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट को खरिदमा पाउनुहोस् पक्की कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
6: काया कैरनमा अब खबरको सिलसिला। गएको हप्ता 12 बालिकामाथि भएको बलात्कार र हत्याको घटना अझै चेलाइसकेको छैन। यो घटनापछि व्यक्तिगत गोपनीयताको विषयमा सरकारी संयन्त्रमाथि नै प्रश्न उठेको छ। त्यस्तै विद्यमान कानूनी प्रणाली समेतको विषयमा बहस शुरू भएको छ। घटनाको छैटौं दिन सरकारले पीड़ित परिवारसँग सम्झौता त गर्यो, तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार, संचार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल राखेनन्। कतिसम्म भने यो घटनामा जोड़िएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाकै उल्लंघन गरे। सरकार र पीड़ित पक्षबीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो, त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ। गृहमन्त्री सुदन गुरूङ, कानून मन्त्री सविता गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, महिला तथा बाल बालिका मन्त्री सीता भादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ। कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका 5-5 मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको हो। नेपालको अपराध पीड़ित संरक्षण ऐन 2075 दफा 6 गम्भीर प्रकृतिको अपराधको अनुसन्धान चलिरहँदा पीड़ितको गोपनीयता पूर्ण रूपमा कायम गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। तर बलात्कारको घटनामा सरकार, समाज र सञ्जाल संवेदनाहीन बनेको, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल भएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ। यसैबीच 12 बालिका हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयान खिचेर सामाजिक सञ्जालमा पठाउने गरेको आरोपमा एक प्रहरी हवलदार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय 12 कार्यरत प्रहरी हवलदार कुमार विक पक्राउ परेका हुन्। 12 प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार भिडियो खिचेको आरोपमा प्रहरी हवलदार विकलाई पक्राउ गरी हिरासतमा राखिएको छ। उनी विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 र विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरिएको छ। पछिल्लो 5 वर्षको अपराध तथ्याङ्क केलाउँदा 7614 बालिका बलात्कारका घटनाबाट पीड़ित भएका छन्। यो कुल घटनाको 63.72% हो। बलात्कारपछि कतिपय हत्या भएको छ। बालिकामाथि हुने बलात्कार तथा हिंसाका घटना न्यूनीकरणका लागि प्रहरीले विशेष अभियान चलाउँदा पनि सफल हुन सकेको छैन। दिनमै 4 बालिका बलात्कृत शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
7: 3 वर्षभन्दा लामो समयदेखि 281 आयोजनाका 15,700 मेगावाट विद्युत खरिद सम्झौता पीपीए को पर्खाईमा छन्। पीपीए हुन नसक्दा यी आयोजनामा प्रवाह हुनुपर्ने अरबौं रूपियाँको निजी लगानी समेत रोकिएको छ। सरकारले सन् 2035 30,000 मेगावाट विद्युत उत्पादन गर्ने र त्यसको आधा आन्तरिक खपत गरी बाँकी निर्यात गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारे पनि लक्ष्य पूरा गर्ने आधार मानिएका आयोजनाहरू नै पीपीए को अनिश्चिततामा परेका हुन्। नेपाल विद्युत प्राधिकरण संचालक समितिको 994 बैठकले 2081 चैत 12 गतेसम्म ग्रिड कनेक्शन सम्झौता गरेका 54 आयोजनाका 4966 मेगावाट विद्युतको पीपीए गर्ने निर्णय गरेको थियो। निर्णयपछि प्राधिकरणले आवश्यक कागजात बुझाउन सूचना जारी गर्दै आयोजनालाई प्रक्रिया अघि बढ़ाउने संकेत दिएको थियो, तर व्यवसायका अनुसार सम्पूर्ण विवरण बुझाउन 4 दिनको मात्र समय दिइएको थियो। छोटो समयमै ऊर्जा उत्पादकहरूले आवश्यक कागजात बुझाए पनि त्यसपछि पीपीए प्रक्रिया अघि बढ़न सकेन। 4 दिनभित्र कागजात बुझाउन लगाइएका आयोजनाले निर्णयका लागि करिब 400 दिनसम्म कुर्नुपर्ने अवस्था आएपछि निजी क्षेत्र थप निराश बनेको छ। 15,000 मेगावाट बिजुली होल्ड शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
6: यसैबीच चाडपर्व नजिकै गर्दा काठमाडौँको भिरकुटी मण्डपमा नाडा अटोसो 2026 आजदेखि शुरू हुँदैछ। 18
7: 54 आयोजनाका 4,000
6: नयाँ ब्रान्ड सार्वजनिक गरिनेछ। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको आयोजनामा आजदेखि शुरू हुन लागेको अटोसो यही 14 गतेसम्म चल्नेछ। नाडा स्थापनाको 50 वर्षको गोल्डन जुब्ली पनि अटोसोमा सेलिब्रेशन गरिँदैछ।
7: मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टममा सूचीकृत नेपालका 25 म्यान पावर कम्पनी यो प्रणालीबाट बाहिरिने भएका छन्। युवा श्रम तथा रोजगार मन्त्रालयसँगको छलफलपछि ती व्यवसायीले एफडब्ल्यूसीएमएसबाट आफ्नो नाम हटाउने भएका हुन्। मन्त्रालयमा भएको छलफलमा 25 म्यान पावरको नाम प्रणालीबाट तत्काल हटाउने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरिबहादुर डाँगीले जानकारी दिनुभएको छ। यसका लागि सम्बन्धित म्यान पावर कम्पनीले नाम हटाउन लिखित पत्र पठाउने प्रतिबद्धता जनाएका छन्। मलेसियाले नेपाली कामदार लैजाने प्रक्रियाका लागि नेपालमा रहेका 1,000 भन्दा बढ़ी म्यान पावर कम्पनी 25 वटालाई मात्रै एफडब्ल्यूसीएमएसमा सूचीकृत गरी कामदार पठाउने अवसर दिएको थियो। सीमित म्यान पावर कम्पनीलाई मलेसियाली रोजगारदातासँग प्रत्यक्ष जोड़ने अवसर दिइएपछि व्यवसायले त्यसको विरोध गर्दै आएका थिए। उनीहरूले यो प्रणालीलाई सिन्डिकेटको प्रयासका रूपमा व्याख्या गर्दै आएका थिए।
6: कहाया कैरनमा पालिकाले दिने तालिममा एकरूपता र रोजगारीमा समन्वयको खाँचोबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: स्याम्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
10: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
9: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
11: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9460078302।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
14: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेरी, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
14: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
16: कार्यालय वा कल सेन्टर 01597-1222 सम्पर्क गर्नुहोस्।
17: शर्तहरू लागू हुनेछन्।
18: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बलात्कार घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल, दैनिक चार बालिका बलात्कृत हुने गरेको प्रहरीको तथ्याङ्क, 15,000 मेगावाट बिजुली होल्ड, 281 आयोजना पीपीएको पर्खाईमा 18 संस्करणको नाडा अटोसो आजदेखि काठमाडौँमा शुरू हुँदै मलेसियामा कामदार पठाउन सूचीकृत 25 नेपाली कम्पनी सूचीबाट बाहिरिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। एकातिर सिप अनुसारको काम नपाइनु र रोजगारीकै लागि ठूलो संख्यामा युवा विदेशिनु पर्ने अवस्था अहिले पनि चुनौतीकै रूपमा छ। अर्कोतर्फ रोजगारदाताले आवश्यक सिप भएका जनशक्ति नपाएको गुनासो गरिरहेका छन्। तर यी दुई बीचको दूरी अझै पूर्ण रूपमा हट्न भनी सकेको छैन। यही चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले 2081 सालदेखि सिप मेला आयोजना गर्दै आएको छ। विभिन्न सिप तथा व्यावसायिक तालिम मार्फत युवालाई रोजगारी र स्वरोजगारसँग जोड्ने लक्ष्य राखिएको यो कार्यक्रममा चासो पनि उत्तिकै हुने गरेको छ। हजारौंले आवेदन दिनुले सिप सिक्ने र रोजगारीसँग जोड़िने अवसरप्रति नागरिकको माग कति ठूलो छ भन्ने देखाउँछ। साथै महेश केवालीले रोजगारदाता र बेरोजगारको खाडल कम गर्ने काम कसरी गर्नुहुन्छ भनेर महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीलाई सोध्नु भएको छ।
3: रोजगारदाताको इच्छा के छ त, उहाँलाई कस्तो जनशक्ति चाहिन्छ त, इन्डस्ट्री सर्च गर्यौँ अनि इन्डस्ट्रीबाट चाहिँ कस्तो खाले तालिम दिँदाखेरि तपाईँहरू कस्तो खाले जनशक्ति चाहिएको छ, त्यो इन्डस्ट्री बेसमा अटोमोबाइलको होस् या कन्स्ट्रक्सन होस् या अरू सर्भिस लाइनमा होस्, र त्यसको बेसिसमा बल्ल हामीले मान्छेहरूलाई चाहिँ हामीले यो विषय छ यसमा अप्लाई गर्नुहोस् भनेर त्यसरी चाहिँ सेकेन्ड सिप मेला चाहिँ सञ्चालन गरेको।
4: के फरक छ अघिल्ला दुईटा संस्करणको तुलनामा, तेस्रो सिप मेलामा चाहिँ के फरक गर्दै हुनुहुन्छ, के व्यापक गर्दै हुनुहुन्छ?
3: पहिलो सिप मेलामा हाम्रो लागि पनि एउटा पाइलटिङ सप्लाई ड्रिभनबाट गएको थियो भने सेकेन्ड सिपमेला चाहिँ डिमान्ड ड्रिभनबाट गयो। सिपमेला थर्डमा चाहिँ स्पेसिफिक तालिम दिन्छ र प्रत्यक्ष रोजगारीमा चाहिँ उहाँहरू इन्भल्भ हुनको लागि चाहिँ हामीले एउटा नयाँ कन्सेप्ट ल्याएको छौँ। त्यो चाहिँ माइक्रो क्रेडेन्सियलको कन्सेप्टमा चाहिँ हामी अगाडि बढेका छौँ। गार्मेन्ट गर्दाखेरि जस्तो हामीले यो बाहुला सिलाउने मात्रै एउटा भयो, कोही चाहिँ बटन मात्रै लाउने हुन्छ, कोही चाहिँ अब लेबलिङ मात्रै गर्ने होला, मात्र बाहुला मात्रै बनायो भने उसले सर्टिफिकेट पायो कि 390 घन्टा जान परेन कि, सम्पूर्ण सिक्न परेन, किनकि त्यो त एउटाले बाहुला सिलाउने मात्रै काम गरिरहेको बिहानदेखि बेलुकासम्म होइन, त्यो एउटा जनशक्तिले, अर्कोले चाहिँ अब हामी काम गर्छ बाहिर पनि त्यो छ होइन, त्यो चाहिँ हामी सर्ट पिरियड अफ टाइममा चाहिँ तालिमहरू दिने र रोजगारको लागि चाहिँ एउटा 10 जनसँग निर्माण गर्ने इन स्पेसिफिक स्किल्स। हामीले एक महिना पिरियडमा जुन स्किलमा जान्छौँ सर्टेन पिरियड, कुनै एक घन्टाको नि होला, कुनै चाहिँ 5 घन्टाको होला, कुनै चाहिँ 4 हप्ताकै होला, त्यो तालिम सिकेपछि पर्फेक्ट होस् क्या।
4: 300-400 घन्टाको क्लास लिनुपर्ने हुन्छ होइन, अब त्यो महिनाको हुन्छ, कुनै त 3-4 महिनाको हुन्छ, एक महिना तालिम दिन्छ, घण्टाको हिसाबले दिन्छ, त्यसमा कोर्स पनि पूरा हुँदैन भने अब यसले चाहिँ दक्ष जनशक्ति उत्पादन गर्छ कि गर्दैन, र बजारले जे खोजेको हो जस्तो स्किल जनशक्ति खोजेको त्यो जनशक्ति उत्पादन गर्न चाहिँ सक्छ?
3: स्किलमा 3 कुरा हुन्छ, एउटा चाहिँ स्किलिङ, रिस्किलिङ र अपस्किलिङ कुरा हुन्छ कि। एउटा स्किल तालिम चाहिँ 100% दिन्छ, ऊ जहाँ पनि गएर पनि त्यो तालिम लिएपछि त्यो काम गर्न सक्छ, बटन मात्रै बनाउन उसलाई जानेर ऊ रोजगारी पाउँछ भने किन पुरै सर्टिस हुनु पर्यो।
4: तेस्रो चरणमा चाहिँ हामीले कस्ता खालका कार्यक्रमहरू ल्याउँदैछौँ, कस्ता खालका सिपहरू सिकाउँदैछौँ,
3: यहाँ कस्तो खाले हो त, इन्डस्ट्री के खोज्छ भन्दाखेरि चाहिँ त्यो बेसिसमा चाहिँ हामीले तालिमहरू सञ्चालन गर्ने विषयहरू निर्माण गरेछौँ। अहिले अटोमोबाइल क्षेत्र र आइटी क्षेत्र विशेष गरी एकदमै डिमान्डमा छ, 9 सेक्टरमा चाहिँ 36 विषय चाहिँ कन्फर्म भएको छ।
4: 2081 81 82 82 रोजगारी दिने भन्ने चाहिँ महानगरपालिकाले भनेको थियो, ठ्याक्कै सबैले रोजगारी पाए, जोडिए कि जोडिएनन् भन्ने पनि एउटा जिज्ञासा छ मान्छेहरूको।
3: हाम्रो 50% हारेर मात्रै रोजगारी सिर्जना भएको अवस्था छ। तालिम दिए पश्चात कुनै डाइरेक्ट रोजगारीमा जानुभएको छ भने कोही चाहिँ अन द जब ट्रेनिङ लाई मा जानुहुन्छ र त्यसपछि 6 महिनासम्म अन द जब ट्रेनिङ पछि रोजगारीमा जानुहुन्छ।
4: 100% नतिजा पाउने गरी जतिले तालिम लिनु भएको छ उहाँहरू चाहिँ रोजगारी पाउने गरीको वातावरण बनाउनको लागि चाहिँ के गर्नुपर्छ अहिलेको समयमा?
3: एकद्वार प्रणाली अन्तर्गत गयो भने मात्रै भोलि सबैतिर, किनभने सङ्घबाट सङ्घको निर्देशन अनुसार चाहिँ प्रोभिन्सले गर्ने, प्रोभिन्स अन्तर्गत बल्ल लोकल लेभलमा हुने हो नि त, तालमेल देखिँदैन क्या, मतलब सङ्घले नीति निर्माण गरोस् र तल भोलि सबैतिर, किनभने सङ्घबाट सङ्घको निर्देशन अनुसार चाहिँ प्रोभिन्सले गर्ने, प्रोभिन्स अन्तर्गत बल्ल लोकल लेभलमा हुने हो नि त, तालमेल देखिँदैन क्या, मतलब सङ्घले नीति निर्माण गरोस् र तल लेभलमा जानुहोस् नि त, अनि त्यसपछि

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460976246।
1: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0965414321।

0: अठाइस अन्ठानब्बे चार बैसठी चौध सात सय छब्बिस।
1: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
2: हिन्दकोश हिमाल क्षेत्र संकटपूर्ण चरणमा प्रवेश गरेको छ। इसिमोडले हालै प्रकाशित गरेको वार्षिक प्रतिवेदन 2025 अनुसार जलवायु जन्य संकटका कारण हिमालबाट बग्ने नदीमा निर्भर करिब 2 अर्ब मानिस पानी खाद्य र ऊर्जा सुरक्षाको गम्भीर जोखिममा छन्। प्रतिवेदनमा 2025 हिमाली क्षेत्रमा देखा परेको जलवायु जोखिमलाई सामान्य घटनाका रूपमा मात्र हेर्न नसकिने भनिएको छ। 12 प्रमुख नदीको जलाधार क्षेत्रमा अभूतपूर्व न्यून हिमपात, तीव्र मनसुनी बाढ़ी र हिमताल विस्फोटबाट जनधन र पुस्तौ लगाएर निर्माण गरिएका पूर्वाधारमा पुगेको क्षतिले हिमाली समुदायको बढ़दो जोखिम उजागर गरेको प्रतिवेदनमा उल्लेख छ। हिन्दकोश हिमाल क्षेत्रमा जलवायु तथा वातावरणीय जोखिम निरन्तर बढ़िरहेको छ। सन् 2025 यो वास्तविकतालाई अझ स्पष्ट पारेको इसिमोडका महानिर्देशक पेमा ग्याम्सुले प्रतिवेदनमा भन्नुभएको छ। नागरिकमा संकटमा हिमाल घट्दै हिउँ पग्लिँदै हिमनदी शीर्षकको खबर छ।
3: अब विदेशको खबर। फ्रान्सले अर्को महिनादेखि माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ। फ्रान्सको संसदले जुलाईमा नै 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग दुवै प्रतिबन्ध लगाउने विधेयक पारित गरेपछि अर्को महिनादेखि यो प्रतिबन्ध लागू हुन लागेको हो। मोबाइल फोन प्रतिबन्ध गर्ने तयारी राष्ट्रपति इमानुएल म्याक्रोनको बाल बालिकालाई स्क्रीन अगाडि कम समय बिताउने वातावरण दिन ल्याइएको दबावको एक हिस्सा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। सरकारले बाल बालिका तथा किशोर किशोरीलाई स्क्रीनको लतले उनीहरूको विकास रोकिरहेको छ भन्ने धारणा राखेको छ। यसै महिनाको शुरूमा त्यहाँको सर्वोच्च अदालतले सामाजिक सञ्जाल सम्बन्धी प्रावधान खारेज गरेपछि म्याक्रोनलाई यस मुद्दामा अघि बढ़न अलमल परेको थियो। सरकारका प्रवक्ता मोद बुजुरोले माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध नयाँ शैक्षिक सत्रदेखि शुरू हुने बेलादेखि नै लागू हुने बताउनु भएको छ।
2: अब खेल सम्बन्धी खबर। नेपाल एले अस्ट्रेलियाको टप एन टी ट्वेन्टी सिरिजमा पहिलो जित हात पारेको छ। नेपाल एले डार्विनको क्रिकेट मैदानमा हिजो होबर्ट हरिकन्स एकेडेमीलाई 39 रनले हरायो। हरिकन्सको यो लगातार तेस्रो हार हो। नेपाल एले प्रतियोगितामा पहिलो जित पाएको हो। पहिलो दुई खेलमा नेपाल एलाई नर्दर्न टेरिटोरी स्ट्राइकले 8 विकेट र बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेट हराएको थियो। तर नेपाल एले हिजो ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै जित निकालेको छ। टस हारेपछि ब्याटिङ निम्तो पाएको नेपाल एले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 154 रन बनाएको थियो। जवाफमा होबर्ट हरिकन्स 18.3 ओभरमा 115 रनमा अल आउट भयो।
3: अब केही खबर संक्षेपमा। गैराती, कर्णाली, गण्डकी र बागमती प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकको शेरमाथाङमा सबैभन्दा धेरै 80 मिलिमिटर वर्षा मापन भयो। त्यसै गरी दैलेखको गुवाटीमा 71 मिलिमिटर, लमजुङको फालेनीमा 78 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको पनि

0: अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्।
1: काया कैरनमा अब पालो उखानको
0: छाता ओढ्नु घाममा हीरा फोड्नु काममा
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: बलात्कार घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल, दैनिक चार बालिका बलात्कृत हुने गरेको प्रहरीको तथ्याङ्क।
1: 15,000 मेगावाट बिजुली होल्ड, 281 आयोजना पीपीएको पर्खाईमा 18 संस्करणको नाडा अटोसो आजदेखि शुरू हुँदै
0: पालिकाले दिने तालिममा एकरूपता र रोजगारीमा समन्वयको खाँचो, एकद्वार प्रणाली मार्फत तीन तहका सरकार बीच तालमेल आवश्यक रहेकोमा विज्ञको जोड़।
1: फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने, नयाँ शैक्षिक सत्र शुरू भएपछि नै लागू गर्ने तयारी।
0: र टप इन टी20 क्रिकेटमा होबर्ट हरिकन्सलाई हराउँदै नेपाल एको पहिलो जित।
1: र अन्त्यमा आजको कार्टुन चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको पुरानो कार्टुन, सरकारले ठूला व्यापारिक घरानालाई धरपकट गर्दै आएको विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ व्यापारी निवास लेखिएको छ। एकजना व्यापारी खाटबाट जुरुक्कै उठेर कतै हिँड्न खोज्दैछन्। उनलाई देखेपछि श्रीमतीले भन्दैछन्, किन तर्सिनु भा, एम्बुलेन्सको साइरन हो, पुलिसको गाड़ी होइन क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: 103.8 अन्तर्मन को आवाज।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट संचालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस।
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
2: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
1: कक्षा 12 3.6 वा 100+ माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
2: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था।
1: र बिहानी 17 कक्षा सञ्चालन हुने।
2: जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु। फोन 0635712740।
3: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878 र 9008816।

0: 142
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौंडा पोलिक्लिनिकमा यही भाद्र 13 गते दोस्रो शनिबार
2: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री
1: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार
2: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
3: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की
4: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
5: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
1: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
1: थप जानकारीका लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली फोन 065414129 मोबाइल 98560131353
6: हेर्दा दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
7: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेन छ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
6: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
7: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
5: गण्डकी मेडिकल हल दुलेगौंडा हाम्रा सेवाहरू
1: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
5: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
1: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
5: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुछरे बैङ्कको ठिक पारिपट्टि फोन 065 590 369
8: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
7: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र पाइन्छ कि
8: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
7: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
8: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
1: होटल फ्यामिली एन्ड लज खैरनी चार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98560 23420 98014 54674 र 98460 23420
9: यही तोको थेदी मु रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
10: मैले सबै कुरा भारेको छु खाना राम्रो गरेको छु तापनि मेरो कोलेस्ट्रोल बढेको छ मेडिसिन मैले खाइराखेको छु कोलेस्ट्रोल वा ट्राइग्लिसराइडको यो मेडिसिन मैले बन्द गर्न सक्छु कि सक्दिनँ खानाले मात्र कोलेस्ट्रोल ट्राइग्लिसराइडलाई म नियन्त्रण गर्न सक्छु कि सक्दिनँ र के गर्ने के खाने नखाने बारेमा मेडिसिन कुन बेला खाने भने साइड इफेक्ट हुन्छ कि हुँदैन कोलेस्ट्रोलको औषधि खाइरहेको छु भने कति चाँडो चाँडो चेक गर्ने जनावरबाट आएको र वनस्पतिबाट आएको तपाईँ खाना घरमा खानुहुन्छ कि घर बाहिर खानुहुन्छ नमस्कार अधिकांश नेपाली व्यस्कलाई र विशेष गरेर शहरी क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई जसले घर बाहिर कुनै एक टाइमको खाना खानुहुन्छ मांसाहारी हुनुहुन्छ तनावपूर्ण काम छ जीवनशैली छ मोटोपना छ आदि समस्याहरू छ भने कोलेस्ट्रोल र वा ट्राइग्लिसराइड को समस्या अवश्य नै देखिन्छ। हामीले एउटा अध्ययन गर्दा 10 वर्ष अगाडि झन्डै 90% व्यस्क युवाहरूमा, बाहिरबाट नर्मल देखिने युवाहरूमा कोलेस्ट्रोलको ट्राइग्लिसराइडको समस्या थियो, जसलाई हामी डिसलिपिडेमिया भन्छौँ। सो आजको यो विषय एकदमै महत्वपूर्ण छ, धेरैलाई काम लाग्ने विषय हो। र आज चाहिँ यो भिडियो चाहिँ पूरा सुन्नुभयो भने तपाईँले आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्न मात्रै यसले मदत गर्दैन कि यसले तपाईँको पैसा पनि जोगाउनेछ, र तपाईँलाई यो ज्ञान भयो भने तपाईँ अरूलाई पनि हेल्प गर्न सक्नुहुन्छ, गाइड गर्न सक्नुहुन्छ। प्राय के देखिन्छ भने मलाई त यो समस्या छैन, म यो भिडियो किन हेरौँ भनेर, तर तपाईँको तपाईँलाई नभएर घर परिवारमा हुनसक्छ। सामान्य ज्ञान बढाउन जरुरी छ स्वास्थ्यको बारेमा, अलिकति यसको लागि समय खर्चिन चाहिँ महत्वपूर्ण हुन्छ। र आज म यो भिडियोमा 5 महत्वपूर्ण प्रश्नहरूको उत्तर दिँदैछु, जुन प्रश्न अधिकांश दर्शक बिरामीहरू स्वस्थ र अस्वस्थ सबैको दिमागमा हुन्छ, यो भ्रमहरू हुन्, कन्फ्युजन हुन् कोलेस्ट्रोल र ट्राइग्लिसराइडको बारेमा। आज म यसको क्लियर गर्दैछु। त मेरो यो पोडकास्ट च्यानल तपाईँ अहिलेसम्म लाइक गर्नुभएको छैन भने कृपया लाइक गरिदिनुहोला, सब्सक्राइब गरिदिनुहोला। पहिलो प्रश्न छ कि मैले सबै कुरा भारेको छु, खाना राम्रो गरेको छु, तापनि मेरो कोलेस्ट्रोल बढेको छ या ट्राइग्लिसराइड बढेको छ भन्नुहुन्छ धेरैले। यसको उत्तर के हो भने कोलेस्ट्रोल र ट्राइग्लिसराइडको समस्या हाम्रो वंशानुगत पनि हुन्छ, भित्री कारणले पनि हुन्छ, तनावले पनि हुन्छ, एक्सर्साइजको कमीले पनि हुन्छ, खालि खाना नमिलेर मात्र होइन। खाना एउटा धेरै नै महत्वपूर्ण पक्ष हो, तर खाना सबै कुरा होइन, यो कुरा बुझ्नुपर्छ। त्यसैले हामी प्र्याक्टिसमा के देख्छौँ, कोही व्यक्ति दुध खान्छ, मासु खान्छ, घर बाहिर पनि खाएको देख्छौँ, तर उनीहरूको कोलेस्ट्रोल ट्राइग्लिसराइड नर्मल हुन्छ। र कोही व्यक्ति शाकाहारी छ, एकदम खानामा ध्यान दिएको छ, तापनि उसको बढेको हुन्छ। त्यसैले यो खानाभन्दा बाहिरी पक्षहरू पनि महत्वपूर्ण हुने रहेछ। पुरै भिडियो हेर्नुभयो भने अरू पनि क्लियर हुन्छ यसको बारेमा। दोस्रो कुरा कि मेडिसिन मैले खाइराखेको छु कोलेस्ट्रोल वा ट्राइग्लिसराइडको, यो मेडिसिन मैले बन्द गर्न सक्छु कि सक्दिनँ भन्ने धेरैको प्रश्न हुन्छ। कोलेस्ट्रोल र ट्राइग्लिसराइडको समस्या यदि तपाईँको जीवनशैलीले गर्दा भएको हो, तपाईँ मदिरा खाएर, चुरुट खाएर, मोटोपनाले गर्दा, बाहिर धेरै खाएर, मासु धेरै खाएर, दुध घिउहरू मिल्क प्रोडक्ट्स धेरै खाएर यदि भएको हो भने, त्यो कुरालाई नियन्त्रण गर्नुभयो भने तपाईँको यो भ्यालुहरू घट्छ, र तपाईँ औषधि चाहिँ बिस्तारै घटाएर चिकित्सकको सल्लाहअनुसार तपाईँ बन्द गर्न सक्नुहुन्छ। सो यो पर्मानेन्ट हुँदैन। कुन कुन अवस्थामा पर्मानेन्ट हुन्छ त्यो म भन्नेवाला छु, तर कोलेस्ट्रोलको औषधि एक लाइनमा भन्ने हो भने टुटाउन मिल्छ र टुटाउन सक्नुपर्छ। हामी जतिजनाले खाइरह हुन्छौँ औषधि, यो सक्दो हामीले टुटाउन सक्नुपर्छ जीवनशैलीलाई बेटर गरेर। अब अर्को प्रश्न छ कि खानाले मात्र कोलेस्ट्रोल ट्राइग्लिसराइडलाई म नियन्त्रण गर्न सक्छु कि सक्दिनँ, र के गर्ने, के खाने नखाने बारेमा। त्यसैले म आज धेरै पटक बोलेको छु यसको बारेमा कि के खाने नखाने, खानाको नाम, तर आज म नाम भन्दिनँ, म नलेज इन्क्रिज गर्ने हिसाबले कन्सेप्ट, तपाईँलाई सोचलाई परिवर्तन होस् र तपाईँ स्वयंले निर्णय लिन सक्नुहुन्छ भने 4 महत्वपूर्ण कुराहरू यहाँ राख्न गइरहेको छु। तपाईँ डाइटले यदि कोलेस्ट्रोल ट्राइग्लिसराइडलाई नियन्त्रण गर्न चाहनुहुन्छ भने तपाईँ खानालाई 2 भागमा छुट्याउनुहोस्, जनावरबाट आएको र वनस्पतिबाट आएको। सो जनावरबाट आउने जति पनि खानेकुराहरू छ अधिकांश जसले कोलेस्ट्रोल ट्राइग्लिसराइड बढाउँछ, त्यसमा चाहिँ अण्डाको सेतो भाग पर्दैन र माछालाई उमालेर खायो भने माछा पर्दैन, तर बाँकी सबै एनिमल प्रोडक्ट्सहरूले कोलेस्ट्रोल र ट्राइग्लिसराइड बढाउने सम्भावना हुन्छ। एउटा यसरी हामी डिभाइड गरौँ। दोस्रो के बुझौँ भने तपाईँ खाना घरमा खानुहुन्छ कि घर बाहिर खानुहुन्छ। यदि घर बाहिरको खाना खानुभयो भने तपाईँ जस्तो खाना खानुहोस् कोलेस्ट्रोल ट्राइग्लिसराइड बढ्ने सम्भावना, विभिन्न कारणले मैले पहिला चर्चा गरेछु, बढ्ने सम्भावना बढी हुन्छ। सो यसरी छुट्याउनुहोस्। घरभित्र यदि खानुहुन्छ, घरकै खाना खानुहुन्छ भने तपाईँको सुरक्षित हुन्छ। अब तेस्रो चाहिँ के हुन्छ भने तपाईँ प्राकृतिक खानेकुरा खानुहुन्छ या प्रशोधित खानेकुरा खानुहुन्छ। जस्तै तपाईँ रोटी दाल खानुभयो या बिस्कुट ब्रेड खानुभयो, बिस्कुट ब्रेड प्रशोधित भयो, रोटी दाल चाहिँ प्राकृतिक भयो। सो तपाईँको अनाजलाई वा खानेकुरालाई कति प्रशोधित गरिएको छ, जस्तै मांसाहारी खानेकुराकै यदि हामी कुरा गर्छौँ भने त्यसमा प्रशोधित गरेको मासु खानुभयो कि तपाईँ प्राकृतिक बजारबाट किनेर ल्याएको ताजा खानुभयो, यसले चाहिँ फरक पार्छ। कि तपाईँ फ्रिजमा लामो समयदेखि राखेको विभिन्न रसायनहरू मिसाइएको खानेकुरा खानुहुन्छ कि, सो यो रिफाइन्ड र प्रोसेसमा डिफरेन्स हेर्न सक्नुपर्छ। र अर्को कुरा छ कि तपाईँले खाना जुन खानुभयो त्यसलाई कति फ्राई गर्नुभएको छ कि फ्राई भएको छैन, उमालेको छ, उस्नेको छ, अरू तरिकाले पकाइएको छ कि त्यसलाई तेलमा राखेर हिटमा भुटेर लामो समयसम्म पकाइएको छ। यदि यो चारवटा कुरालाई सँगै यदि हामी राखिदिउँ भने हामी प्लान्टबाट आएको कुरा प्राकृतिक रूपमा फ्राई नगरिकन घरमै खायौँ भने, यो चारवटैको समरी मैले भने, तपाईँको कोलेस्ट्रोल ट्राइग्लिसराइड बढ्ने सम्भावना निकै कम हुन्छ। यदि यसपछि पनि बढिरहेछ भने तपाईँ बुझ्नुहोस् कि तपाईँको अरू केही कारण होला, कि व्यायाममा कमी छ, या तपाईँको वंशानुगत केही छ, या तपाईँको शरीरमा केही इन्जाइमेटिक प्रब्लमहरू छ, इन्जाइम हार्मोनको लेभलमा, मेटाबोलिजमको लेभलमा, जसले कोलेस्ट्रोल ट्राइग्लिसराइडलाई बढाइरहेछ। त्यस्तो अवस्थामा कि तनावले हुनसक्छ, चुरोट मदिराले हुनसक्छ, त्यस्तोमा हामी औषधिको कुरा गर्नुपर्छ। अब मेडिसिन कुन बेला खाने भने प्रश्न धेरैले कस्तो गर्नुहुन्छ भने मेडिसिनबाट टाढा बस्न चाहनुहुन्छ, त्यो एक हिसाबले ठिक पनि हो, तर यति धेरै टाढा नबस्नुहोस् कि कोलेस्ट्रोलको औषधि नखाएर कोलेस्ट्रोल बढेर मुटुमा ब्लकेज भइहालोस् या स्ट्रोक भइहालोस्, यस्तो दुर्घटना नहोस्। त्यसैले औषधि समयमै आवश्यक केसमा खान पनि जरुरी छ। र यो कुन अवस्थामा हुन्छ भने जब तपाईँले जीवनशैलीले, अघि जुन मैले पोइन्ट्सहरू भने, जीवनशैलीले तपाईँ नियन्त्रण गर्न सक्नु भएन अनि खानुहुन्न, तर प्रायः सबैले यसले यो कुरालाई दुरुपयोग गर्नुहुन्छ कि वा आज कोलेस्ट्रोल तपाईँको बढ्यो, तपाईँले औषधि खानु भएन, जीवनशैली सुधार गर्नुभयो, कोलेस्ट्रोल नर्मल आयो, फेरि केही समयपछि तपाईँको जीवनशैली पहिला जस्तो भएन र फेरि कोलेस्ट्रोल ट्राइग्लिसराइड बढ्यो, अब फेरि तपाईँ भन्नुहुन्छ म जीवनशैली सुधार गर्छु। यो प्रक्रिया तपाईँ महिनौं वर्षौं चलाउनुहुन्छ, दशकौं चलाउने पेसेन्टहरू पनि छन् कि तपाईँ केही दिन तपाईँ नर्मल गर्नुहुन्छ, केही दिन बढाएर राख्नुहुन्छ, जति दिनसम्म तपाईँको कोलेस्ट्रोल ट्राइग्लिसराइड रगतमा बढेको छ, जति दिन, जति घन्टा, जति मिनट सेकेन्ड, त्यति बेलासम्म तपाईँको असर भइराखेको हुन्छ, हामीले यसरी बुझ्नुपर्छ। सो दुई वर्ष बढेको थियो र एक वर्ष नर्मल छ भने त्यो बढेको दुई वर्षले तपाईँलाई असर गर्छ, त्यो दुई वर्ष डेजमा काउन्ट गर्नु पर्यो। तर धेरै बिरामीले कस्तो बुझ्नुहुन्छ भने पाँच वर्षदेखि हाई रहेछ वा चेक गरेका थिएन, आज देखा पर्यो, अर्को तीन महिनापछि नर्मल गरिदिए, अब म ठिक भएँ भने यो ठुलो भ्रम रहेछ, त्यस्तो हुँदैन। त्यसैले तीन महिनामा तपाईँ पर्मानेन्टली त्यसलाई घटाउन सक्नु भएन आफ्नो जीवनशैलीले, औषधि खानु राम्रो त्यसमा बाँधिन्छ। अब कुनै कुनै कन्डिसनमा तपाईँको कोलेस्ट्रोल सामान्य भए पनि, नर्मल भए पनि औषधि खानुपर्छ। औषधि विज्ञानको आधारमा के प्रमाण देखाएको छ भने यस्तो अवस्थामा औषधि खानु, नर्मल कोलेस्ट्रोलमा पनि औषधि खानु तपाईँलाई हार्ट एट्याक र प्यारालाइसिसबाट जोगाउँछ। खानु भएन भने त्यसमा नर्मल भएर पनि जोखिम हुन्छ। यो एकदम इम्पोर्टेन्ट जानकारी हो, तपाईँ सम्झिनु होला यो कुरालाई, विशेष गरेर डायबिटिजको बिरामीमा तपाईँको कोलेस्ट्रोल नर्मल छ तर कोलेस्ट्रोलको औषधि चाहिन्छ तपाईँलाई। सो 40 वर्ष कटेको यदि कोही व्यक्ति छ भने, केही समयदेखि डायबिटिज छ भने, उसलाई कोलेस्ट्रोलको औषधि अनिवार्य छ। यस्ता पेसेन्टहरू पनि छन् कि कोलेस्ट्रोलको औषधि खानु पर्यो डायबिटिजमा, तर सुगरको औषधि उसले जीवनशैलीलाई सुधार गरेर अलिक कुर्न सक्छन्, यस्तो केसहरू पनि हामी देख्छौँ। यदि कसैलाई हार्ट एट्याक भएको छ, मुटुमा ब्लकेज प्रमाणित भएको छ, स्टेन्ट हालेको छ, बाइपास गरेको छ भने, स्ट्रोक भएको छ भने, उनीहरूले हाई डोज औषधि खानुपर्छ। तपाईँको कोलेस्ट्रोल कम भए पनि, जति कम भए पनि औषधि चाहिँ त्यही मात्रामा खाइराख्नुपर्छ जबसम्म यसले साइड इफेक्ट गर्दैन। साइड इफेक्टको कुरा पनि म गर्छु। र कोही व्यक्तिलाई वंशानुगत रहेछ कोलेस्ट्रोल, जिनेटिक रिस्क पनि रहेछ परिवारमा, उनीहरूलाई कोलेस्ट्रोलको औषधि भ्यालु कम नर्मल भए पनि खानुपर्छ। र यदि तपाईँको ओभरअल हाई रिस्क रहेछ, जस्तै चुरोट खानुहुन्छ, फ्यामिली हिस्ट्री छ, अलिअलि सुगर बढेको छ, बिपी बढेको छ भने, यस्तो व्यक्तिलाई कोलेस्ट्रोल सामान्य हुँदाखेरि पनि, अलि अप्पर रेन्जमा हुँदाखेरि पनि कोलेस्ट्रोलको औषधि खानुपर्ने देखाउँछ। अब अर्को प्रश्न लिउँ कि साइड इफेक्ट्स हुन्छ कि हुँदैन कोलेस्ट्रोलको औषधिको. हो, कोलेस्ट्रोलको औषधिको साइड इफेक्ट्स हुन्छ. जति हाई डोज खानुहुन्छ त्यति बढी साइड इफेक्टको सम्भावना हुन्छ. र दुईटा ग्रुपको कोलेस्ट्रोल र ट्राइग्लिसाइडको औषधि सँगै खानुभयो भने को साइड इफेक्टको सम्भावना एकदम धेरै हुन्छ. तर साइड इफेक्ट गर्छ भनेर नखाने होइन, साइड इफेक्टलाई कसरी रोकथाम गर्ने, कसरी प्रिभेन्ट गर्ने, कसरी हुन नदिने, भयो भने त्यसलाई कसरी म्यानेज गर्ने, त्यो महत्वपूर्ण कुरा हुन्छ. तर साइड इफेक्टको डरले हामी औषधि नलेख्ने चाहिँ हुँदैन, नखाने हुँदैन. तर तपाईँले म्यान्डेटरी खानुपर्ने जुन अघि मैले भने रहेछ भने तपाईँले त खानै पर्यो. र यदि तपाईँ जीवनशैलीले सुधार गर्न सक्नुभयो भने त साइड इफेक्टको झन्झट भएन. र बाँकी जिम्मेवारी तपाईँको चिकित्सकको हुन्छ कि साइड इफेक्टलाई कसरी मिनिमाइज गर्ने, म्यानेज गर्ने. अन्तिम प्रश्न म यहाँ के राख्न चाहन्छु, जुन प्राय बिरामीहरूको प्रश्न हुन्छ कि कोलेस्ट्रोलको औषधि खाइरहेछु भने कति चाँडो चाँडो चेक गर्ने, या मैले अहिलेसम्म कोलेस्ट्रोल चेक नै गरेको छैन भने मैले कति दिनको फरकमा चेक गर्ने, इत्यादि कुरा. एकचोटि कोलेस्ट्रोल बढेको छ भने तपाईँ 1.5-3 महिनामा फेरि त्यसलाई रिपिट गरेर हेर्नुपर्छ कि तपाईँले आफ्नो जीवनशैलीले नियन्त्रण गर्नुभयो कि भएन. या औषधि खानु भएको छ भने पनि 2-3 महिनाको फरकमा हेर्न सक्नुपर्छ कि यो मैले औषधि खाँदा कति घट्यो. कोही व्यक्तिलाई धेरै घट्छ भने डोज घटाउन मिल्यो, कोही व्यक्तिको थोरै घट्यो राम्रो घटेन भने डोज थप्नु पर्यो, किनभने त्यही औषधि फरक फरक व्यक्तिमा फरक फरक असर देखाउन सक्छ. त्यसैले तपाईँ कोलेस्ट्रोलको औषधि खानुहुन्छ या खानु भएको छैन, तपाईँ वाच मात्रै गरिरहनु भएको छ, जीवनशैलीले सुधार गर्न खोज्नु भएको छ भने एभरेज टाइम भनेको 3-6 महिना हो. त्यो 3-6 महिनाको फरकमा तपाईँले चेक गर्नुपर्छ. र यदि तपाईँ कोलेस्ट्रोलको औषधि खानु भएको छ भने यसको साइड इफेक्ट हेर्ने टेस्ट पनि हुन्छ, जसलाई हामी सिपिके भन्छौँ. त्यो सिपिके टेस्ट पनि गरेर टाइम टाइममा हेर्न सकिन्छ कि तपाईँलाई लक्षण नभए पनि त्यसले देखाउन सक्छ कि तपाईँलाई कोलेस्ट्रोलको औषधिको साइड इफेक्ट छ कि छैन. समग्र रूपमा भन्दाखेरि यदि हामी कोलेस्ट्रोल ट्राइग्लिसराइडलाई सक्दो चाहिँ डाइटले कन्ट्रोल गर्न सक्नुपर्छ, 2-3 महिना हेर्ने, कन्ट्रोल गर्न सक्नुभयो सधैँको लागि औषधि नखानुस् त्यो नै बेस्ट हो. तर यदि सक्नु भएन भने तपाईँ चिकित्सकको परामर्श अनुसार सानो मात्राको भए पनि एउटा चाहिँ औषधि चाहिँ खानुपर्छ. र म्यान्डेटरी खानुपर्ने केस जुन मैले लिस्ट अघि भने, यदि त्यो रहेछ भने तपाईँ औषधि चाहिँ लामो समयसम्म नबिराइकन नटुटाइकन खानुपर्छ. यसमा तपाईँलाई कस्तो लाग्यो, केही आफ्नो व्यक्तिगत स्वास्थ्य समस्या छ भने हेर्नुहोला र भिडियो चाहिँ अरू साथीहरूसँग पनि सेयर गर्नुहोला. धन्यवाद.
0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि.
11: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो. जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो.
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है. होलसेलमा समेत पाइने रहेछ.
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र.
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता.
14: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि. जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार.
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ.
14: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620.
15: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको.
16: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ.
15: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो. आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्. साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ.
16: छुटका दायराहरू:
15: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट.
16: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट.
15: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ.
16: थप जानकारीका लागि सम्पर्क 0655-71479, मोबाइल 98-5602-65 र 98-468-64-145.
17: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
18: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
17: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
19: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
20: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
21: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
18: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 98166-34372।
22: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
23: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083,
22: मिति यही भाद्र 29 गते, स्थान खैरिनी 4 बजार।
23: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
22: द्वितीय पुरस्कार रु 15,000,
23: तृतीय पुरस्कार रु 10,000,
22: सान्त्वना पुरस्कार रु 5,000।
23: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
22: द्वितीय पुरस्कार 5,000
23: र तृतीय पुरस्कार रु 3,000।
22: मुख्य सहयोगी संस्था सूर्य नेपाल प्राली सेरटार,
23: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7,
22: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
23: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 98551-39937,
22: सुरेन्द्र श्रेष्ठ 98551-36136,
23: रविन्द्र राज पौडेल 98551-62888।
24: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
22: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
24: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
22: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
24: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
22: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
24: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
22: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
24: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
22: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
25: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोषण आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
26: आकर्षक तथा आधुनिक डिजाइनको गरगहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोषण आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुनार,
25: मोबाइल 98058-35537।
2: भोक लाग्यो, खाजा खाम न।
0: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
2: हस् मम्मी।
23: मैले सुने छोरी, ल जाम हिँड।
0: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
23: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
0: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
23: बीजी मोमो हाउस दुलेगौंडा हेल्पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
3: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, तैले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
0: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
3: ए हो र, ल त ल।
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 9855621692।
5: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
6: एक सौ तीन थोपलो आठ अंतर्मन को आवाज।
7: स्टूडियो
8: बिहान को 7 बजे
4: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
0: ढोरबाराही हाइलाइट्सको साथमा
23: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841149304।

0: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। संघीय संसदका दुईवटै सदनको बैठक आज पनि बस्ने भएको छ। अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल कानून आयोग विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै कानून मन्त्री गौतमले मेनमेला सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा कानून मन्त्री गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धिको राष्ट्रिय क्षेत्र अधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण र डेगु प्रयोग सम्बन्धी सम्झौता पेश गर्ने कार्यसूची रहेको छ। यस्तै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम विधेयक 2083 दफावर छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसैबीच आज बिहान 10:15 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक 2083 दफावर छलफलका लागि विधायी व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले सांसदहरूले सोधेका प्रश्नको प्रत्यक्ष जवाफ दिनुहुने भएको छ। गत साउनको 15 गतेदेखि स्थगित भएको प्रदेश सभाको बैठक आगामी भदौ 10 अर्थात भोलि दिउँसो 1 बजे बस्ने गरी आह्वान गरिएको छ। बैठकमा मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम र नियमानुसारको अन्य संसदीय कार्यसूची रहने सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो। यसअघि गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको 2080 भदौको 3 गते भएको थियो। मुख्यमन्त्री पाण्डे भन्दा अघिल्लो कार्यकालमा प्रत्यक्ष प्रश्नोत्तर भएको थिएन। संघीयता कार्यान्वयनमा आएपछि दोस्रो पटक प्रश्नोत्तर हुन लागेको हो। मुख्यमन्त्री पाण्डेले आफ्नो नेतृत्वमा गण्डकी प्रदेशमा भइरहेको काम र जनताको समस्याबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनुहुने भएको छ। प्रदेश सभाले संचालन नियमावली अनुसार सांसदहरूले मुख्यमन्त्रीलाई सोध्ने प्रश्न पहिले टिपाउनु पर्ने व्यवस्था गरिएको छ। संसदमा उभिएर सांसदहरूले जनताको प्रश्न र सरकारको कामबारे प्रश्न सोध्न पाइने भएकाले यो व्यवस्थाले कार्यपालिका र व्यवस्थापिकालाई जोड्ने काम गर्छ भने कार्यपालिकालाई थप जिम्मेवार हुन मद्दत पुर्याउने गण्डकी प्रदेश सभा मद्दत पुर्याउने गर्दछ। गण्डकी प्रदेश सभा नियमावली 2080 सरकारलाई संसदप्रति उत्तरदायी र पारदर्शी बनाउन प्रत्यक्ष प्रश्नोत्तर स्पष्ट व्यवस्था गरेको छ। नियमावलीको परिच्छेद 9 नियम 56 प्रत्यक्ष प्रश्न गर्न पाउने व्यवस्था राखिएको छ। नियमावली अनुसार प्रदेश सभाको बैठक चलिरहेको अवस्थामा सामान्यतया महिनाको एकपटक मुख्यमन्त्री र मन्त्रीहरूसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यसूची तय गर्नुपर्ने उल्लेख गरिएको छ। मुख्यमन्त्रीले उत्तर दिएपछि प्रश्नकर्ता सांसदलाई थप स्पष्टताका लागि नियमानुसार पूरक प्रश्न सोध्ने अधिकार प्रदान गरिनेछ। गण्डकी प्रदेश सभामा नक्सा पास नगरी भवन बनाएमा 2 लाख रूपियाँ र स्वीकृत मापदण्ड विपरीत निर्माण गरी 5 लाख रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था प्रस्ताव गरिएको छ। प्रदेशभित्रको भवन निर्माण तथा बस्ती विकासलाई जोखिम मुक्त, सुरक्षित र सुविधा सम्पन्न बनाउन ल्याइएका विधेयकमा यस्तो कठोर प्रावधान राखिएको हो। यो विधेयकमाथि सोमबारदेखि गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिमा दफावार छलफल शुरू भएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट उत्पत्ति भएको विधेयकले भवनहरूलाई 5 वटा वर्गमा वर्गीकरण गरेको छ। क वर्गमा अन्तर्राष्ट्रिय मापदण्ड र आधुनिक प्रविधि प्रयोग गरेर बनाइने भवनहरू पर्नेछन् भने 1000 वर्गफीट भन्दा बढ़ी क्षेत्रफल भएका र 3 तला भन्दा अग्ला भवनलाई ख वर्गमा राखिएको छ। 1000 वर्गफीटसम्मका 3 तला मुनिका भवन ग वर्गमा र स्थानीय सामग्री प्रयोग गरेर साना घर ख वर्गमा रहेका छन्। यसै परम्परागत वास्तुकला र मौलिक पहिचान झल्कने भवनलाई ङ नम्बर भवनहरूमा वर्गीकरण गरिएको छ। संस्थाले भवन निर्माण गर्नु अगाडि स्थानीय तहबाट नक्सा पास गराउनु पर्ने व्यवस्था विधेयकमा रहेको छ। नक्सा पास नगरी भवन बनाएमा 5,00,000 रूपियाँसम्म जरिवाना र निर्माण भइसकेको भवन भत्काउने आदेश दिन सकिने अधिकार पनि तोकिएको जनाइएको छ। नक्सा पास भए पनि त्यसको मापदण्ड विपरीत हेरफेर गरी भवन बनाएमा 2,00,000 रूपियाँसम्मको जरिवाना हुने व्यवस्था रहेको छ। भवन भत्काउन दिएको आदेश पालना नगरीमा जरिवानाको 100% थप जरिवाना लाग्ने प्रावधान राखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा तनहुँ जिल्ला समितिले जिल्लाका नागरिकको समस्या, गुनासो र सुझाव प्रत्यक्ष रूपमा संकलन गर्ने उद्देश्यले जनताको प्रत्यक्ष गुनासो अभियान सञ्चालन गर्ने भएको छ। अभियान मार्फत तनहुँका नागरिकहरूले स्थानीय तहमा देखिएको विकास निर्माण, सेवा प्रवाह र जनसरोकारको विषयमा आफ्नो समस्या, गुनासो र सुझाव जिल्ला कार्य समिति समक्ष पठाउन सक्ने भएका छन्। त्यसका लागि उपलब्ध गराइएको फारम वा क्यूआर कोड मार्फत विवरण पठाउन सकिने र आवश्यक प्रमाणको रूपमा फोटो, भिडियो तथा सम्बन्धित कागजात समेत उपलब्ध गराउन सकिने रासोपा तनहुँले जनाएको छ। प्राप्त गुनासो र सुझावलाई सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर समाधानका लागि पहल गर्ने जिल्ला समितिले प्रतिबद्धता जनाएको छ। रासोपा तनहुँका सचिव अनिल श्रेष्ठले तनहुँ जिल्लावासीलाई अभियानमा सक्रिय सहभागिता जनाउँदै आफ्नो समस्या, गुनासो र सुझाव पठाउन आग्रह गर्नुभयो। स्याङ्जाको गल्याङ नगरपालिका 8 करादीमा सोमबार हिजो साँझ बोलेरो जीव दुर्घटना हुँदा 2 जनाको घटनास्थलमा मृत्यु भएको छ। गल्याङबाट वडा नम्बर 9 साङ्लियातर्फ जाँदै गरेको G1J6534 नम्बरको जीव उकालो घुम्तीमा नियन्त्रण गुमाएर सड़कबाट खसेको हो। दुर्घटनामा गल्याङ 8 की 25 वर्षकी निशा थापा मगर र गल्याङ 9 का 60 वर्षका एम बहादुर बिकको मृत्यु भएको छ। जीपमा सवार चालक सहित 17 जना घाइते भएका छन्। साँझ 5:45 बजे भएको दुर्घटना लगत्तै स्थानीय र प्रहरीले घाइतेको उद्धार गरेका थिए। घाइते मध्ये बसन्ती विश्वकर्मा र देवी बिकको अवस्था गम्भीर छ। उनीहरूलाई थप उपचारका लागि पाल्पा स्थित मिशन अस्पताल रिफर गरिएको छ। अन्य 15 जना घाइतेको गल्याङ नगर अस्पतालमा उपचार भएको जनाइएको छ। नगर अस्पतालमा उपचार गराइरहेका घाइतेहरूमा जीप चालक दीपक बिक, बोमा खनाल सगुन बिक, टोलबहादुर बिक र असिना पचभैया मगर रहेका छन्। यस्तै मेघनाथ खनाल, राधा माया राणा, गंगा विश्वकर्मा, दुर्गा विकर र एम कला खनालको पनि उपचार भइरहेको छ। घाइते मध्ये स्नेह परियार, सुप्रिया थापा, समीर विक, अरूणा गहा र पार्वती विक भने उपचारपछि डिस्चार्ज भइसकेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक रमेश दत्त अवस्थीका अनुसार चालकको अवस्था मध्यम छ। यस्तै घटनामा ओडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायब उपरीक्षक प्रताप पौडेलको नेतृत्वमा 15 जनाको टोली खटिएको अवस्थीले बताउनुभयो। तनहुँमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा 1 जना युवा पक्राउ परेका छन्। भीमाद नगरपालिका 2 जिलाङ भेटघाटचोक निवासी सुखबहादुर राणाले घरको आँगनमा पार्किङ गरेर राखेको बजाज कम्पनीको रातो र कालो रंगको 160 सीसी NS मोटरसाइकल चोरी भएको भन्दै प्रहरीमा खबर भएको थियो। भदौको 5 गते राति पार्किङ गरिएको मोटरसाइकल भदौको 6 गते बिहान नदेखिएपछि मोटरसाइकल धनीले सोही दिन साँझ प्रहरीलाई जानकारी गराउनु भएको थियो। सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चोरीले खोजतलाश गर्ने क्रममा भदौको 7 गते दिउँसो शुक्ला गण्डकी नगरपालिका 9 घारी स्थित जंगलबाट चोरी भएको मोटरसाइकल सहित शुक्ला गण्डकी 2 गाछे पानी बस्ने 20 वर्षका पुरूषलाई पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिलाई अदालतबाट थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। लायन्स क्लब अफ तनहु शुक्ला गण्डकी सिस्टर्स मार्फत सदस्य सुमित्रा थापाले आफ्नो जन्मदिन विपन्न परिवारलाई खाद्यान्न र विद्यालयमा खेलकुद सामग्री सहयोग गरेर मनाउनु भएको छ। सोमबार हिजो परेको जन्मदिनका अवसरमा थापाले आफू आबद्ध रहेको क्लब मार्फत भेमाल नगरपालिका 2 मा 5 परिवारलाई खाद्यान्न र सोही ओडामा रहेको श्री कल्याणकारी आधारभूत विद्यालयमा खेलकुदका सामग्री प्रदान गर्नुभएको अध्यक्ष जोशीला थापाले जानकारी दिनुभयो। वडाध्यक्ष दिनेश थापा मगरको उपस्थितिमा थापाले उडाका पाँच परिवारलाई 13,000 बराबरको खाद्यान्न र विद्यालयमा केही थान बल तथा कुकर प्रदान गर्नुभएको छ। सहयोग प्रदान गर्ने कार्यक्रममा क्लबका सदस्यहरू सहित स्थानीयहरूको समेत उपस्थिति रहेको थियो। शुक्ला हिलेटार शिवालय क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर निर्माणको काम शुरू भएको छ। केही समय रोकिएको निर्माण कार्य सोमबार हिजोबाट शुरू भएको हो। सोमबार हिजो बिहान विशेष पूजापाठ सहित निर्माणलाई तीव्रता दिएको हो। मन्दिरको जग पिल्लर लगायतका आधारभूत काम सकिएपछि बीचमा केही समय रोकिएको थियो। तनहुँको शुक्ला गण्डकी नगरपालिका आठ पुलचोकमा निर्माण गरिएको दुग्धेश्वर महादेवको मन्दिरको काम अब निरन्तर हुने शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रशुराम भण्डारीले बताउनुभयो। दुग्धेश्वर महादेवको मन्दिर शिखर र प्यागोडा शैलीमा निर्माण हुनेछ। 1,37,00,000 रूपियाँ मन्दिर निर्माणको लागत अनुमान छ। हालसम्म झण्डै 50,00,000 रूपियाँ संकलन भइसकेको छ। समुदायबाट नै आर्थिक संकलन गरेर मन्दिर निर्माणलाई पूर्णता दिने अध्यक्ष भण्डारीले बताउनुभयो। हाल टोलटोलमा पुगेर सहयोग संकलन भइरहेको पनि उहाँले बताउनु भएको छ। यस्तै शुक्ला हिलेटार शिवालय क्षेत्रको वृहत डीपीआर निर्माणका लागि हिजो अन्तर्क्रिया समेत भएको छ। स्थानीय जनप्रतिनिधि सरकारवाला र स्थानीय बीचमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो। पोखरा उद्योग वाणिज्य संघको 34 महाधिवेशन मार्फत नयाँ नेतृत्व लिनका लागि 4 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। भदौको 20 र 21 गति हुने निर्वाचनका लागि अर्जुन पोखरेल, उत्तम मान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतमले उम्मेद्वारी दर्ता गराउनु भएको छ। उहाँहरू मध्ये गौतम र आचार्य प्यानल सहित चुनावी मैदानमा हुनुहुन्छ। अध्यक्षका लागि उम्मेद्वारी दर्ता गर्ने बुद्धाचार्य वर्तमान कार्य समितिको वरिष्ठ उपाध्यक्ष रहनु भएको छ भने आचार्य अहिलेको समितिमा वाणिज्य तर्फको उपाध्यक्ष हुनुहुन्छ। यस्तै गौतम महासचिव रहनु भएको छ। पोखरेल यसअगाडि अध्यक्ष पदमा 2 पटक पराजित भइसक्नु भएको व्यक्ति हुनुहुन्छ। वरिष्ठ उपाध्यक्ष पदका लागि गौतम प्यानलबाट टीकाराम सुवेदी र आचार्य प्यानलबाट दिनेश चन्द्र बास्तोराले मनोनयन दर्ता गराउनु भएको छ। यस्तै उपाध्यक्ष उद्योग तर्फको उपाध्यक्षमा सौगात थापा र ललित बहादुर कुंवर रहनु भएको छ। गौतम प्यानलबाट थापा र आचार्य प्यानलबाट कुंवर अगाडि बढ्नु भएको छ। उपाध्यक्ष वाणिज्य पदका लागि गौतम समूहबाट भीम गौतम र आचार्य समूहबाट मनोज कुमार श्रेष्ठले मनोनयन दर्ता गराउनु भएको छ भने महासचिव पदमा उम्मेद्वारी दिएका तारानाथ ढुंगाना, गौतम पक्षी र सुदीप प्रधानाङ्ग आचार्य पक्षको रहेको जनाइएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशैभरि मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशैभरि साधारणतया बदली रहेर बागमती, गण्डकी र प्रदेशमा केही र कोशी, कर्णाली र सुदूरपश्चिम स्थान तथा मध्य प्रदेशका एक स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाद्वारा जारी मौसम बुलेटिन अनुसार आज दिउँसो देशैभरि साधारणतया बादल लाग्ने भएको छ। देशमा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। यसै गरी कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जनाइएको छ। महाशाखाका अनुसार आज राति देशैभरि साधारणतया बादल लाग्ने बताइएको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, पाली पहिरो र बोछ्याई जस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। हवस् त, यिनै विविध खबरहरू सँगसँगै बिहान 7 बजेको ध्रुवाराही हाइलाइट्स आजका लागि सकिएको छ। 10 बजे हामी थप ताजा समाचारहरू सहित फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0612-4953-552-494-582-7178।
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
6: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्।
7: आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
5: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा, फोन 0654142733, मोबाइल 9868168787।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
8: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
8: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
9: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौंडा।
11: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
12: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको 4th वार्षिक साधारण सभा तथा 2nd अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4, पुलचोक, तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति, शुक्ला गण्डकी 4, पुलचोक, तनहुँ।
13: देखो पुरथा सर्व चोरा मिला।
11: कति राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
13: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
14: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
11: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
12: क्रिस्मी क्लोथिङ कलेक्सन सुप्ला गण्डकी चार दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट चार घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9856057731 9806657731
15: सुवर्ण अवसर
16: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
15: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
16: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
15: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
16: सिनास नाकको एलर्जी नाकमा मासु पलाएको
15: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
16: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
15: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
16: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
15: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल
16: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ हार्दिक शुभकामना इस्लाम धर्मका प्रवर्तक एवं संस्थापक पैगम्बर हजरत मोहम्मदको 1501 जन्मोत्सव एवं मोहम्मद जयन्तीको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ धार्मिक विविधताका बीच सामूहिक एकता कायम राखौं आपसी सम्मानलाई प्रवर्धन गरौं अध्यक्ष मोहम्मद हुसेन मिया एवं नेपाल मुस्लिम सेवा समिति शुक्ला गण्डकी पाँच गोलछिना परिवार
17: १०३.८ अन्तर्मनको आवाज

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9811905630 र 9746680681।
4: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856066136 र 9811566136।
0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुन बजाई।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
7: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9847000787।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
9: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाएछन् रो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
9: अँ हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
10: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40।
5: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
6: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
5: हो र, कहाँ छ र त्यस्तो?
6: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
5: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
5: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
7: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
6: अनि बिचमा नझर्ने।
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: के हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
8: हजुर, माइक्रो को सुविधा का लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानी का लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड़ जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
5: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
4: हाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
7: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
8: सम्पर्क संयोग कटेज एण्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98-235-57763 र 98-660-75
9: र रामचन्द्र महत 98-461-16878।
10: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
7: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
7: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98-461-33-101 र 98-468-83-522। अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफूखुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढ़ी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
12: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
13: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
12: ए त्यसो भए योर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
4: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
12: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98114533005।
14: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
7: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
14: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
7: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
14: फोन नम्बर 0564143121,
7: मोबाइल 98065788634 र 97081710790।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासन पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडिकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने छौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090-34335। निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
3: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 98678-61887।
4: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98168-95301।
5: कहिले भरियाको सुस्केर आवाज, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हुँदै गाउँ घर उकाली ओह्रालो भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
6: कार्यक्रम लोक भाका
5: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्कार अनि हार्दिक ज्ञान लोक सांगीतिक अभिवादन रेडियो धोरबारा 103.5 मेगाहर्ज सुनेर बस्नुहुने तपाई सम्पूर्ण समादरणीय लोकपालकी मित्रहरूको साथमा आज सृष्टिजीकै अनुपस्थितिमा म अशोक विश्वकर्मा उपस्थित भइसकेका छु। 9 बजेसम्मको सांगीतिक सहयात्रा तपाईँहरूसँगै सँगै गर्नका लागि हो। हामीलाई इन्टरनेट अनलाइनमा पनि तपाईँले www.radiodhorbarahi.com.np लगइन गरेर श्रवण गर्न सक्नुहुनेछ। आज मंगलबार, विशेष गरी आज तपाईँहरूले फेसबुकमा रोज्नुभएका कमेन्ट मार्फत रोज्नुभएका गीत संगीतहरूलाई हामीले स्थान दिनेछौ। आजको श्रृंखलामा तपाईँले मन परेका गीत संगीतहरू रोज्नको लागि, आफ्ना आफन्तलाई समर्पण गर्नका लागि, सम्झना सन्देशहरू छोड्नको लागि कमेन्ट गर्न सक्नुहुनेछ। रेडियो धोरबाराहीको आधिकारिक फेसबुक पेजमा हामीले एउटा स्टाटस पोस्ट गरिसकेका छौं। त्यसैको तलपट्टि कमेन्टको बाटो भएर तपाईँहरू आउँदै गर्नुहोला, यो अनुरोध गर्छु। अब भने ढिला नगरीकन कार्यक्रमको पहिलो सांगीतिकको शैली स्वरूप तपाईँ सबैजनाको लागि राख्दैछौ सान्ना निजाम पोखरा बोलको गीत रहेको छ। सन्दीप न्यौपाने अनि सरिता कार्कीको सुमधुर आवाज, पुरूषोत्तम पौडेल र स्मृति साईको पनि गीतमा आवाज सुन्न सकिन्छ। पुरूषोत्तम पौडेलको लय तथा शब्द सृजनामा रहेको भाका सुन्दै गर्नुहोला। तपाईँको कमेन्ट सहित एकैछिनपछि कार्यक्रममा उपस्थित हुनेछु। हामी सँगै रहनुहोला।

जम्बो नानी मिनी बसेमा जम्बो सान नानी मिनी बसेमा यो सुमधुर भाका तपाईँ सबैजनाको लागि सन्दीप नेपाने अनि सरिता कार्कीको आवाजमा थियो राख्यौं कार्यक्रममा पहिलो सांगीतिक कोशीली तपाईँलाई कस्तो लाग्यो यस्तै मिठा गीत संगीतहरू सुन्न मन लागिरहेको छ भने हाम्रो आवाज तपाईँको ठाउँमा गुन्जिरहेको छ भने आजको श्रृंखलामा तपाईँकै रोजाइका भाकाहरूलाई हामी बढी भन्दा बढी स्थान दिनेछौ आजको श्रृंखलामा गीत संगीत रोज्नको लागि हाम्रो फेसबुक पेजमा स्टाटस पोस्ट भइसकेको छ त्यसको तलपट्टि कमेन्ट गर्नुहोला आफूलाई मन परेका गीत संगीत रोज्नु साथीभाइहरूलाई सम्झनुहोस् यो अनुरोध तपाईँ सबैजनाको लागि गर्छु खड्का राजुले नमस्कार शुभ बिहानी भनेर कस्तो राम्रो फुलै फूलको चित्र पठाउनु भएको रहेछ धेरै धेरै धन्यवाद सकेसम्म हाम्रो कार्यक्रमको उद्देश्य अनुसारकै मेसेजहरू प्राप्त होस् भन्ने हाम्रो अपेक्षा हुन्छ साथीहरूले पनि सुनिरहनु भएको छ अथवा फेसबुकमा पनि तपाईँहरूले रेडियो नसुनेर पनि स्टाटस देखिरहनु भएको छ कमेन्ट गर्ने हो भने पनि हाम्रो उद्देश्य अनुसार नै तपाईँहरूले कमेन्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु मिठा गीत संगीतहरू बज्ने कार्यक्रमको संगालो हो कार्यक्रम लोक भाका हाम्रै लोकले मन पराएका भाका लोकको विशेष गरी आवाज बनेको कथा व्यथा बुनेका भाकाहरूलाई आजको श्रृंखलामा हामीले स्थान दिँदै आइरहेका छौं आजको श्रृंखलामा अर्को भाकालाई स्थान दिन चाहन्छु यति बेलाको क्रममा तपाईँ सबैजनाको लागि यति बेलाको क्रममा भने तपाईँका लागि राख्ने भाका धेरै गीत संगीतहरू रहेका छन् त्यस कारणले पनि हामी कुन गीत राख्ने जस्तो हुन्छ तपाईँहरूले रोजेर पठाउनु भयो भने हामीलाई अत्यन्तै आभारी हुने थियौँ राम्रो हुने थियो यति बेलाको क्रममा भने फुल जस्तै पैयालाई भएको भाका रहेको छ खेमसेन सूरी अनि रञ्जिता विश्वकर्माको समुद्र आवाज विक्रम बाबु विश्वकर्माको शब्द असीम चन्द विश्वकर्माको लयमा सजिएको भाका स्वीकार्नुहोस्

फूल जस्तै फहेलाई, फूल जस्तै फहेलाई पिरती मैयालाई यसो मन्दिर भाका तपाईँ सबैजनाको लागि राखिरहेका छौ। पृष्ठभूमिमा पनि तपाईँले सुनिरहनु भएको छ रञ्जिता विश्वकर्मा अनि खेम सेन्चुरीको सुमधुर आवाजमा सजिएको भाका थियो। ती लागिरहेको छ होला गाउँघरतिर पनि त्यसको अब माहौल छ होला। विशेष गरी आजभोलि लोक यो संचार माध्यमहरू सँगसँगै सामाजिक सञ्जालहरूले पनि अलि टाढै रहेको चाडपर्वहरू पनि नजिक आए जस्तो पक्कै पनि महसुस गराउने गर्दछ। विभिन्न कार्यक्रमहरूका तपाईँहरूले अपडेटहरू देखिरहनु भएको छ, त्यस कारणले पनि बिस्तारै बिस्तारै माहौल बन्दै गइरहेका छन्। तिजलाई लक्षित गरेर विभिन्न गीत सङ्गीतहरू आइरहेका छन्, विभिन्न कार्यक्रमहरू भइरहेका छन्। त्यसकारण पनि तिज आएको महसुस गराउनका लागि पनि तिज गीतका तिजसँग सम्बन्धित गीतहरू बज्नै पर्छ जस्तो लाग्छ। आजको श्रृङ्खलामा साथीहरू तपाईँहरू आउनु भएन भने हामी हाम्रै रोजाइको मात्रै गीतहरू राख्नु पर्ला जस्तो छ आजको श्रृङ्खलामा। तपाईँहरू पनि आउनुहोला रेडियो ढोरबाराही 103.8 मेगाहर्जको फेसबुक पेजमा हामीले स्ट्याटस राखेका छौँ, त्यसको तलपट्टि कमेन्ट गरेर मन परेका गीत सङ्गीतहरू रोज्दै गर्नुहोला। यो अनुरोध गर्दै यति बेलाको क्रममा तपाईँ सबैजनाको लागि यस पारीका तिजलाई लच्छेद गरेर बजारमा सार्वजनिक भएको गीत रहेको छ मै राम्री आहा बोलको गीत छ, पुष्कर शर्मा र शान्ता रानी परियारको सुमधुर आवाजमा सजिएको भाका। यो गीतमा पुष्कर शर्माको लय तथा शब्द सृजना समेटिएको छ, स्वीकार्नुहोला।

0: लौ आयो खुशीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्प पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: पाइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
3: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 98171-56606।
6: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगौडा पोलिक्लिनिकमा यही भाद्र 13 गते दोस्रो शनिबार
7: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जय बहादुर खत्री,
8: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
7: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
9: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
10: वरिष्ठ नाक कान घाँटी र गलगाड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
11: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
11: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129, मोबाइल 98560-31053।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
9: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पोस्ट चोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बार्जेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी सर हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855633998 र 9845610950। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
12: छुटका दायराहरू:
6: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 जीपीए वा सो भन्दा बढी जी
6: दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना

0: 0575 71479 मोबाइल 9850602665 र 9840864145।
1: सधैँझै एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 13 गते दोस्रो शनिबार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
1: उपचार हुने रोगहरू,
2: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
1: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
2: कपाल झर्ने समस्या,
1: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
2: टाउको तथा शरीरको चाया,
1: बुढेसकालमा छाला चिलाउने रोग,
2: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
1: छाला तथा यौनाङ्गमा आउने मुसा,
2: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोग सँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
1: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9868168।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा।
3: नमस्ते, तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो अन्तरङ्गको आवाज, हामीलाई सुन्दै गर्नुहोला। नमस्ते।
4: हार्दिक शुभकामना। इस्लाम धर्मका प्रवर्तक एवं संस्थापक पैगम्बर हजरत मोहम्मदको 1501 जन्मोत्सव एवं मोहम्मद जयन्तीको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। धार्मिक विविधताका बीच सामूहिक एकता कायम राखौं, आपसी सम्मानलाई प्रवर्धन गरौं। अध्यक्ष मोहम्मद हुसैन मिया एवं नेपाल मुस्लिम सेवा समिति शुक्ला गण्डकी 5 गोलछिना परिवार।

एकैछिनको स्वतः व्यवसायिक विश्रामपछि फेरि पनि तपाईँ सबैजनालाई स्वागत छ। रेडियो ढोरबाराही 103.8 MHz सुनिरहनु भएको छ अनि रेडियोमा यति बेला बजिरहेको कार्यक्रम हो लोक भाका को साथ में आज अशोक विश्वकर्मा छु। तपाईको ठाउँमा बस्तीमा रहेका कुराकानी जान्न मन लागिरहेको छ, तपाईले विशेष गरी मन पराएका गीत संगीतहरु सुनाउन मन छ आजको श्रृंखलामा, हाम्रा साथीहरूलाई कस्ता कस्ता गीत संगीतहरु मन पर्दो रहेछ भनेर पनि अनुमान हुन्छ, त्यसकारण पनि आजको श्रृंखलामा तपाईले पनि सहभागिता जनाउन हाम्रो रेडियो ढोरबाराहीको आधिकारिक फेसबुक पेजमा हामीले स्ट्याटस राखेका छौं, त्यसको तलपट्टि कमेन्टमा आउनुहोस्, कमेन्ट गर्नुहोस्, मन परेका गीत संगीत रोज्नुहोस्, आफ्नो आफन्तलाई पनि सम्झने प्रयास गर्नुहोला। साथीभाइ पनि खुसी हुन्छन् रेडियो मार्फत मलाई पनि सम्झेको थियो है ल है साथीले भन्ने पनि होला। आजको श्रृङ्खलामा सहभागिताका लागि सबैजनालाई अनुरोध गर्दै एउटा मेसेज प्राप्त भएको छ, यो मेसेजलाई स्थान दिन्छु। रोहित पौडेल लेख्नुहुन्छ, नमस्कार अनि शुभ प्रभात अशोक विश्वकर्मा सर लगायत रेडियो ढोरबाराही सुनेर बस्ने सबैमा, म शुक्ला गण्डकी नगरपालिका 9 शीतल बस्तीबाट रोहित पौडेल सर, मिल्छ भने नजाऊ है सानो।

मेरी मलाई पनि एकदमै मन पर्ने गीत हो यो गीत बजाइदिनु होला उक्त गीत मलाई रोहित भनेर चिन्ने नचिन्ने साथै रेडियो सुनेर बस्नुहुने सबैलाई सुनाउन चाहन्छु सबैको सदा झैं आजको पनि दिन सुखद रहोस् धन्यवाद भनेर लेखी पठाउनु भएको रहेछ धेरै धेरै धन्यवाद यति बेलाको क्रममा भने नजाऊ है सानो पँधेरीमा आफ्नै छायाले पनि छल गर्छ भन्छन् अँधेरीमा पछि यो अलि नयाँ भर्जनमा पनि आएको छ तर त्योभन्दा हामीले जुन गीत सुन्यौं त्यही गीत अत्यन्तै राम्रो छ लय सबै राम्रो शब्द राम्रो सबैको मुखार ओठ ओठमा झुन्निएको मुख मुखमा झुन्निएको पनि भनिन्छ विशेष यो गीत

राख्न चाहन्छु कुलेन्द्र विश्वकर्मा अनि विष्णु माझीको सुमधुर आवाजमा सजिएको भाका रहेको छ। प्रह्लाद सुवेदीका शब्द वसन्त थापाको लयमा सजिएको भाका हो।

नजाऊ है सानो पधेरी माफ नै छ यहाँले पनि छल गर्छ भन्छन् अधेरीमा यो गीत हामी राखिरहेका थियौँ स्वतः रूपमा बज्यो अलिकति समस्या भयो बजाउँदा बजाउँदै त्यस कारण पनि हामी बिचमै फेरि तपाईँहरू माझमा जुटिएका छौँ फेरि हामी यो गीतलाई फेरि निरन्तरता दिन चाहन्छौँ एकैछिन सुन्नुहोस् तपाईँहरूले कमेन्ट पनि गर्दै गर्नु होला यो अनुरोध गर्दै पृष्ठभूमिमा बजेको गीत फेरि तपाईँ सबैजनाका लागि राख्न चाहन्छु।

कसरी जाऊ म पन्धेरीमा आफ्नै छायाले पनि छल गर्छ भन्छन् अधेरीमा सुमधुरकर्ण प्रिय भाका तपाईँ सबैजनाको लागि राख्यौं। कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको सुमधुर आवाजमा रहेको थियो। निकै यो झन्डै डेढ दशक पहिला बजारमा सार्वजनिक भएर पनि अहिले पनि उत्तिकै सुनिरहौं जस्तो लाग्ने अजर अमर बनेको छ यो गीत। आज पनि सबैजनाले मन पराउनुहुन्छ, गीत बजेपछि नाचौँ भन्ने लाग्छ। यस्तै मिठा गीत संगीतहरू सुन्न अनि सुनाउनको लागि आज हामी तपाईँहरूसँग भेट हुन आएका हौ। विशेष गरी मन परेका गीत संगीतहरू रोज्न कमेन्टको बाटो भएर तपाईँहरू आउँदै गर्नुहोला, यही अनुरोध गर्छौं। तीजको माहौल छ, विशेष तीजैको गीत संगीतहरू राख्ने प्रयास आजको श्रृंखलामा गरिरहेका छौं र अन्य तपाईँको रोजाएका गीत संगीतहरू पनि प्राथमिकताका साथमा बज्नेछन्। फुस्सबरीलाई बोलको भाका बजारमा सार्वजनिक भएको छ। शिरीष देवकोटा र शान्तारानी परियारको सुमधुर आवाज यो तीजलाई लक्षित गरेर बजारमा सार्वजनिक भएको भाका हो। शिरीष देवकोटाको लय तथा शब्द सृजनामा रहेको गीत स्वीकार्नुहोस्।

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कु जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको

0: मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
1: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62029।
0: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
6: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। टोलिट ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165 95301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: बागमती प्रदेशका मुख्यमन्त्री थापालाई विश्वासको मत लिन सकस, आज पनि प्रदेशसभाको बैठक आह्वान, दलहरूको आन्तरिक किचलो कायमै।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै विभिन्न विधेयक छलफलका लागि पेश गर्ने कार्यसूची।
1: उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने प्रक्रिया शुरू, पोखराको प्रस्तावित बस पार्कमा बस्ने 325 परिवार भूमिहीन सुकुम्बासीका रूपमा सूचीकृत।
0: अमेरिका र क्यानाडा बीचको सम्बन्ध थप चिस्दै अटो क्षेत्रमाथि 50% कर लगाउने ट्रम्पको घोषणा।
1: र इंग्लिश प्रिमियर लीग फुटबलमा चेल्सीको विजय शुरूआत, फुलम 3-2 गोल अन्तरले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभाको बैठक आज बस्दैछ। हिजो दिनभरिका प्रयास असफल भएपछि बैठक आज दिउँसो 4 बजेका लागि सारिएको हो। हिजो दलहरू बीचको आन्तरिक किचलो लगायतका कारण विश्वासको मत लिने वातावरण नबनेपछि बैठक पटक पटक सार्दै स्थगित गरिएको थियो। सत्तारूढ़ गठबन्धनभित्रकै असन्तुष्टि, राप्रपाभित्रको विवाद र प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसको अवरोधको चेतावनीले हिजो बैठक बस्न सकेको थिएन। एमालेबाट मुख्यमन्त्री बनेका थापालाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमत अर्थात 53 सांसदको समर्थन आवश्यक पर्छ। तर सत्ता साझेदार नेकपाका 7 जना सांसद प्रदेशसभा बैठकमा अनुपस्थित रहने देखिएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले पनि मुख्यमन्त्री थापा मगर नेतृत्वको सरकार गठनको संवैधानिक वैधतामाथि प्रश्न उठाउँदै प्रदेशसभा बैठक सञ्चालनमा अवरोध गर्ने चेतावनी दिएको थियो। राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्री नियुक्ति विरूद्ध उच्च अदालत पाटन हेटौडा इजलासमा उत्प्रेषण परमादेश सहितको निवेदन दिएको र अदालतले कारण देखाउ आदेश जारी गर्दै 10 पदोमा छलफलका लागि दुवै पक्षले बोलाएकाले आजको बैठक पनि चल्न सक्ने सम्भावना न्यून देखिन्छ।
1: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। यस्तै कानून मन्त्री गौतमले नै मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। उहाँले नै संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र को प्रयोग सम्बन्धी सम्झौता पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसैबीच बिहान सभा 10 बजे राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्रतिनिधि सभाबाट सन्देशित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने एकमात्र कार्यसूची छ।
0: सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण गरेर उखुको न्यूनतम मूल्य निर्धारणको काम अघि बढ़ाएको हो। त्यसमा उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुने विभागले जनाएको छ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिरा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन गर्ने जनाएको छ। प्राप्त तथ्याङ्कका आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। उहाँका अनुसार उखुको समर्थन मूल्य निर्धारण गर्नुअघि विगतको तुलनामा ढुवानी उत्पादन तथा अन्य खर्चको समेत अध्ययन गरिनेछ। अध्ययन प्रतिवेदन तयार भएपछि थप छलफलका लागि कृषि वन तथा पर्यावरण मन्त्रालयमा पठाइनेछ। गत वर्ष उद्योगले दिने खरिद मूल्य प्रति क्विन्टल 620 र सरकारले दिने अनुदान प्रति क्विन्टल 70 रूपियाँ सहित उखुको न्यूनतम समर्थन मूल्य 690 रूपियाँ निर्धारण गरिएको थियो।
1: कास्कीको पोखरा महानगरपालिकाको पृथ्वी चोक स्थित प्रस्तावित बसपाक क्षेत्रमा बसोबास गरेका मध्ये सुकुम्बासी मध्ये 325 परिवार भूमिहीनका रूपमा सूचीकृत भएका छन्। 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। उहाँका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका 200, भूमिहीन सुकुम्बासीका 248 र अव्यवस्थित बसोबासीका 116 निवेदन प्राप्त भएका थिए। उडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको छ। ओडा तहको सहजीकरण समितिले दावी विरोध र छानबिनपछिको अन्तिम विवरण ओडा समिति समक्ष सिफारिश गरेको छ। ओडा समितिको बैठकले सहजीकरण समितिको प्रतिवेदनलाई नियमानुसार ग्रहण गर्दै आवश्यक सिफारिशसहित पोखरा महानगरपालिकामा पठाउने निर्णय गरेको जनाएको छ। महानगर प्रमुख आचार्यले अन्तिम विवरण टुंगो लागेसँगै अब महानगरपालिकाको कार्यालयबाट आवश्यक निर्णय गरी जिल्ला समितिमा सिफारिश पठाइने बताउनुभयो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। स्याङ्जाको गल्याङमा जीव दुर्घटनामा परि ज्यान गुमाउनेको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेश दत्त अवस्थीका अनुसार हिजो साँझ भएको दुर्घटनामा गल्याङ 8 25 वर्षीय निशा पचभैया र गल्याङ 9 60 वर्षीय यमबहादुर विकको घटनास्थलमै मृत्यु भएको छ। जीपमा सवार अन्य 17 घाइते भएका छन्। तीमध्ये 27 वर्षीय बसन्ती विश्वकर्मा तथा 48 वर्षीय देवी विकको अवस्था गम्भीर छ। उनीहरूको पाल्पास्थित युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते भएका 5 घर फर्किएका छन्। को गल्याङ नगर अस्पतालमा उपचार भइरहेको जनाइएको छ। गल्याङबाट साङलियातर्फ जाँदै गरेको G1J6534 नम्बरको बोलेरो जीप उकालो घुम्तीमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको अटो क्षेत्रमाथि कर दोब्बर बनाउने चेतावनी दिनुभएको छ। कार, ट्रक र अटो पार्ट्समा यसअघि 25% लाग्दै आएकोमा ट्रम्पले अब 50% कर पुर्याउने चेतावनी दिनुभएको हो। उहाँका अनुसार नयाँ ट्यारिफ आगामी जनवरी 1 लागू गरिनेछ। अमेरिका र क्यानाडा बीच व्यापार सम्बन्धी वार्ता समाप्त भएको र दुई देशबीच तनाव बढ़िरहेका बेला ट्रम्पको यस्तो धम्की आएको हो। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको पछिल्लो कर धम्कीलाई अप्रत्याशित नभएको बताउनु भएको थियो। उहाँले ट्रम्पमाथि क्यानाडाको अटो उद्योगलाई समाप्त पार्ने प्रयास गरेको आरोप लगाउनु भएको छ। कार्नीले यदि अमेरिका सही दृष्टिकोणका साथ वार्ताको टेबलमा फर्किन्छ भने क्यानाडा पनि वार्ता पुनः शुरू गर्न तयार रहेको बताउनु भएको छ। यसअघि भएको एक वार्तामा अमेरिकी अधिकारीले क्यानाडाले कुन कुन देशसँग व्यापार सम्झौता गर्न सक्छ भन्ने विषयमा सीमा तय गर्नुपर्ने प्रस्ताव गरेका थिए, जुन क्यानाडाले अस्वीकार गरेको थियो। उता अमेरिकी अधिकारीहरूले भने वार्ता असफल हुनुमा क्यानाडालाई जिम्मेवार ठहराएका छन्। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले सोमबार सीएनबीसीसँगको कुराकानीमा क्यानाडाका तर्फबाट थप मागहरू राखिएको बताउनु भएको छ।
1: अब खेल समाचार। इंग्लिश प्रिमियर लीग फुटबलको नयाँ सिजनमा चेल्सीले विजयी शुरूआत गरेको छ। गैराती सम्पन्न खेलमा चेल्सीले फुलहामलाई 3-2 गोल अन्तरले पराजित गरेको हो। चेल्सीले खेल शुरू भएको 31 सेकेण्डमै जुआओ पेड्रोको गोलबाट अग्रता लिएको थियो। कोल पाल्मरको पासमा पेड्रोले गोल गर्दै टोलीलाई 1-0 अग्रता दिलाएका थिए। फुलमका जोसुआ किङले 23 मिनटमा गोल गर्दै खेल 1-1 बराबरीमा ल्याए, तर पहिलो हाफ सकिने 4 मिनट अगाडि मोर्गन रोजर्सले गोल गरेपछि चेल्सी 2-1 अघि बढ़्यो। दोस्रो हाफ शुरू भएसँगै केही मिनटमै कोल पाल्मरले 49 मिनटमा गोल गर्दै चेल्सीको अग्रता 3-1 बनाए। फुलमका गोन्जालो गार्सियाले 54 मिनटमा गोल गर्दै अन्तर घटाए पनि त्यसपछि थप गोल हुन सकेन। यो जीतसँगै चेल्सीका नयाँ प्रशिक्षक जाबी ओलोन्सेले प्रिमियर लीगमा आफ्नो पहिलो खेलमै 3 अंक हासिल गरेका छन्। चेल्सीका तीनै अग्रपंक्तिका खेलाड़ी जुआओ पेड्रो, मोर्गन रोजर्स र कोल पाल्मरले गोल गरेका थिए।
0: अब अब मौसम अहिले बिहान देशभरको मौसम साधारणतया बदलिरहेको छ। बागमती, गण्डकी, कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मध्य प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ। दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ। आज राति पनि देशभर साधारणतया बदली हुने र कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: बागमती प्रदेशका मुख्यमन्त्री थापालाई विश्वासको मत लिन सकस, आज पनि प्रदेशसभाको बैठक आह्वान, दलहरूको आन्तरिक किचलो कायमै।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै विभिन्न विधेयक छलफलका लागि पेश गर्ने कार्यसूची।
1: उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने प्रक्रिया शुरू, पोखराको प्रस्तावित बस पार्कमा बस्ने 325 परिवार भूमिहीन सुकुम्बासीका रूपमा सूचीकृत।
0: अमेरिका र क्यानाडा बीचको सम्बन्ध थप चिसिँदै, अटो क्षेत्रमाथि 50% कर लगाउने ट्रम्पको घोषणा।
1: र इंग्लिस प्रिमियर लीग फुटबलमा चेल्सीको विजय शुरूआत, फुलम 3-2 गोल अन्तरले पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ, नमस्कार।
5: हेलो बा,
6: कति बन्यो घर? अनि ढलान भयो त?
7: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
5: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
7: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
8: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
9: प्रहरी चौकी भन्दा केही घर माथि,
8: प्रोपाइटर राम भुजेल। सम्पर्क 9891506630 र 9746780681।
10: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
11: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
10: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
11: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्या रे? दुले लोडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो त्यही जाने हो?
12: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
13: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9556083507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
14: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
11: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, छापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
14: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
11: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। नपसाङ्गिएको छ, धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
15: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
16: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
17: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौंडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
18: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
19: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासिलो सुनचादी पसल खोजौला नि।
18: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
20: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
19: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
20: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौंडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807169।
21: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
22: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
21: कहाँ?
22: गण्डकी मेडिकल हल।
23: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
22: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
23: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
21: गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0965903069, मोबाइल 9840826।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।

0: धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
2: तीसका गीत संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
2: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
3: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
2: द्वितीय पुरस्कार रु 15,000,
3: तृतीय पुरस्कार रु 10,000,
2: सान्तवना पुरस्कार रु 5,000।
3: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
2: द्वितीय पुरस्कार 5,000
3: र तृतीय पुरस्कार रु 3,000।
2: मुख्य सहयोगी संस्था सूर्य नेपाल प्राली सेराटार।
3: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7।
2: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
3: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9855331937।
2: सुरेन्द्र श्रेष्ठ 9855336136।
3: रविन्द्र राज पौडेल 9855682888।
4: ए सबिना, यस्तो हतारमा कता हो?
0: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त, यही दुलेगौंडाको बनकेवा चोकमा छ नि, विगत 7 वर्षदेखि सञ्चालन।

0: 72 528 र 98 028 16 142।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर।
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नाजो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
7: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
7: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
11: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 98603373310 र 98261-53507।
12: This is Radio Dhorbarahi 103.8 MHz.

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9800 58 35 537 र 9800 66 15 899।
4: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
5: लौ के मन डुलाउनु पर्यो होला र, सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
4: खाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
1: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
2: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
6: र रामचन्द्र महत 9841616878।
1: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची: युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, लेट्स डन।
9: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
10: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
11: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पाइप पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636 मोबाइल 9856078302 र 9846078302।
12: भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
12: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस।
12: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
12: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
12: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
12: र बिहानी 17 कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु। फोन 0658-571-240।
13: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
14: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
15: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
16: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
14: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
18: तपाई यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज।

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: जुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइन का कुर्ता सलवार, लुंगी टी शर्ट सहित लेडीज र जेन्ट्स का लागि आवश्यक सम्पूर्ण किसिम का कपड़ाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरन का लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
6: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
2: हार्दिक शुभकामना। इस्लाम धर्म का प्रवर्तक एवं संस्थापक पैगम्बर हजरत मोहम्मद को 1501 जन्मोत्सव एवं मोहम्मद जयंती को सुखद अवसर में देश तथा विदेश में रहन् भएका समस्त इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाई तथा दीदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। धार्मिक विविधताका बीच सामूहिक एकता कायम राखौं, आपसी सम्मानलाई प्रवर्धन गरौं। अध्यक्ष मोहम्मद हुसैन मिया एवं नेपाल मुस्लिम सेवा समिति शुक्ला गण्डकी 5 गोलछिना परिवार।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9808 र 9460769246।
7: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
9: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ। प्रोपाइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
10: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
11: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
6: शुक्ला गण्डकी फ्रेश हाउस दुलेगौड़ा तनहु पंचमुनी स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आड़ई में शाखा पसल दुलेगौड़ा भित्री बजार सांगलीला विकास बैंक को पछाड़ी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136।
14: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी गरीन प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
16: धोरबाराही हाइलाइट्स को साथ में
17: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
2: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। संघीय संसदका दुईवटै सदनको बैठक आज बस्ने भएको छ। अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै कानून मन्त्री गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा कानून मन्त्री गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रीय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता पेश गर्नुहुने भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ। यसैबीच बिहान 10 बजेर 15 मिनट जाँदा बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त गर्ने नेपाल विशेष सेवा 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले सरकारले हटाउनुभन्दा पहिला नै नैतिकताका आधारमा राजीनामा गराउन आग्रह गर्नुभएको थियो। नेकपा एमाले गण्डकी प्रदेशको संसदीय दलको बोर्डको बैठक बसेर मन्त्रीहरू फिर्ता बोलाउने तयारी भएको हो। नेकपा एमालेबाट गोविन्द नेपाली भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, भीम कार्की भूमि व्यवस्था, कृषि तथा सहकारी, यशोधा रिमाल उद्योग तथा पर्यटन र लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्री हुनुहुन्छ। मुख्यमन्त्री पाण्डेले यही वैशाख 2 गते मन्त्री परिषद हेरफेर गर्नुभएको थियो। नेपाली कांग्रेस र नेकपा एमालेका सबै मन्त्रीहरू हेरफेर गरेर मुख्यमन्त्री पाण्डे काठमाडौँ आनिनु भएको थियो। एमाले संसदीय दलको बैठक
18: बोर्ड बैठक बसेर मन्त्रीहरू फिर्ता बोलाउने र सरकार गठनका लागि अन्य दलसँग छलफल पनि सँगै जारी राख्ने विषयमा निर्णय हुने एक पदाधिकारीले बताउनुभयो। एमाले संसदीय दलको प्रमुख सचेतक देवका पहारीले अहिले बैठक बसेर सरकारको विषयमा छलफल गरेर निर्णय लिने बताउनु भएको छ। अर्का एक सांसदका अनुसार मन्त्रीहरूको राजीनामा गराउने तयारी पनि भइरहेको छ। नेकपा एमालेबाट यसअगाडि पद्मा जीसीले कृषि, कृष्ण पाठकले स्वास्थ्य, प्रकाश बहादुर केसीले भौतिक पूर्वाधार र मित्रलाल बस्यालले उद्योग तथा पर्यटन मन्त्रालय सम्हाल्नु भएको थियो। नेपाली कांग्रेसबाट अर्थमा डाक्टर टकराज गुरूङको ठाउँमा जीत शेरसन, सामाजिकमा बिन्दु कुमार थापाको ठाउँमा रेखा गुरूङ, वनमा भेषबहादुर पौडेलको ठाउँमा नामडु गुरूङ र नेपाल समाजवादी पार्टीका फडेन्द्र देवकोटाले मन्त्रीबाट राजीनामा दिएपछि मुख्यमन्त्रीसँगै रहेको ऊर्जा जलस्रोतमा नन्द प्रसाद नेपानेलाई मन्त्री बनाउनु भएको थियो। देवकोटाले 23 भदौको जेएनजी आन्दोलनमा भएको मानवीय क्षति पछाडि मन्त्रीबाट राजीनामा दिनुभएको हो। उहाँ फेरि नियुक्त भएर जान लाग्नु भएको छ। एमालेको बोर्ड बैठकमा दलका नेता खगराज अधिकारी, उपनेता लीलबहादुर थापा, प्रमुख सचेतक देवका पहाड़ी, सचेतक भक्त बहादुर कुंवर, सांसद सुधीर पौडेल र सीता सुन्दास रहनु भएको छ। राष्ट्रिय सभाको बैठक आज बिहान अब केही क्षणमा बस्ने भएको छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची समेत तय भइसकेका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावर छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री शाह स्वयं उपस्थित भएर विधेयक पेश गर्छन् कि अन्य मन्त्रीलाई जिम्मेवारी दिन्छन् भन्ने कुनै जानकारी सचिवालयले गराएको छैन। राष्ट्रिय सभामा विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत भएपछि समितिमा विधेयकमाथि दफावार छलफलको प्रक्रिया अगाडि बढ़ने जनाइएको छ। सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारको नाममा परामर्श जारी गरेको छ। 2081 पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो। दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसले किसान मर्कामा परेको छहरसहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान डीडीसी र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। त्यस्तै अबदेखि दूधको मूल्य नियमित चक्रमा भुक्तानी हुने प्रणालीको विकास गर्न र नीतिगत कानूनी एवं व्यवस्थापकीय प्रबन्ध र सहजीकरण गर्नुपर्ने भएमा पनि सरकारलाई सर्वोच्चले आदेश दिएको छ। अधिवक्ताहरू पुण्य प्रसाद खतिवड़ा र दीपक विक्रम मिश्रले दूधको बाँकी रकम र भुक्तानीको माग राखेर सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको हो। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुने भएको छ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन गर्नेछ। प्राप्त तथ्याङ्कको आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गरिने कृषि विभागका निर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। उहाँका अनुसार विगतको तुलनामा ढुवानी उत्पादन र अन्य खर्चको समेत अध्ययन गरिनेछ। अध्ययन प्रतिवेदन तयार भएपछि थप छलफलका लागि कृषि वन तथा पर्यावरण मन्त्रालयमा पठाइनेछ। उखुको न्यूनतम खरिद मूल्य र सरकारले किसानलाई दिने अनुदान रकम मन्त्री परिषदले निर्धारण गर्ने महानिर्देशक सञ्जेलले जानकारी दिनुभयो। सरकारले किसानलाई धान, उखु, गहुँ लगायतका कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न र बजार मूल्य घट्दा किसानलाई हुने नोक्सानी कम गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आउनु भएको छ। गएको वर्ष उखुको खरिद मूल्य प्रति क्विन्टल 620 र सरकारले दिने अनुदान प्रति क्विन्टल 70 रूपियाँ निर्धारण भएको थियो। पोखरा महानगरपालिका नौ पृथ्वी चौक स्थित प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अविवसित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेका अरूलाई व्यवस्थापन गर्नका लागि निवेदन दिन यो सूचना जारी गरेको थियो। त्यस पछाडि दावी विरोध संशोधन निवेदन र आवश्यक छानबिन पछाडि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। उहाँका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका 200, भूमिहीन सुकुम्बासीका 248 र अव्यवस्थित बसोबासीको 116 निवेदन प्राप्त भएका छन्। ओडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको जनाइएको छ। बागमती प्रदेश सभाको बैठक आज दिउँसो 4 बजेसम्मका लागि स्थगित भएको छ। मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मत सम्बन्धी छलफलका लागि हिजो दिउँसो 1 बजेका लागि आह्वान गरिएको बैठक सूचना टाँस गरेर आज दिउँसो 4 बजेसम्मका लागि स्थगित गरिएको हो। प्रदेश सभाको सचिव रामकुमार पौडेलले सूचना मार्फत विशेष कारणवश हिजो बेलुका 8 बजेका लागि निर्धारण गरिएको बैठक बस्न नसक्ने जानकारी गराउनुभयो। प्रदेशसभा नियमावली 2074 नियम 6 उपनियम 930 बमोजिम सभामुखले बैठक आज मंगलबार दिउँसो 4 बजे बस्ने गरी तय गर्नुभएको छ। मुख्यमन्त्री थापालाई विश्वासको मत दिन विशेष गरी राप्रपा भित्रको किचलोले अप्ठ्यारो परिरहेको छ। उच्च अदालत पाटन हेटौडा इजलासले थापा मगरको नियुक्ति विरूद्ध परेको रिटमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापा सहित सरकारमा रहेका 3 जना मन्त्री कार्यवाही माफ पर्दै पदबाट मुक्त गर्न संसद सचिवालयमा पत्र समेत दर्ता भएको छ। यो अवस्थामा मुख्यमन्त्री थापालाई सरकार टिकाउन आवश्यक बहुमतका लागि ती सांसदहरूले मत दिने विषयमा राजनीतिक तथा नैतिक संकट रहेको छ। एमाले राप्रपा र नेकपाका गरी 63 सांसदको समर्थन दावी गरेका मुख्यमन्त्री थापालाई विश्वासको मत जुटाउन हम्मे हम्मे परेको छ। पहिरोका कारणले अवरूद्ध कोदारी राजमार्ग डेढ़ महिना पछाडि बल्ल अस्थायी रूपमा खुलेको छ। गएको असारको 31 गतिदेखि यो खण्ड अवरूद्ध रहेको थियो। सड़क डिभिजन कार्यालय चरीकोट दोलखाले 10 दिन लगाएर नयाँ ट्रयाक निर्माण गरेको हो। डाकलाङमा सड़क भाँसिएपछि सड़क डिभिजनले इको क्षेत्रमा नयाँ अस्थायी ट्रयाक निर्माण गरेको छ। भोटेकोशी गाउँपालिका 2 कोदारीको इको क्षेत्रमा गएको असारको 31 गति पहिरोसँगै सड़क भाँसिएको थियो। सड़क डिभिजन कार्यालयले नयाँ ट्रयाक खोलेपछि हिजो सोमबारदेखि यो सड़कमा गाड़ी गुड्न थालेका हुन्। सड़क गुडाउन टिप्पर र ठूलो मेसिन परिचालन भएका थिए। सिन्धुपाल्चोकको 12 विषयबाट लिपिङ बस पार्कसम्म गाड़ी आवत जावत गर्ने अवस्था बनेको छ। सड़क डिभिजन कार्यालय चरीकोटका प्रमुख नारायण दत्त भण्डारीका अनुसार सड़कलाई पूर्ण रूपमा खुलाउने गरी काम भइरहेको उहाँले बताउनुभयो। लायन्स क्लब अफ तनहु शुक्ला गण्डकी सिस्टर्स मार्फत सदस्य सुमित्रा थापाले आफ्नो जन्मदिन विपन्न परिवारलाई खाद्यान्न र विद्यालयमा खेलकुद सामग्री सहयोग गरेर मनाउनु भएको छ। सोमबार हिजो परेको जन्मदिनका अवसरमा थापाले आफू आबद्ध रहेको क्लब मार्फत भीमान नगरपालिका 2 रहेको 5 परिवारलाई खाद्यान्न र सोही ओडामा रहेको श्री कल्याणकारी आधारभूत विद्यालयमा खेलकुदका सामग्री प्रदान गर्नुभएको अध्यक्ष जोशीला थापाले जानकारी दिनुभयो। वडाध्यक्ष दिनेश थापा मगरको उपस्थितिमा थापाले वडाका 5 परिवारलाई 13,000 बराबरको खाद्यान्न र विद्यालयमा केही थान बल र कुकर प्रदान गर्नुभएको हो। सहयोग प्रदान गर्ने कार्यक्रममा क्लबका सदस्यहरूसहित स्थानीयको समेत उपस्थिति रहेको थियो। तनहुमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्। भीमात नगरपालिका 2 जिलाङ भेटघाटचोक निवासी सुखबहादुर राणाको घरको आँगनमा पार्किङ गरेर राखिएको बजाज कम्पनीको रातो कालो रंगको 160 सीसी एनएस मोटरसाइकल चोरी भएको भन्दै प्रहरीमा खबर गरिएको थियो। भदौको 5 गते राति पार्किङ गरिएको मोटरसाइकल भदौको 6 गते बिहान नदेखिएपछि मोटरसाइकलका धनीले केही सोही दिन साँझ प्रहरीलाई जानकारी गराउनु भएको हो। सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय तनहुबाट खटिएको टोलीले खोज तलाश गर्ने क्रममा भदौको 7 गति दिउँसो शुक्ला गण्डकी नगरपालिका 9 घारी स्थित जंगलबाट चोरी भएको मोटरसाइकल सहित शुक्ला गण्डकी 4 गाछेपानी बस्ने 20 वर्षीय पुरूषलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई अदालतबाट म्याद थप अनुमति दिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक र राजनीतिक रूपमा धराशयी बन्दै गएको दावी गर्नुभएको छ। अमेरिकाले तेहरान विरूद्ध नयाँ आर्थिक दबाव अभियानको तयारी गरिरहेका बेला ट्रम्पले यस्तो भनाई सार्वजनिक गर्नुभएको हो। ट्रम्पले सोमबार सामाजिक सञ्जाल ट्रुथ सोशलमा इरान पूर्ण रूपमा धराशयी भएको दावी गर्नुभएको छ। उहाँले आफ्नो पोस्टमा इरानको आर्थिक तथा राजनीतिक अवस्थाप्रति कड़ा टिप्पणी गर्नुभएको हो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान विरूद्ध आर्थिक संकट शुरू भएको घोषणा गर्नुभएको केही घण्टापछि ट्रम्पको यस्तो टिप्पणी सार्वजनिक भएको हो। यस्तै बेसेन्टले इरानलाई सहयोग गर्ने कुनै पनि देश विश्वव्यापी बहिष्कृत बन्न सक्ने चेतावनी दिनुभएको छ। अब अन्तिममा खेल समाचार। मलेसिया विरूद्धको पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले टस हारेर फिल्डिङको निम्तो पाएको छ। यी दुई टोली बीचको खेल मलेसियामा जारी रहेको छ। नेपालले एसीसी प्रिमियर कपको तयारी स्वरूप मलेसिया विरूद्ध अभ्यास म्याच खेलिरहेको हो। नेपालले हालै भारतमा 10 दिनको प्रशिक्षण सम्पन्न गरिसकेको छ, जहाँ नेपालले कर्नाटक राज्य स्तरीय टोली विरूद्ध दुईवटा अभ्यास खेल पनि खेलेको थियो। नेपाली टीमले दुईवटै अभ्यास खेलमा जित निकालेको थियो। भारतमा अभ्यास सकाएर नेपाली टोली उतैबाट मलेसिया प्रस्थान गरेको छ। आसन्न एसीसी प्रिमियर कपमा नेपाल समूह एमा परेको छ। समूह चरणमा नेपालले पहिलो खेलमा भदौको 15 गते बहराइन विरूद्ध खेल्ने तालिका छ। यस्तै नेपालले समूह चरणमा आयोजक मलेसिया, साउदी अरेबिया र हङकङ विरूद्ध पनि खेल्ने भएको छ। अवस्था यिनी विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ढोरबाराही हाइलाइट्स आजका लागि सकिएका छन्। दिउँसो 2 बजे हामी थप विवरणसहितका समाचारहरू लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
19: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही@gmail.com इमेल गर्नुहोस्।
20: मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
21: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
22: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560 20279।
23: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
24: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
23: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
24: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
23: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654 14 008।
25: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
26: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
25: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
0: छुटका दायराहरू:
25: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
0: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
25: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
26: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062065 र 9848064145।

0: शेर्पाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9460-61268 र 9560-60268।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही भाद्र 13 गते दोस्रो शनिबार।
5: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री,
6: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
5: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
7: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
8: वरिष्ठ नाक कान घाँटी र गलगाड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
9: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564-14-129, मोबाइल 9560-31053।
10: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
11: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
4: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
11: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
10: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564-14-233, मोबाइल 9868-61887।
12: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
13: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
12: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
13: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
12: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9560-23420, 9901-54674 र 9460-23420।
9: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
14: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
6: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
14: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
13: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
14: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
13: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
14: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
13: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
14: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
13: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
14: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
6: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा,
15: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
16: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
17: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
16: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
17: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
15: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
18: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
15: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648883522।
19: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
13: मैडम, धुम्रपान भनेको के हो?
19: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
19: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
19: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
15: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
20: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
19: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
21: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
20: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
0: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9141453005।
22: This is Radio Dhor Barahi 103.8 MHz.
23: 103.8 MHz present every day 10:30 AM to 12 PM.
24: It's time for calling time.
23: Only on Radio Dhor Barahi.
2: मोबाइल 9821484264 र 9141453005।
22: दिस इज रेडियो ढोर बाराही 103

हजुर दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा हि 103.8 मेगाहर्ज सन्तर्मनका वा साथ इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरिका साथ सुनेर साथ दिन सक्नुहुन्छ। म कार्यक्रम प्रस्तुता अनु मल्ल सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु भने बिहानको ठिक यसै समय 10:30 अबको 12 बजेको समयसम्म 1.5 घण्टाको समय यहाँले प्रोग्राम कलिङ टाइम सुन्न सक्नुहुन्छ। मिठा मिठा आधुनिक गीत सँगै सँगसँगै यहाँसँगको रमाइलो कुराकानी त हुन्छ नै अनि त्यसमा पनि नयाँ श्रृंखलाको साथमा आज भने मंगलबारको एपिसोडमा रहेर चाहिँ हामी टपिकमा कुराकानी गर्छौं र आफ्नो विचार राख्नको लागि यहाँले चाहिँ 0625414200 बाटो भएर आउन सक्नुहुन्छ, सहभागिता जनाउन सक्नुहुन्छ र टपिक के र कसो आज हामी कुन विषयवस्तुमा छलफल गर्नेछौ भनेर केहीसिना जानकारी गराउँछौ। अहिलेको लागि भने जदौ दर्शन ढोक दिया जदौ हजुर सुमधुर गीत रहेको छ। राजन राशिबाको चिया अनि रचना रिमालको आवाजमा सजिएको यो गीतबाट कार्यक्रमको शुरूआत गर्दैछु। स्वीकार्नुहोला है त

हजुर दर्शन सलाम ढोक दिया जदौ हजुर र सम्पूर्ण श्रोता साथीलाई जदौ दर्शन झोले सँगसँगै धेरै धेरै स्वागत छ प्रोग्राम कलिङ टाइममा। भर्खरै सुनिसक्नु भएको छ रचना रिमालानी राजन राशिबा कोटीको आवाजमा सोझेको यो गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु भने फरकबार फरक श्रृंखलाको साथमा हप्ताको सातै दिन हामी यसरी नै उपस्थित हुने गर्दछौ अनि आज मंगलबारको एपिसोडमा रहेर भने टपिकमा कुराकानी चाहिँ गर्ने दिन पनि रहेको छ र आज हामी चाहिँ दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको एउटा महत्वपूर्ण विषयवस्तुमा कुराकानी गर्दैछौ। सड़क सुरक्षा र हाम्रो जिम्मेवारी भन्ने टपिक चाहिँ रहेको छ। अब सड़कमा यात्रा गर्दा हामीले सबैले चाहिँ अब सुरक्षित यात्रा चाहिँ चाहन्छौ होइन, आफ्नो गन्तव्यबाट अब सोचेको गन्तव्यसम्म चाहिँ अब राम्रोसँग पुग्न पाए हुन्थ्यो भनिन्छ, तर सुरक्षा केवल अब चालकको जिम्मेवारी मात्र हो त, अब हामी आफै पैदल यात्रुको यात्रु र सम्बन्धित निकायको भूमिका चाहिँ कस्तो हुनुपर्छ त नि। र आज हामी चाहिँ यही विषयवस्तुमा चाहिँ कुराकानी गर्नेछौ र यहाँले चाहिँ अब सड़कमा चाहिँ हामीले यात्रा गरिरहँदा सड़क सुरक्षा र हाम्रो जिम्मेवारीको कुराहरू चाहिँ हाम्रो श्रोता साथीलाई चाहिँ सुनाउन बुझाउन सल्लाह सुझाव दिन अनि आफ्नो अनुभवहरू राख्नको लागि आउन सक्नुहुन्छ। र आजको टपिक सड़क सुरक्षा र हाम्रो जिम्मेवारी भनिरहँदा आफ्नो विचार राख्नको लागि टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेको छु। 0465414200 बाटो भएर चाहिँ यहाँले सहभागिता जनाउन सक्नुहुन्छ र हामीले अप्नाउनु पर्ने अब सामान्य चाहिँ यहाँलाई जानकारीबाट नै अगाडि चाहिँ बढौं। अब हामी सड़क यात्रा गरिरहँदा चाहिँ अब ट्राफिक नियमको चाहिँ अनिवार्य रूपमा पालना त गर्नुपर्छ नै होइन, तोकिएको गतिभन्दा चाहिँ अब बढी गतिमा सवारी त चलाउनु पनि भएन, अब मादक पदार्थहरू सेवन गरेर पनि अब गाडी चलाउनु हुँदैन भनी यहाँलाई पनि थाहा छ होइन, अब सवारी चलाउँदा मोबाइल फोन चाहिँ प्रयोग गर्नु पनि भएन, मोटरसाइकल अब हामी चाहिँ जुन चलाउँदैछौँ भने हेलमेटहरूको प्रयोग गर्ने होइन, कारहरू चलाउँदा चाहिँ अब सिट बेल्टहरू चाहिँ अनिवार्य प्रयोग गर्ने, जेब्रा क्रसिङबाट चाहिँ हामीले सुरक्षा बाटो काट्ने होइन, सुरक्षित स्थानबाट मात्र बाटो पार चाहिँ गर्नुपर्छ, ओभरटेक गर्दा पनि ध्यान दिनुपर्छ, अब विशेष गरी बालबालिका वृद्ध वृद्ध अब अपङ्गहरू भएका व्यक्तिलाई चाहिँ सडक पार गर्न हामीले सहयोग गर्नुपर्छ, यदि कुराहरू त हामीलाई थाहा छँदैछ। अब यो सँगसँगै हाम्रो जिम्मेवारी चाहिँ अब के हुन सक्छ त नि भनेर श्रोता साथीले चाहिँ राख्न सक्नुहुन्छ। 0465414200 बाटो भएर भने टेलिफोन लाइन खुल्ला रहनेछ अनि आजको 12 बजेको समयसम्म चाहिँ हामी यही विषयवस्तुमा रहेर कुराकानी गर्नेछौ। अहिलेको लागि भने फोटो फिल्ममा सधैँ उस्तै हुँदैन नि है, माया फिल्ममा यो मिठो शब्द संगीतले भरिएको गीत रहेको छ, मेल भर्जनमा रहेको प्रताप दासको आवाजमा सोझिएको यो गीतमा लिरिक्स अनि म्युजिक सिसिन भण्डारीको हो, हामी तपाईँहरूमा राख्दैछौ, स्वीकार्नुहोला है त।

0: हजुर, फोटो फेरीमा बोलको यो सुमधुर गीत रहेको थियो। तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु। प्रोग्राम रहेको छ कलिङ टाइम र सुन्दै हुनुहुन्छ भने यस्तै आधुनिक गीत संगीतको साथमा हामीसँग जोडिन सक्नुहुन्छ है। अनि आजको एपिसोडमा रहेर चाहिँ हामी टपिकमा रहेर कुराकानी गर्ने जन पनि रहेको छ र अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर।
1: नमस्ते,
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रिताजीलाई।
1: धन्यवाद दिदी।
0: अनि रिताजी सन्चै आरामै हुनुहुन्छ? अनि कतातिर व्यस्त हुनुहुन्छ हिजो आज हाम्रो रिताजी? घरमै हुनुहुन्छ है। अनि पछिल्लो समय रेडियो प्रोग्रामहरू कतिको सुन्ने गर्नुहुन्छ? ठिकै सुन्नुहुन्छ है। अनि रेडियो प्रोग्राम आज चाहिँ सुन्नु भएको छ कि छैन रिताजीले? सुन्नु भएको छैन है। आज चाहिँ हामी टपिकमा कुराकानी गर्ने दिन पनि रहेको छ, सो यहाँलाई चाहिँ टपिक थाहा छैन हो? ल ठिकै छ। आजको टपिक भनेको चाहिँ यहाँले अब बाटो सडक यात्राहरू गरिराख्नु भएको हुन्छ, सडक सुरक्षा र हाम्रो जिम्मेवारी चाहिँ के हो त भन्ने रहेको छ। हाम्रो रिताजीले चाहिँ आज के सुनाइदिनु पर्यो भन्दा साथीहरूलाई, सडकमा यात्रा गर्दा हामीले चाहिँ अब सबैले सुरक्षित यात्रा चाहिँ खोज्छौँ, तर सुरक्षा चाहिँ हामी अब चालकको जिम्मेवारी मात्र हो कि होइन, पैदल यात्रु अब सम्बन्धित निकायको भूमिका चाहिँ कस्तो हुनुपर्छ भनेर आज सिकाइदिनु पर्यो कि। हामी बाटोमा यात्रा गर्दै गर्दा चाहिँ अब कस्तो कस्तो कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ त भनेर पनि यहाँले राख्न सक्नुहुन्छ है। ल, सडक यात्रा गर्दा सुरक्षाको जिम्मेवारीहरू चाहिँ के हो त, ल राखिदिनुहोस् हाम्रो साथीहरूलाई, सिकाइदिनुहोस् आज रिताजीले। ट्राफिक लाइटको चाहिँ पालना गर्नु पर्यो
1: हो।
0: यो बाहेक अरू चाहिँ के हुन सक्छ रिताजी? हजुर हजुर, सहयोग पनि गर्नु पर्यो होइन, बाटो काट्दा आफूले आफू सँगसँगै अरूलाई पनि। अनि अब यसरी आफ्नो विचार राखिराख्दा हाम्रो रिताजीले के सडकमा सबैभन्दा धेरै ट्राफिक नियमको चाहिँ कुन चाहिँ नियम चाहिँ उल्लङ्घन भएको छ, हामीले चाहिँ अब नटेरे जस्तो छ भन्ने कुनै छ कि छैन? त्यस्तो त छैन है। ल ठिकै छ, हाम्रो रिताजीले पनि अब सडक यात्रा गरिरोक्दा चाहिँ यहाँले चाहिँ सडक सुरक्षाको कुराहरूलाई पनि ध्यान दिनु होला, हामीलाई सिकाउनु भयो जस्तो नै आफूले पनि नियमको पालना चाहिँ गर्नुहोला है। अनि आज साथीहरूले अब यसरी नै धेरै कुराहरू सिकाउन बाँकी नै छ, हामी सुन्न बाँकी नै छ, रेडियो प्रोग्राम सुन्दै गर्नुहोला है त। अहिले भन्ने साथीभाइलाई सम्झना सन्देश राख्नुहोस् अनि हामी छुट्टिनुपर्छ रिताजी। थ्याङ्क यू सो मच। ओके, छुट्टिन्छौ, नमस्कार, शुभ दिन, बाई बाई। र मुख्य त उहाँले चाहिँ ट्राफिक लाइटको नियमको पालना गर्नुपर्छ भनेर कुरा उठान गर्नुभएको छ होइन। अब आफ्नो लाइट चाहिँ कुन हो त होइन, हामी अब पैदल यात्री छौँ भने चाहिँ अब रातोमा चाहिँ अब सबै अब चालक हुनुहुन्छ भने पनि टक्क होइन, अब रातो बत्तीमा चाहिँ रोक्नु पर्यो, अब पहेँलो बोलेको छ भने हामी चाहिँ टक्क रेडी हुनु पर्यो, अनि ग्रिन बोलेको छ भने, हरियो बोलेको छ भने गो, अब हामी चाहिँ जानु पर्यो होइन। सो अब यो खालको कुराहरू पनि हुन्छ, साथीहरूले अब सिकाउन बाँकी नै छ, अझै धेरै कुराहरू सिक्न बाँकी नै छ, तर अहिलेको लागि भने हामी कार्यक्रमको पहिलो व्यावसायिक विश्राममा जानुपर्ने बेला भइसकेको छ भने, आजको एपिसोडमा रहेर चाहिँ सडक सुरक्षा सँगसँगै हाम्रो जिम्मेवारीको कुराहरू भित्र पनि हामी धेरै कुराहरू मध्येमा चाहिँ अब छलफल गर्नेछ। अब चालकको जिम्मेवारी के हो, सडक सुरक्षा भनेको मुख्य त के हो, अब पैदल यात्रीको जिम्मेवारी के कस्तो हुनुपर्छ होइन, सडक सुरक्षा र अब हामी यात्रा गर्दै गर्दा मोबाइलसँगको सम्बन्ध के कस्तो हुन्छ त है। सो हामी यो विषयवस्तुमा कुराकानी गर्नेछौ अहिलेको लागि भने, माया त यस्तो हो, हेमन्त शर्माको आवाजमा सुजीको युगी सँगसँगै विश्राममा जान्छौ। 11 बजेको टाइम चेक लगतै पुनः उपस्थित हुन्छौ नै, हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: हार्दिक शुभकामना। इस्लाम धर्म का प्रवर्तक एवं संस्थापक पैगम्बर हजरत मोहम्मद को 1501 जन्मोत्सव एवं मोहम्मद जयंती को सुखद अवसर में देश तथा विदेश में रहन्भएका समस्त इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। धार्मिक विविधताका बीच सामूहिक एकता कायम राखौं, आपसी सम्मानलाई प्रवर्धन गरौं। अध्यक्ष मोहम्मद हुसैन मिया एवं नेपाल मुस्लिम सेवा समिति शुक्ला गण्डकी 5 गोलछिना परिवार।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246।
3: ए सबिना, यसको हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, घर भवन बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास। मोबाइल 98460 78528 र 98028 16142।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465 10950।
9: सधैँझै एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 13 गते दोस्रो शनिबार
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
9: उपचार हुने रोगहरू,
1: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
9: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
1: कपाल झर्ने समस्या,
9: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
1: टाउको तथा शरीरको चाया,
9: बुढेसकालमा छाला चिलाउने रोग,
1: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
9: छाला तथा यौनाङ्गमा आउने मुसा,
1: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
9: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो
10: एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसीजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678187।
10: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा।
11: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
12: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
11: दीक्षा ब्युटी पार्लर रे?
12: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
11: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
12: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
11: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
12: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
11: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
12: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
11: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
12: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
13: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
14: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
13: उपचार सेवाहरू,
14: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
13: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
14: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
13: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
14: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
13: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
14: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
0: This is Radio Dhorbarahi, 103.8 MHz.
15: Station 1, Studio Tanchin.
16: Aile, piano ko 11 bajyo.
17: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पो चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
18: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। र प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ अब हामी मंगलबारको एपिसोडमा पनि छौं अनि टपिकमा कुराकानी गरिरहेका छौं। र आजको एपिसोडमा रहेर चाहिँ हामी सड़क सुरक्षा र हाम्रो जिम्मेवारी भनेर चाहिँ यहाँहरूसँग दैनिक जीवनमा जोडिरहेको विषयवस्तुमा नै कुराकानी गरिरहेका छौं। अब कोही पैदलमा हिँड्छौं हामी, कोही चाहिँ अब मोटरसाइकल स्कूटर चलाउँछौ, कोही सार्वजनिक यातायातहरूमा चाहिँ हामी यात्रा गरिरहेका हुन्छौं। तर सड़कमा यात्रा गर्दा हामीले चाहिँ कति सावधानी अप्नाइरहेका छौं त नि, अब ट्राफिक नियमलाई चाहिँ कतिको गम्भीरतापूर्वक चाहिँ हामीले लिइरहेका छौं, यसै विषयवस्तुमा हामी कुराकानी गर्नको लागि अब यसबारे अझै विस्तृत जानकारीहरू त हामी गराउँदै गर्छौं। र कोही साथी अघि लाइनमा हुनुहुन्छ कि जस्तो लागिरहेको थियो, सुन्दै हुनुहुन्छ भने 0625 4142 00 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ, जोडिन सक्नुहुन्छ। सड़क दुर्घटनाको समाचार हामीले चाहिँ अब दैनिक जस्तो पनि सुन्ने गरिरहेका छौँ, देखिरहेका छौँ। अब हामीहरूले पनि अब ठ्याक्कै आज समाचार वाचन के गर्ने त भन्दा चाहिँ अब दुर्घटना भयो यो ठाउँमा चाहिँ यस्तो भयो, यति ठक्कर हुँदा चाहिँ यतिजना अब घाइते भयो, मृत्यु भयो भनेर हामीले पनि समाचारहरू वाचन गरिरहेका हुन्छौँ। अब कतिपय दुर्घटना सड़कको अवस्थाको कारण पनि हुन्छ भने अब धेरै दुर्घटनाहरू चाहिँ हामी मानवीय आफैले पनि लापरवाही गरेको कारण, अब तीव्र गतिमा सड़क हामीले चाहिँ अब चलाएको कारणले गर्दा, अनि त्यसै गरी अब मादक पदार्थको सेवन, मोबाइल फोनको प्रयोग त अब ट्राफिक नियम उल्लङ्घनको कारणले पनि हुने गरेको छ होइन। त्यसैले आज हामी चाहिँ यसै महत्वपूर्ण विषयवस्तुमा कुराकानी गरिरहेका छौँ र कोही साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमा दिजुलाई।
19: हजुर, धन्यवाद।
18: अनि सन्चै आरामै हुनुहुन्छ?
19: हजुर,
18: ठिकै हुनुहुन्छ। अनि ठिकै आरामै सँगसँगै आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन त नि?
19: रेडियो त मेरो त
18: नै भएको छ होइन त, ठिकै छ। एकदमै हामीलाई यति धेरै माया गर्नुहुन्छ, रेडियोलाई यति धेरै माया गर्नुहुन्छ, सदैव यसरी नै सुनेर साथ दिनुहोला। अनि त भन्दा अगाडि चाहिँ पुलचोकतिरको हालखबर पनि सुनिहालौ न त, के छ सुनाइदिनुहोस् हाम्रो श्रोता साथीलाई।
19: पुलचोकतिर नयाँ नौलो होइन, उही पुरानै हो, सबै ठिक छ,
18: ठिक ठाकै छ है। ल ठिकै छ, अब भने ढिला नगरी अब आजको टपिक तर्फ पनि जाउँ हामी। अब यहाँले रेडियो प्रोग्राम पनि सुन्दै हुनुहुन्छ, अनि हाम्रो श्रोता साथीलाई चाहिँ सड़क सुरक्षा र हाम्रो जिम्मेवारी के हो त भनेर यहाँले चाहिँ सुनाइदिनु पर्यो है आज।
19: के अरे बहिनी?
18: सड़क सुरक्षा, के सड़क सुरक्षा र हाम्रो जिम्मेवारीहरू चाहिँ के हो त भनेर साथीहरूले आज सिकाइदिनु पर्यो कि। जस्तै अब हामी बाटो काट्दै गर्दा, हामी सड़कमा यात्रा गरिरहँदा, आफू सँगसँगै अरूलाई चाहिँ अब दुर्घटनाबाट सुरक्षित राख्ने सावधानीको उपायहरू चाहिँ के हो भनेर सिकाइदिनु पर्यो कि।
19: त्यो भन्ने कुरा त आफू सतर्क हुन पर्यो, यताउता आफू नै सजेत भएर
18: हिँड्नु
19: पर्यो। अनि के भन्छ, के बाटोमा हिँड्यो भन्दैमा एकदम हतार गरेर हिँड्नु भएन।
18: हजुर हजुर,
19: एकदम आरामसाले हिँड्नु पर्यो, त्यही भन्छु, राम्रो हिँड्नु होला भन्छु त्यही हो।
18: यति मात्रै अरू पनि साथीहरूलाई नसुनाइदिने? ल ठिकै छ, अब जान्दैन भने आजको विशेष प्रोग्राम चाहिँ यही नै छ। यसो रेडियो प्रोग्राम अन्तिमसम्म पनि सुन्दै गर्नु होला। अनि तपाईँले चाहिँ कहिले काहीँ अब यात्रा गर्दै गर्दा सड़कमा चाहिँ ट्राफिक प्रहरी, सड़क प्रहरी देख्नुहुन्छ कि हुँदैन? धेरै साथीहरू चाहिँ अब यतिकै हामी पनि अब यात्रा गरिरहँदा कहिले काहीँ चाहिँ अब सड़क प्रहरी, अब ट्राफिक प्रहरी देख्यौँ भने हामी चाहिँ डराइरहेको हुन्छौँ कि। सो अब यदि तपाईँ आफै पनि स्वयं ट्राफिक प्रहरी हुनु भएको भए चाहिँ अब कस्तो कुराहरू गर्नुहुन्थ्यो होला भन्ने केही छ कि छैन? म यस्तो गर्थे उस्तो गर्थे भन्ने केही छ कि छैन? अब
19: एकदम सावधानी
18: धन्यवादै दिनुहुन्थ्यो। ल ठिकै छ, यो रमाइलो कुराकानी सँगसँगै आज हामी यसै विषयवस्तुमा कुराकानी गरिरहेका छौँ। रेडियो प्रोग्राम सुन्दै गर्नु होला अहिले भने साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस्, अनि हामी छुट्टिनु पर्छ है।
19: फर्स्टमा हजुरको लागि
18: थ्याङ्क यू सो मच,
19: अमृत दाईको लागि, उमनाथ दाईको लागि, मेन दाईको लागि, टेकु छेत्री दाईको लागि, अनि

0: मंत्रवाराउनी बाईको लागि अनि के एक तास रामजाली बाईको लागि अनि रोहित बाईको लागि हग्ने साथीको लागि अनि के भन्छ जताततै बार आउँछ साथीहरू त थुप्रै सबैजनाको लागि भन्दै दिन्छु। नमस्ते शुभ दिन।
1: नमस्ते शुभ दिन। उहाँ हुनुहुन्थ्यो दलमाई दिजु, हामीलाई फुलचोकदेखि चाहिँ सम्झेर गइसक्नु भएको छ र आफ्नो विचार पनि राखिसक्नु भएको छ। र विशेष त कोही साथीहरू भर्खरै मात्र जोडिँदै हुनुहुन्छ भने उहाँलाई पनि अब विस्तृत रूपमा जानकारी चाहिँ गरौं। आज चाहिँ हामी महत्वपूर्ण विषयवस्तुमा कुराकानी गरिरहेका छौं, सड़क सुरक्षा र हाम्रो जिम्मेवारी भनिरहँदा चाहिँ मुख्य त कुरा गरौं सड़क सुरक्षा भनेको चाहिँ के हो त है। सो सड़क सुरक्षा भन्नाले चाहिँ अब हामीले सड़कको चाहिँ प्रयोग गर्दै गर्दा हामी यात्रा गर्दै गर्दा आफू त सुरक्षित हुनुपर्छ नि, आफू सँगसँगै अरूलाई पनि अब दुर्घटनाबाट चाहिँ सुरक्षित राख्न अपनाइने सावधानी र नियमको पालना गर्नु हो भनेर बुझिन्छ। अब सड़क सुरक्षित बनाउन चाहिँ ट्राफिक प्रहरीको मात्र भूमिका चाहिँ हुँदैन, किनकि अब हामी चालक सँगसँगै यात्रु, पैदल यात्रु, अभिभावक, विद्यार्थी, स्थानीय तह तथा सम्बन्धित सरकारी निकाय सबैले चाहिँ उत्तिकै जिम्मेवारी चाहिँ हुन जरूरी छ। किनकि अब सड़कमा यात्रा गर्ने चाहिँ अब ट्राफिक प्रहरीले मात्र यात्रा गराइदिने होइन नि त, हामी आफै पनि अब चालकको रूपमा यात्रा गरिरहेका हुन्छौँ, आफै पनि अब पैदल यात्रुको रूपमा यात्रा गरिरहेका हुन्छौँ। मुख्यत आफू सतर्क हुन चाहिँ आफू जिम्मेवार हुन चाहिँ एकदमै जरूरी पनि छ। अब कुराकानी गरिरहँदा चाहिँ अब चालकको जिम्मेवारी गर्नुपर्दा त अब चालकको जिम्मेवारी भनेको चाहिँ अब सवारी चलाउँदा तीव्र गतिमा चाहिँ चलाउनु भएन होइन, अब ट्राफिक संकेत सँगसँगै नियमहरूको चाहिँ पालना गर्नुपर्छ। अघिबाट यहाँलाई जानकारी गराइरहेको छौँ होइन, अब मादक पदार्थको चाहिँ सेवन नगरी चलाउने, मोबाइल फोन चाहिँ मुख्यतः प्रयोग नगर्ने र ओभरटेक गर्दा चाहिँ विशेष सावधानी अप्नाउने, अब हामीले चलाएको साधनको चाहिँ अब ओभरटेक गर्दा कसरी ओभरटेक गर्ने भन्ने इन्डिकेटरहरू पनि हुन्छ होइन, इन्डिकेटरहरूको प्रयोग पनि गर्नु पर्यो। यस्ता कुराहरूमा चाहिँ विशेष ध्यान दिन एकदमै जरुरी छ। र विशेष त अब मोटरसाइकल चालक अनि सँगसँगै स्कुटर चालक हुनुहुन्छ भने हेलमेट त एकदमै अनिवार्य नै छ है। अब यो सँगसँगै अब कारहरू चलाउनुहुन्छ भने पनि अब सिट बेल्टको कुराहरू भयो, अब यसरी नै यहाँले चाहिँ अब चालकको जिम्मेवारीको कुराहरू त यो भयो नि, अरू जिम्मेवारीको कुराहरू पनि हामी थप जोड्दै जान्छौँ, साथै सहभागी गराउँदै गर्छौ। अहिलेको लागि चाहिँ एउटा गीत सुनौ है, किनकि कुराकानी चाहिँ अलिकति धेरै भएको हो जस्तो पनि लाग्यो। सो पर्खाईमै विजय सिरानी, नेपाल पप सङ पनि रहेको छ, नेपाली पप सङ राजु लामाको आवाजमा सजिएको पर्खाईमै बोलको सुमधुर गीत रहेको छ, स्वीकार्नु होला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट
1: मयम चिसापानी, अनि बीचमा नजर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235-52663।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 98171-16069, राजु विश्वकर्मा 98087-169।
1: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564-14-321,
3: मोबाइल 98065-78634 र 97081-10790।
8: मम्मी भोक लाग्यो, खाजा खाम न।
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
3: बीजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
11: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
12: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै बाहिर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
11: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
12: त्यसो भए कहाँ जाने त कान्छा?
11: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
12: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
13: हजुर, हामी कहाँ कुटानी, पिसानी मिल, हाते, ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
14: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुले गौंदा आफ्नै निवासमा।
15: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856114445 र 9856204445।
16: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
17: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
18: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
19: साइली आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
20: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
19: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
20: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, दुलेगौडा, बिपी चोक।
19: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856033878। प्रशान्त नेउपाने 9846026925।
14: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
21: अब चिन्ता नगर्नुहोस्, बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार, दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
14: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
21: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
14: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
21: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
14: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
21: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
14: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
21: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
1: हजुर, कार्यक्रमको व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ हामीले सड़क सुरक्षा र हाम्रो जिम्मेवारी चाहिँ के हो त भनेर श्रोता साथीमा टपिक चाहिँ दिएर आएको छु र मिलेसम्म भ्याएसम्मको जानकारीहरू चाहिँ यहाँलाई दिइरहेको छु भने 0562-4142-0002 बाटो भएर यहाँले पनि सहभागिता जनाउन सक्नुहुन्छ र आफ्नो विचार चाहिँ राख्न सक्नुहुन्छ। श्रोता साथीलाई चाहिँ अब सड़कमा यात्रा गर्दा कसरी सुरक्षित रहने, आफू यात्रु हुनुहुन्छ भने पनि, तपाईँ चाहिँ अब चालक हुनुहुन्छ भने पनि, हामीले चाहिँ अब सवारी चलाइरहँदा अथवा हामी सड़कमा यात्रा गरिरहँदा कसरी सुरक्षित रहने त नि भनेर श्रोता साथीमा चाहिँ आज यो टपिक लिएर आएको छु भने आफ्नो विचार राख्न सक्नुहुन्छ। र कोही साथी हुनुहुन्छ लाइनमा? हेलो, नमस्ते। हजुर नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो चन्द्रजीलाई। अनि किन होला त नि, चन्द्रजीको आवाज त एकदमै सानो सानो सुनिएको छ नि। त्यही त, तपाईँको आवाज चाहिँ कता कता सानो हो जस्तो लागिरहेको छ, हामी चाहिँ एकदमै चर्को बोलेको हो जस्तो पनि लागेको छ। हाम्रो आवाज चाहिँ कस्तो सुन्नु भएको छ मान्द्रेतिर चन्द्रजीले? ठिकै सुन्नु भएको छ है। अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन?
2: सुन्दै हुनुहुन्छ है। आज चाहिँ हामीले अब श्रोता साथीलाई चाहिँ अब सड़कमा यात्रा गरिरहँदा सड़क सुरक्षाको विषयवस्तुमा कुराकानी गरिरहँदा चाहिँ अब भने चन्द्रजीको पालो है आफ्नो विचारहरू के छ श्रोता साथीलाई सिकाउनु पर्ने आफूले जानेको बुझेको कुरा चाहिँ राख्न सक्नुहुन्छ है।
5: र हामीले चाहिँ जहाँबाट पैदल यात्रीको फाटो काट्छ नि हो त्यहाँ चाहिँ जेब्रा क्रसिङ
2: भन्छ
5: त्यहाँ चाहिँ अब दिनमा त काटिन्छ रातिमा पनि तपाईँको लाइट हुन सक्छ
2: हजुर
5: किनभने त्यो पैदल यात्रीले रातिको पर्ने
2: अहिले
5: जोखिम त धेरै जस्तो छ चालकबाट नै हुन्छ अहिले अहिले यो टेम्पो अटो भन्छ नि यो निस्किएको छ
2: हजुर अटो
5: अटो यदि त्यसबाट पनि धेरै दुर्घटना म आफैमा पनि म आफै पनि परेको छु
2: हजुर पछिल्लो समय नै दुर्घटनामा पर्नु भएको अथवा के
5: होइन म पहिले इन्डियाबाट आउँदाखेरि
2: हजुर पहिले हजुर
5: हजुर उहाँको रोकटल हुन्छ म त्यो अटोमा चाहिँ एकदम नराम्रो चाल्ने परेको थियो पल्टिनको
2: भनेपछि तपाईँसँग चाहिँ अब दुर्घटनाको चाहिँ अनुभव पनि छ है पछिल्लो समय नै दुर्घटनामा पर्नु भएको अथवा के
5: होइन म पहिले इन्डियाबाट आउँदाखेरि
2: हजुर पहिले हजुर
5: उहाँको रोकटल हुन्छ म त्यो अटोमा

0: टिका लगाएर आएको थिएँ, अब जुत्ता सुत्ता पनि छैन, एउटा खुट्टामा छ एउटा खुट्टामा छैन,
1: हजुर हजुर हजुर धेरै धेरै धन्यवाद आफ्नो अनुभव सँगसँगै होइन कस्तो मजाले साथीहरूलाई चाहिँ सिकाइदिनु भयो अनि जहाँसम्म आवाज चाहिँ अलिकति सानो सानो नै आएको थियो तर तपाईँले राख्नु भएको कुरा चाहिँ हामीले सुन्ने मौका चाहिँ दिनुभयो। अहिले भने जाँदा जाँदै श्रोता साथीलाई सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिनु पर्छ।
0: अनि हाम्रो दाई आउनुहुन्छ यहाँ पौवाबाट मगरगामबाट सुब्बा दाई, सुब्बा दाईले एकचोटि आइदिनु दाई भन्न भन्छु होइन। अनि हाम्रो तारबहादुर दाई अनि अनि मेरो फैमा दिदी रोसिया दिदी अनि बिजराम बुवा यता आँपु कसरी हुनुहुन्छ नि
1: हजुर हजुर
0: उहाँ बुवाको लागि भन्दाखेरि सबै सबैलाई भन्ने बिदा हुन्छ
1: हस्त छौ नमस्ते नमस्कार उहाँ हुनुहुन्थ्यो चन्द्रजी हामीले मान्छेदेखि सम्झाउनु भएको थियो मुख्य त हामीले जेब्रा क्रसिङको चाहिँ प्रयोग गर्नुपर्छ सड़क सुरक्षाको लागि होइन अनि रातको समयमा पनि हामीले सड़क नियमको चाहिँ पालना गर्नुपर्छ। हामी दिनमा त सड़क नियमको पालना गर्छौं तर रातको समयमा चाहिँ अलिकति लापरवाही गर्नु भएको हो कि जस्तो लागेको छ भने भन्दै हुनुहुन्थ्यो अनि विशेष त अब सवारी साधनहरू धेरै हुन्छ त्यसमा पनि अब अटो भनिन्छ नि हामीले टेम्पो पनि भनिन्छ त्यसबाट चाहिँ अलिकति धेरै नै दुर्घटना बढेको हो जस्तो पनि लाग्छ अब नियन्त्रणमा रहेर चाहिँ चलाउनु पर्यो पनि भन्दै हुनुहुन्थ्यो होइन अनि अब चालकको मात्र गल्ती चाहिँ हुँदैन अब चालकहरू धेरै तरिको त हुनुहुन्छ तर पनि हामी मुख्य त आफू सचेत चाहिँ हुनुपर्छ भनेर आफ्नो अनुभव पनि सुनाएर गइसक्नु भएको छ। 0964142000 बाटो भएर यसरी नै हामीसँग जोडिन सक्नुहुन्छ भने अहिलेको लागि चाहिँ अब थोरै कुराकानी गरौँ। अब दुर्घटना चाहिँ हुन्छ होइन भर्खरै कुरा पनि आयो अब दुर्घटना भइसक्यो तर अनि हामीले चाहिँ ठ्याक्क दुर्घटना देखेपछि हाम्रो जिम्मेवारी चाहिँ के त यो चाहिँ अर्को महत्वपूर्ण कुरा यदि हामीले सड़कमा दुर्घटना देख्यौँ भने चाहिँ अब तपाईँले के गर्नुहुन्छ होइन अब दुर्घटना देखेर चाहिँ भिडियो बनाउनेतिर लाइक कमेन्ट भ्युजतिर जाने हो कि भिड जम्मा गर्ने भन्दा अब पहिले घाइतेलाई सुरक्षित सहयोग गरेर चाहिँ प्रयास गर्नुहुन्छ के छ होइन अहिले पछिल्लो समयको ट्रेन्ड नै छ नि सोसियल मिडियातिर चाहिँ दुर्घटना भएको छ भने मिडियाभन्दा पनि पहिला चाहिँ हामी सामाजिक सञ्जालतर्फ अब व्यक्तिगत आइडीहरूबाट हुन्छ नि त्यसबाट चाहिँ अब धेरै जानकारीहरू चाहिँ थाहा पाउन सकिन्छ। यो भनेको चाहिँ अब राम्रो पक्ष पनि हो होइन अब कुना कुनामा ठाउँ ठाउँमा चाहिँ हामी अब पुग्न नसकेको ठाउँमा पनि अब साथीहरूले चाहिँ अब जानकारी चाहिँ दिनुहुन्छ तर हामीले चाहिँ सम्बन्धित ठाउँमा जानकारी दिइरहेका छौँ कि अब पछिल्लो समयमा चाहिँ अब लाइक भ्युजको लागि चाहिँ अब आफ्नो आइडीबाट हामीले पोस्ट गरिरहेका छौँ कि के छ होइन त्यो कुराहरूमा पनि ध्यान दिन एकदमै जरुरी छ किनकि पछिल्लो समयको समाज होइन अब कता पुगेको छ कता पुगेको छ पनि भन्नु मन लाग्छ कि कहिलेकाहीँ अब सम्भव भएसम्म अब हामी टपिकमा नै कुरा गरौँ सम्भव भएमा चाहिँ अब सम्बन्धित निकाय वा आपतकालीन सेवामा चाहिँ हामीले खबर गर्नुपर्छ होइन भिड नियन्त्रणमा पनि सहयोग गर्नु पर्यो अब घाइतेलाई चाहिँ थप जोखिमबाट जोगाउने मुख्य त हाम्रो काम पनि हुन्छ तर घाइतेलाई चाहिँ अनावश्यक रूपमा चाहिँ तान्ने अब सहयोग गर्ने हो भनेर गलत तरिकाले उठाउने काम चाहिँ गर्नु हुँदैन सकेसम्म चाहिँ मुख्य त हामीले अब आपतकालीन सेवा एम्बुलेन्सहरूलाई चाहिँ खबर गर्नुपर्छ अथवा सम्बन्धित निकाय मा हुन्छ नि अब ट्राफिक नियमलाई फोन गर्ने हो कि होइन अब ट्राफिक निकायतिर अब पुलिसतिर फोन गर्ने हो कि के छ कसो छ अवस्था बुझेर चाहिँ हामीले खबर चाहिँ गर्नु एकदमै जरुरी पनि छ होइन अस्पताल पुर्याउनु पर्नेछ भने अस्पताल पनि पुर्याउनु पर्यो सो यो खालको कुराकानी अहिलेको लागि भने 0964142000 बाटो भएर साथीहरू जोडिँदै गर्नुहोला अनि एउटा गीतको साथमा हामी विश्रामा जानुपर्ने बेला भइसकेको छ सो तपाईँ माझ राख्दैछु लै लै कतै बढीले भन्नेको छ र तिमी र मलाई सुमधुर गीतमा आवाज रहेको छ केतन छेत्रीको यो गीत सँगसँगै हामी विश्राम पश्चात पुनः उपस्थित हुन्छौँ नै हामी सँगै रहनुहोला है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
4: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्।
5: आगामी 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-887।
6: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98-5-60-32-475 र 98-011-32-475।
8: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
9: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
8: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहुँ, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98-5-60-66-136 र 98-151-66-136।
5: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था, फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची: युरिया प्रति केजी ₹22-23, डीएपी ₹49-50 र पोटास ₹38-39। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847315368।
0: This is Radio Dhor Barahi 103.8 MHz.
1: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज चाहिँ साथीहरूलाई सहभागी गराए सँगसँगै हामीले चाहिँ आज मंगलबारको एपिसोडमा रहेर टपिकमा कुराकानी गरिरहेका छौं र यहाँले आफ्नो विचार राख्नको लागि टपिक रहेको छ सड़क सुरक्षा र हाम्रो जिम्मेवारीहरू चाहिँ के हुन् त भनेर राखिरहँदा अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर।
12: दर्शन
1: हजुर, दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई।
12: धन्यवाद।
1: रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन आज जित बहादुरजीले? ठ्याक्कै लगाइहाल्यो। अब समयको अन्त अन्ततर्फ पनि सो धेरै कुराकानी नगरिकन हामी टपिक तर्फ नै लाग्यौँ। आज चाहिँ हाम्रो जित बहादुरजीले आफ्नो विचार राख्ने दिन हो कि कस्तो विचार भन्दा फेरि हामी अब बाटोमा यात्रा त गर्छौँ होइन, सडक सुरक्षाहरू अनि सँगसँगै हाम्रो जिम्मेवारीहरू चाहिँ के हो त भनेर साथीहरूलाई सिकाइदिनु पर्यो कि हामी बाटोमा यात्रा गरिरहँदा चाहिँ कस्तो कस्तो कुरामा ध्यान दिनुपर्छ होइन, यदि आफ्नो स्वयं हामी चालक छौँ भने पनि कस्तो कस्तो कुरामा चाहिँ ध्यान दिनुपर्छ त नि भनेर साथीहरूलाई सिकाइदिनु पर्यो आज।
12: मैले के भन्छु भने अब सबभन्दा पहिला तपाईँको चाहिँ आफै होसियार हुनु पर्यो।
1: हजुर हजुर,
12: एकदम होसियार हुनु पर्यो अनि त्यहाँबाट चालक पनि ड्राइभर पनि एकदम होसियार हुनु पर्यो। मोबाइल चलाउनु भएन,
1: हजुर हजुर,
12: त्यो गाडी चलाउँदा मोबाइल चलायो भने त्यस्तो ध्यानै त्यता जान्छ, गाडी लगेर खाल्टा हालिदिन्छ, दुर्घटना हुन्छ। एउटा कुरा, अनि हामी चाहिँ हिँड्दा डुल्दा एकदम होसियार भएर हिँड्नुपर्छ। नजानेको लागि अब कहीँ परिहाल्यो दुर्घटना भने त्यसलाई सहज मद्दत गर्नु पर्यो।
1: हजुर हजुर,
12: एकदम हो हाम्रो चाहिँ धर्म भनेको।
1: हजुर,
12: होसियार भएर चल्नु पर्यो, हिँड्नु पर्यो, बेकाममा हिँड्न भएन, बाटो काट्दा पनि यताउता हेरेर काट्नु पर्यो। एकदमसित चाहिँ होसियार भएर हिँड्न पर्यो, नजानेकोलाई सिकाउनु पर्यो, कसरी हिँड्न पर्छ भनेर भन्नु पर्यो।
1: अनि बहादुरजीलाई सोधिहालौँ होइन, अब बाटो काट्दा यताउता हेरेर गोरेतो बाटो भनिरहँदा यहाँले चाहिँ बाटो काट्दा अब पछिल्लो समय अब बाटोमा त अब धेरै सुधार भइसकेको छ हाम्रो क्षेत्रमा पनि है, अनि यहाँले चाहिँ बाटो काट्दा जेब्रा क्रसिङकै प्रयोग गर्नुहुन्छ कि अब जता सहज हुन्छ त्यतै बाटो काट्ने गर्नुहुन्छ?
12: होइन, जहाँबाट निशाना देख्छ नि हामी यता जता बाहिर उता हिँड्नै पाइएन त्यहाँबाट हिँड्यो भने त फेरि अब हिँड्दा भने त हामीले त नियमै पाउँदैन, केही कानुनै छैन। अब होइन, अब जहाँ निशाना देख्छ यहाँलाई बाटो काट्ने यहाँलाई होइन भनेको त त्यो आफूले बुझ्नु पर्यो नि। हेर्नु, त्यसरी हिँड्दाखेरि अब पटक अब लायो भने त्यसरी जिम्मेवारी गर्छ, नत्र अनि हामी जता बाहिर यहाँलाई छिटो हुन्छ यहाँलाई जुद्धपुर्छु भनेर जाने भने गाडीले हिँड्दाखेरि मार्गे फुसुको भने त नियम छैन, कानुन छैन, अब कोही को गयो कोही मोड्यो गयो कुकुर मोराइ हुन्छ, कसैले पनि सोध्दैन खोज्दैन।
1: अब समयको अन्तमा पनि छौ, साथीहरूलाई सम्झना सन्देश राखिदिनुस् अनि छुट्टिनु पर्छ है।
12: हजुर सबभन्दा अब तपाईँलाई भन्नु पर्यो पहिला
1: थ्याङ्क यू सो मच
12: सरको भनी हुनुहुन्छ, अनि मैले कालीलाई भन्छु, कालीले सुनिरहेको होला, अनि अघि आउने उनीहरूलाई साथीभाइलाई भन्दै बिदा हुन्छु। हस् नमस्कार जी।
1: हस् नमस्कार जी, छुट्टिन्छु। जित बहादुर थापाजी हुनुहुन्थ्यो, अन्त त अब समयको अन्तमा पनि छौँ र साथीहरू यहाँले व्यक्त गर्नुभएको विचारबाट चाहिँ एउटा के कुरा पुष्टि हुन्छ भने सडक सुरक्षा चाहिँ केवल अब सडकको नियम मात्र होइन कि यो चाहिँ हाम्रो जीवनसँग जोडिएको विषय पनि हो, त्यसैले हामीले चाहिँ अरूले नियम पालना गरून् भनेर मात्र अपेक्षा गर्ने होइन कि, अब आफूबाट पनि सुरुवात चाहिँ गर्नुपर्छ है। र यो सँगसँगै अब भने समयको अन्तमा सकेका छौँ, आज सहभागिता जनाउनु भएको थियो काउँ डाँडादेखि हुनुहुन्थ्यो रिता आचार्यजी, त्यस्तै हामीलाई सम्झनु भएको थियो पुलचोकदेखि हुनुहुन्थ्यो दलमा थापा दिजु, चन्द्रजी हुनुहुन्थ्यो मान्द्रेदेखि, अनि जित बहादुरजी हुनुहुन्थ्यो भर्खरले छुटिसक्नु भएको छ लामिसोरादेखि। र अब भने पालो रहेको छ आजको विजय साथी गराउने।

र आजको विजयी साथी भन्ने आफ्नो अनुभव सँगसँगै छ। मिठो आफ्नो विचार राखिदिनु भएको थियो। चन्द्रजी हुनुहुन्छ, मान्देदेखि सुन्दै हुनुहुन्छ भने उहाँले अन्तिम बार शनिबारसम्म चाहिँ सुनेर साथ दिनुपर्नेछ। त्यो दिन चाहिँ हामी विजयी साथी मध्ये पनि एकजना साथीलाई चाहिँ लक्की ड्र मार्फत विजय गराउँछौ भने सहभागी सम्पूर्ण श्रोता साथीलाई पनि धेरै धेरै धन्यवाद। र यति जेलसम्म सुनेर साथ दिनुहुने हाम्रो श्रोता साथीलाई पनि थ्याङ्क यू सो मच। र साथीहरू, अब सडकमा हामीले चाहिँ जितेको केही मिनट भन्दा पनि हाम्रो जीवन एकदमै अमूल्य छ होइन। एउटा गलत निर्णयले चाहिँ अब जीवनभरको पीड़ा पनि दिन सक्छ। त्यसैले चाहिँ सड़कमा यात्रा गर्दा हतारले होइन कि हामी सावधानी चाहिँ रोज्नुपर्छ जस्तो पनि लाग्छ है। अब ट्राफिक नियम अरूलाई दुःख दिनको लागि चाहिँ बनाइएको होइन, हाम्रै सुरक्षाको लागि चाहिँ बनाइएको हो। त्यसैले चाहिँ याद राखौं, सड़क सुरक्षा सबैको जिम्मेवारी हो। सावधानी अपनाऊ, दुर्घटना चाहिँ घटाऊ, जीवन पनि बचाऊ भन्दै आजको कार्यक्रममा आफ्नो विचार अनुभव र सुझाव दिएर सहभागी जनाउनु हुने सम्पूर्ण श्रोता साथीलाई अनि यति जनसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद। र भन्दै म अनुमल्ल आजको कार्यक्रम प्रस्तुता तपाईँहरूसँगबाट विदा हुँदैछु। सुन्दै गर्नुहोला रेडियो धोर बाराही 102.8 मेगाहर्ज अन्तर्मनका आवाज प्रोग्राम कलिङ छ। नमस्कार।

0: This is Radio Dhorbarahi, 103.8 megahertz.
1: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तीजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
2: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि तीजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
3: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
1: हाक्कैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
4: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
5: सम्पर्क संयोग कटेज एण्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9860705
6: र रामचन्द्र महत 9841616878
7: हेर्दा हिजै दुले गोडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
8: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
7: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
8: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
7: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
8: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
7: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
8: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
7: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
8: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री फोन 0635903769
9: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
10: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
9: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
10: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
5: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस
0: दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा प्रोप्राइटर
11: सञ्जीव श्रेष्ठ 9856385007
0: कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
10: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
8: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
10: अनि बन्छ त दाई
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
13: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
12: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
13: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
14: स्टुडियो टाइम चेक
15: अहिले मध्याह्नको 12 बज्यो
3: कायम चेत को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन मा छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: गण्डकी प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूले राजीनामा दिँदै बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस।
0: आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित, भोलिको बैठकमा प्रश्नोत्तरका लागि प्रधानमन्त्री उपस्थित हुने।
1: फोहोर व्यवस्थापनमा अवरोध आएपछि मेयर्स फोरमको आकस्मिक बैठक, सिस्टोलका स्थानीयको माग सम्बोधनको लागि प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय।
0: अमेरिका र क्यानाडा बीचको सम्बन्ध थप चिसिँदै अटो क्षेत्रमाथि 50% कर लगाउने ट्रम्पको घोषणा।
1: र इंग्लिश प्रिमियर लीग फुटबलमा चेल्सीको विजयी शुरूआत, फुलहम 3-2 गोल अन्तरले पराजित।
2: मार्बलको पाइप जलन गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। गण्डकी प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। आज बिहान बसेको एमाले संसदीय बोर्डको बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको एमाले सांसद सुधीर पौडेलले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। यद्यपि संसदीय दलका नेता खगराज अधिकारीले भने समर्थन फिर्ता लिने खबर मीडियाबाट मात्र थाहा पाइरहेको प्रतिक्रिया दिनुभएको छ। बोर्डले गरेको निर्णय संसदीय दलले स्वीकार गरेपछि निर्णय लागू हुनेछ। पौडेलका अनुसार सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय बोर्डले गरेको छ। गण्डकीमा अहिले एमालेको समर्थनमा कांग्रेसका सुरेन्द्र राज पाण्डेको नेतृत्वमा सरकार छ। साउन 9 गते एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति भएको थियो। त्यही अनुसार एमाले समर्थन फिर्ता लिएको हो। 59 सदस्यीय प्रदेशसभामा कांग्रेस एक्लैसँग 27 सांसद छन्। एमालेसँग 22 र नेकपासँग सभामुख सहित 7 सांसद छन्। दीपक मनागेको सांसद पद निलम्बनमा छ। सरकार बनाउन 30 सांसदको समर्थन आवश्यक रहनेछ। राष्ट्रिय प्रजातन्त्र पार्टीसँग 2 र नेपाल समाजवादी पार्टीका 1 सांसद छन्।
1: मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनको लागि बागमती प्रदेशसभाको बैठक आज बस्दैछ। हिजो दिनभरका प्रयास असफल भएपछि बैठक आज दिउँसो 4 बजेको लागि सारिएको हो। हिजो दलहरूबीचको आन्तरिक किचलो लगायतका कारण विश्वासको मत लिने वातावरण नबनेपछि बैठक पटक पटक सार्दै स्थगित गरिएको थियो। सत्तारूढ़ गठबन्धनभित्रकै असन्तुष्टि, राप्रपा भित्रको विवाद र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अवरोधको चेतावनीले हिजोको बैठक बस्न सकेको थिएन। एमालेबाट मुख्यमन्त्री बनेका थापालाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमत अर्थात 53 सांसदको समर्थन आवश्यक छ। तर सत्ता साझेदार नेकपाका सात सांसद प्रदेशसभा बैठकमा अनुपस्थित रहने देखिएको थियो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि मुख्यमन्त्री थापा मगर नेतृत्वको सरकार गठनको संवैधानिक वैधतामाथि प्रश्न उठाउँदै प्रदेशसभा बैठक सञ्चालनमा अवरोध गर्ने चेतावनी दिएको थियो। राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्री नियुक्ति विरूद्ध सर्वोच्च अदालत पाटन हेटौँडा इजलासमा उत्प्रेषण परमादेश सहितको निवेदन दिएको र अदालतले कारण देखाओ आदेश जारी गर्दै 10 भदौमा छलफलको लागि दुवै पक्षलाई बोलाएकोले आजको बैठक सुचारू हुने सम्भावना न्यून छ।
0: आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। दिउँसो 1 बजेका लागि तय भएको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ। स्रोतका अनुसार सभामुख डोल प्रसाद अरियालको स्वास्थ्यमा समस्या देखिएको र पारिवारिक समस्याका कारण बैठक स्थगित गरिएको हो। अर्को बैठक भोलि दिउँसो 1 बजे बस्ने भएको छ। भोलिको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर हुनेछ। प्रधानमन्त्री शाहले पनि संसदमा आउने जानकारी गराइसक्नु भएको छ। यद्यपि कालो चश्मा लगाएर नआउन सभामुखले निर्देशन नै दिनु परेपछि शाहले भने अस्पतालको रिपोर्ट समेत पेश गरी कालो चश्मा लगाउनु बाध्यता रहेको खुलाउनु भएको छ। संसद सचिवालयका अनुसार प्रधानमन्त्रीलाई राष्ट्रपतिका 3 सहित 11 सांसदले प्रश्न सोध्नेछन्।
1: यसैबीच राष्ट्रिय सभाको बैठक केही समय बसेर एक साताको लागि स्थगित गरिएको छ। बिहान सभा 10 बजे शुरू बैठकमा समसामयिक विषयमा सदस्यले सरकारको ध्यान आकर्षण गराएका छन्। आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका हुन्। सदस्य खम्ब बहादुर खातीले बाजुरा जिल्लामा स्वास्थ्य कर्मी पठाउन सरकारसँग माग गर्नुभयो। सदस्य गीता देवकोटाले बालिकामाथि हुने बलात्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिनुपर्नेमा जोड़ दिनुभयो। यस्तै सदस्य महन्त ठाकुरले बालिका बलात्कारको घटनामा दुःख व्यक्त गर्दै दोषीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन माग गर्नुभयो। सदस्य मीना सिंह राणाले महिला तथा बालबालिकामाथि हुने हिंसा चुनौतीपूर्ण बन्दै गएको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सदस्य जगत तिमुल सिन्हाले 21 दूतावासमा राजदूत नहुँदा समस्या भएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सदस्य धर्मेन्द्र पासवानले रौतहटको लाल बकैया नदी नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो। बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफा 8 छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित भएको छ।
0: काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको विषयलाई लिएर आज काठमाडौँ उपत्यका मेयर्स फोरमको आकस्मिक बैठक बसेको छ। आज बिहान बसेको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापन लगायत समसामयिक विषयमा ध्यान आकर्षण गराउने निर्णय गरेको छ। पटक पटक फोहोर व्यवस्थापनका विषयमा आन्दोलन हुने गरेकोमा पछिल्लो दिन सिसुलका स्थानीयले फोहोर बोक्ने गाड़ीमा अवरोध पुर्याउँदै अल्टिमेटम दिएपछि आज काठमाडौँ उपत्यका स्थानीय तहका प्रमुख उपप्रमुख गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा संस्था काठमाडौँ उपत्यका मेयर्स फोरमको आकस्मिक बैठक बसेको थियो। बैठकले प्रधानमन्त्रीसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाई उपत्यकाको फोहोर व्यवस्थापन, सड़क बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापन लगायत विषयमा छलफल गर्ने निर्णय भएको छ। यही भदौ 5 गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत बैठकले घोर आपत्ति जनाएको छ। उक्त विषयमा पनि प्रधानमन्त्रीसँगको भेटमा ध्यान आकर्षण गराउने फोरमले जनाएको छ।
1: 18 संस्करणको नाडा अटो शो 2026 काठमाडौँको भ्रिकुटी मण्डपमा आजदेखि शुरू भएको छ। नाडा अटो मोबाइल्स एसोसिएशन अफ नेपाल नाडाले आयोजना गरेको अटो शोको उपराष्ट्रपति राम सहाय प्रसाद यादवले उद्घाटन गर्नुभयो। शोमा 2 पाङ्रे 4 पाङ्रे तथा व्यावसायिक सवारी साधनका गरी 53 ब्राण्डको सहभागिता रहेको छ। ती ब्राण्डले 1.5 दर्जन भन्दा बढ़ी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गर्ने तयारी गरेका छन्। यस पटकको अटो शोको मुख्य आकर्षण मध्ये नेपालमा उत्पादन भएको विद्युतीय स्कूटर यात्री P2 पनि रहेको आयोजकले जनाएको छ। प्रदर्शनी स्थलमा मेड इन नेपाल मेड फर नेपाल पेभिलियन राखिएको छ, जसमा नेपालमा उत्पादन वा एसेम्बल भएका सवारी साधन तथा अटोमोबाइल सामग्री प्रदर्शनमा राखिएका छन्।
0: आर्थिक मन्दी लगायतका कारणले मध्य प्रदेशमा 1,000 बढ़ी उद्योग बन्द भएका छन्। गत आर्थिक वर्ष 2082-83 उद्योग र वाणिज्यतर्फका 1,938 उद्योग व्यापार बन्द भएका छन्। मध्य प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा उद्योगतर्फ 821 र वाणिज्यतर्फका 1,117 गरी 1,938 उद्योग व्यवसायको लागत कट्टा भएको छ। गत आर्थिक वर्ष 2082-83 7,540 उद्योगको नवीकरण भएको छ। नयाँ उद्योग तथा वाणिज्य दर्ता नवीकरण लगायतका शीर्षक बाट 5,26,49,562 राजस्व संकलन भएको सूचना अधिकारी महतोले बताउनुभयो। विश्वव्यापी रूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पूँजीको अभाव तथा स्थानीय तहमा पनि उद्योग दर्ता गराउने क्रम बढ़नु लगायतका कारणले उद्योगहरूको लगत कट्टाउने संख्या बढ़ेको उहाँको भनाइ छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। पोखरा महानगरपालिकाको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्क क्षेत्रमा बसोबास गरेका मध्ये सुकुम्बासीमा 325 परिवार भूमिहीनका रूपमा सूचीकृत भएका छन्। 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। उहाँका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका 200, भूमिहीन सुकुम्बासीका 248 र अव्यवस्थित बसोबासीका 116 निवेदन प्राप्त भएका थिए। उडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधन गरी प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो। वडा तहको सहजीकरण समितिले दावी विरोध र छानबिन पछिको अन्तिम विवरण वडा समिति समक्ष सिफारिश गरेको छ। वडा समितिको बैठकले सहजीकरण समितिको प्रतिवेदनलाई नियमअनुसार ग्रहण गर्दै आवश्यक सिफारिश सहित पोखरा महानगरपालिकामा पठाउने निर्णय गरेको छ। महानगर प्रमुख आचार्यले अन्तिम विवरण टुंगो लागेसँगै अब महानगरपालिकाको कार्यपालिकाबाट आवश्यक निर्णय गरी जिल्ला समितिमा सिफारिश गरी पठाइने छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको अटो क्षेत्रमाथि कर दोब्बर बनाउने चेतावनी दिनुभएको छ। कार, ट्रक र अटो पार्ट्समा यसअघि 25% कर लाग्दै आएकोमा ट्रम्पले अब 50% पुर्याउने चेतावनी दिनुभएको हो। उहाँका अनुसार नयाँ ट्यारिफ आगामी जनवरी 1 लागू हुनेछ। अमेरिका र क्यानाडा बीच व्यापार सम्बन्धी वार्ता समाप्त भएको र दुई देशबीच तनाव बढ़िरहेका बेला ट्रम्पको यस्तो धम्की आएको हो। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको पछिल्लो कर धम्कीलाई अप्रत्याशित नभएको बताउनुभएको छ। उहाँले ट्रम्पमाथि क्यानाडाको अटो उद्योगलाई समाप्त पार्ने प्रयास गरेको आरोप पनि लगाउनु भएको छ। कार्नीले यदि अमेरिका सही दृष्टिकोणका साथ वार्ताको टेबलमा फर्कन्छ भने क्यानाडा पनि वार्ता पुनः शुरू गर्न तयार रहेको बताउनुभयो। यसअघि भएको एक वार्तामा अमेरिकी अधिकारीले क्यानाडाले कुन कुन देशसँग व्यापार सम्झौता गर्न सक्छ भन्ने विषयमा सीमा तय गर्नुपर्ने प्रस्ताव गरेका थिए, जुन क्यानाडाले अस्वीकार गरेको थियो। उता अमेरिकी अधिकारीहरूले पनि वार्ता असफल हुनुमा क्यानाडालाई जिम्मेवार ठहराएका छन्। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले सोमबार सीएनबीसीसँगको कुराकानीमा क्यानाडाको तर्फबाट थप मागहरू राखिएको बताउनु भएको छ।
1: र अब खेल समाचार। इंग्लिश प्रिमियर लीग फुटबलको नयाँ सिजनमा चेल्सीले विजयी शुरूआत गरेको छ। गैराती सम्पन्न खेलमा चेल्सीले फुलहमलाई 3-2 गोल अन्तरले पराजित गरेको हो। चेल्सीले खेल शुरू भएको 31 सेकेण्डमै जाओ पेड्रोको गोलबाट अग्रता लिएको थियो। कोल पाल्मरको पासमा पेड्रोले गोल गर्दै टोलीलाई 1-0 अग्रता दिलाएका थिए। फुलहमका जोसुआ किङले 23 मिनटमा गोल गर्दै खेल 1-1 बराबरीमा ल्याए। तर पहिलो हाफ सकिन 4 मिनट अघि मोर्गान रोजर्सले गोल गरेपछि चेल्सी 2-1 अघि बढ़्यो। दोस्रो हाफ शुरू भएको केही मिनटमै कोल पाल्मरले 49 मिनटमा गोल गर्दै चेल्सीको अग्रता 3-1 बनाए। फुलहमका गोन्जालो गार्सियाले 54 मिनटमा गोल गर्दै अन्तर घटाए पनि त्यसपछि थप गोल हुन सकेन। यो जितसँगै चेल्सीका नयाँ प्रशिक्षक जाबी अलोन्सोले प्रिमियर लीगमा आफ्नो पहिलो खेलमै 3 अंक हासिल गरेका छन्। चेल्सीका तीनै अग्रपंक्तिका खेलाड़ी जोआओ पेड्रो, मोर्गान रोजर्स र कोल पाल्मरले गोल गरेका थिए।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: गण्डकी प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूले राजीनामा दिँदै बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस।
0: आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित। भोलिको बैठकमा प्रश्नोत्तरका लागि प्रधानमन्त्री उपस्थित हुने।
1: फोहोर व्यवस्थापनमा अवरोधता आएपछि मेयर्स फोरमको आकस्मिक बैठक। सिसलोलका स्थानीयको माग सम्बोधनको लागि प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय।
0: अमेरिका र क्यानाडा बीचको सम्बन्ध थप चिसिँदै अटो क्षेत्रमाथि 50% कर लगाउने ट्रम्पको घोषणा।
1: र इंग्लिश प्रिमियर लीग फुटबलमा चेल्सीको विजय शुरूआत। फुलहम 3-2 गोल अन्तरले पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
6: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
7: दिनेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासतिर सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
8: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807172।
10: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
11: म्याडम, धुम्रपान भनेको के हो?
10: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
11: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
10: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
11: म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
12: छुटका दायराहरू:
11: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
11: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
12: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9856062265 र 9848064145।
13: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
14: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
13: दीक्षा ब्युटी पार्लर रे?
14: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
13: हो र त्यस्तो के हुन्छ र त्यहाँ
14: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हाड खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइलासिङ पनि गरिन्छ
13: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
14: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
13: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
14: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
13: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
14: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका दुई कोत्रे तनहु प्रोपाइटर निशा लामा सम्पर्क 97090 34335
13: टिकुली माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
15: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
13: हो र कहाँ छ र त्यस्तो
15: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
11: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
14: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
11: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
14: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
11: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
15: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ समय बिहान 10:30 बजे स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ अनुरोधक कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोक तनहुँ
11: हेलो बा
16: कति बन्यो घर अनि ढलान भयो त
17: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्ने छ सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
16: ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
17: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
13: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
11: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
13: प्रोपाइटर राम भुजेल सम्पर्क 9091905630 र 9746680681
11: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
14: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
11: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
14: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
11: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
14: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सर्साइज थेरापी
11: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
14: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात
18: तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता।
11: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
18: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
19: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
1: मोबाइल 98058 35537 र 98068 15 899।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142 34 र 98 171 56 606।
10: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान।
11: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083,
10: मिति यही भाद्र 29 गते, स्थान खैरिनी 4 बजार।
11: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
10: द्वितीय पुरस्कार रु 15,000,
11: तृतीय पुरस्कार रु 10,000,
10: सान्त्वना पुरस्कार रु 5,000।
11: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7

0: 1500
1: द्वितीय पुरस्कार 5000
0: र तृतीय पुरस्कार रु 3000
1: मुख्य सहयोगी संस्था सूर्य नेपाल प्राली सेराटार
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
0: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9850631937
1: सुरेन्द्र श्रेष्ठ 9850636136
0: रविन्द्र राज पौडेल 9850662888
2: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने
3: के भयो दाइ पैसा भएपछि नि के को तनाव हो र
2: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
4: ल दाइ पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0654142636 मोबाइल 9850688302 र 9840683002
5: फुटै खाए साह्रै मिठो पकाए त ट्वाक्कै एक पाकेटले पेट भरि नि के हो भने अपक्कै
6: यो हो बोनस चाउचाउ

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 065414321,
2: मोबाइल 9805678634 र 9781107090।
3: भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
4: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
4: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 065571240।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
6: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 दोस्रो शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
5: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौं।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 065414233, मोबाइल 9968861887।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज, खैरेनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855324020, 9801454674 र 9864023420।
9: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
10: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
11: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
12: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
13: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

பப்போமே.

0: ब्लाइन नेल र धनीलाई तेल दिएको छु भने थप गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, अक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आम्ने सामने भएर वार गर। अरे, एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गरेको नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

हेलो दर्शन, नमस्ते, नमस्कार, स्वागत छ प्रोग्राम फिल्मी संसारमा। सम्पूर्ण श्रोता साथीहरूलाई म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ रहेको छु र यहाँहरूसँग अब ठिक एक बजीदेखि दुई बजीको टाइम चेकसम्म साथमा रहनेछु भने तपाईँले हामीलाई रेडियो ढोरपाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorparahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी, हामी आउने गर्दछौँ हप्ताको छ दिन फरक बार फरक श्रृङ्खलाको साथमा। र आजको एपिसोडमा रहेर हामी नेपाली मुभी ट्रेलर अनि टिजरहरूलाई कार्यक्रममा स्थान दिइनेछौ। र त्यसै गरी श्रोता साथी, प्रोग्राममा भने अहिलेको लागि एउटा मिठो सङलाई राख्नतर्फतिर लागिरहेको छु। निकै नै चर्चित सङ पनि रहेको छ, निकै नै ट्रेन्डिङ सङ पनि रहेको छ हाल अहिलेको समयमा भने। श्रोता साथी, गीतको टाइटल रहेको छ जुनी जाला, पेन्सन पट्टा मुभीबाट रहेको छ। मिठो सङ रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी जुनी झाला टाइटलमा सजिएको मिठो सङलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले पनि कार्यक्रममा स्वीकार्नु भयो होला र अहिलेको लागि भने श्रोत साथी प्रोग्राममा का के टाइटलमा सजिएको सङ राखिरहेको छु स्वीकार्नु होला है त

0: हजुर श्रोता साथी काका केकी टाइटलमा सजिएको मिठो सङ्गलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला र श्रोता साथी अहिलेको लागि भने चाहिँ प्रोग्राममा मुभी ट्रेलर अछोटो मिठो चिज राख्नतर्फतिर लागिरहेको छु। बा एक योद्धा टाइटलमा रहेको मुभीबाट रहेको ट्रेलर रहेको छ। यो ट्रेलर राख्दै जाँदैछु प्रोग्रामको पहिलो व्यावसायिक विश्राममा। त्यति बेलासम्म भने हामीलाई सुन्दै गर्नुहोला है त।
1: आफ्नो बाबुलाई दुखी नहुनु भनेर आफू चाहिँ यसरी नि
2: ह्याप्पी फादर्स डे बाबा। कुरै त बन्नु गरिदिन्थ्यो नि बाबा।
1: तिमीहरूको खुसीको लागि कहिले हात्ती बनियो, कहिले घोडा बनियो, हुँदा हुँदा कुकुर पनि बनियो।

योजनीमा हाम्रो सम्बन्ध यहाँसम्म मात्र लेखेको रहेछ। त जा आफ्नै संसारमा, र मलाई मेरै संसारमा छोड्दिनु।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौड़ा पोलिक्लिनिकमा यही भाद्र 13 गते दोस्रो शनिबार।
4: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जय बहादुर खत्री।
5: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार।
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी।
6: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की।
7: वरिष्ठ नाक कान घाँटी र गलगाड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे।
8: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य। बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीका लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 065414129, मोबाइल 9956031053।
9: हार्दिक शुभकामना। इस्लाम धर्मका प्रवर्तक एवं संस्थापक पैगम्बर हजरत मोहम्मदको 1501 जन्मोत्सव एवं मोहम्मद जयन्तीको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ। धार्मिक विविधताका बीच सामूहिक एकता कायम राखौ, आपसी सम्मानलाई प्रवर्धन गरौं। अध्यक्ष मोहम्मद हुसैन मिया एवं नेपाल मुस्लिम सेवा समिति शुक्ला गण्डकी 5 गोलछिना परिवार।
10: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन। प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ।
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन।
11: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल।
10: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य। उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ।
11: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ। क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन।
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ।
11: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ। छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले।
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ।
11: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन। प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी।
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ।
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ। सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ।
10: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
12: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा, पोस्ट ऑप सेवा, फिजियोथेरापी, इंडोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
14: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
15: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
14: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
16: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछेपानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
17: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
18: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
17: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
18: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
19: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
20: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
19: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98-461-33-101 र 98-468-83-522।
21: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
22: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
21: ओके, ल डन।
22: हजुर, सिक्तेल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
21: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
22: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98-560-28-543 र 98-417-00-787।
14: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 98-066-13-195 र 98-467-15-368।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर श्रोता साथी, प्रोग्रामको केही छिनको विश्राम लगतै फेरि पनि यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई प्रोग्राम फिल्मी संसारमा पुनः स्वागत गर्दछु र सम्पूर्ण श्रोता साथीहरू तपाईँले हामीलाई पक्कै पनि सुनिराख्नु भएको छ होला र यसै गरी हामीलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला, मनोरञ्जन लिनुहोला। कार्यक्रममा बुझाइने रमाइलो रमाइलो मुभी सङहरू अनि मुभी ट्रेलर टिजरहरूलाई सुनेर चाहिँ मनोरञ्जन लिनुहोला भने श्रोता साथी तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 मेगाहर्ज जनतामनको आवाज साथै www.radiothorbarahi.com जानकारी लगिन गरेर विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र त्यसै गरी श्रोता साथी, आजको एपिसोडमा रहेर हामीहरू मुभी ट्रेलर अनि मुभी टिजरहरूलाई कार्यक्रम स्थान दिइनेछौं र अहिलेको लागि भने प्रोग्राममा फेरि पनि एउटा अर्को मिठो सङलाई राख्नतर्फतिर लागिरहेको छु। र त्यसै गरी श्रोता साथी, अहिलेको लागि भने चाहिँ उनको स्विटर मुभीबाट रहेको मखमली टाइटलमा सजिएको मिठो सङलाई यहाँको माझ राखिरहेको छु। निकै रमाइलो सङ पनि रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, यो छोटो मिठो सङ्गलाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले प्रोग्राममा सुन्नु भयो होला। र त्यसै गरी श्रोता साथी, अहिलेको लागि भने पार्वती मुभीबाट रहेको एउटा सुबन्ध सङ्ग राखिरहेको छु, मेरी दिदी टाइटलमा सजिएको सङ्ग रहेको छ, स्वीकार्नु होला है त।

हजुर श्रोत साथी, यस्तो मधुर संघलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला यो मिठो संघलाई भन्दै। श्रोत साथी, अहिलेको लागि भने यहाँहरूको लागि फेरि पनि एउटा अर्को मिठो संघलाई राख्नतर्फतिर लागिरहेको छु र त्यसै गरी श्रोत साथी, गीतको टाइटल रहेको छ तिमी तारे भीर, मिठो सङ रहेको छ। यो सङलाई राख्दै जाँदैछु प्रोग्रामको, फेरि पनि एउटा अर्को व्यावसायिक विश्राममा सुन्दै गर्नुहोला।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
2: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
4: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्थ पोस्ट चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
5: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 13 गते दोस्रो शनिबार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
7: उपचार हुने रोगहरू,
6: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
7: अनुहारमा देखिने चाया, पोतो र डन्डीफोरको उपचार,
6: कपाल झर्ने समस्या,
7: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
6: टाउको तथा शरीरको चाया,
7: बुढेसकालमा छाला चिलाउने रोग,
6: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
7: छाला तथा यौनाङ्गमा आउने मुसा,
6: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
7: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी, गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
6: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678187।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shikla Gandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pansati, Botis Charsi, Tiranabe, Ro Antanabe Pansati, Artis Shunya Tirata.
2: सुबर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
5: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
6: अनि साना नानी बाबुदेखि ठूला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
4: खाक्कैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
7: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरि प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9825552763 र 9860715
8: र रामचन्द्र महत 9864161678
9: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
10: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
9: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
10: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घरभित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौंडा
3: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9865610950
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

हजुर श्रोता साथी एकैछिनको विश्राम लगतै फेरि पनि यहाँहरू सम्पूर्णलाई प्रोग्राममा पुनः स्वागत गर्दछु र त्यसै गरी श्रोता साथी आजको एपिसोडमा रहेर हामीहरूले नेपाली मुभी ट्रेलर अनि ट्रिजरलाई कार्यक्रम स्थान दियौं र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुन्नुभयो होला, कार्यक्रमलाई अन्तिमसम्म सुनेर पनि साथ दिनुभयो होला र अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्य अन्ततर्फ आइसकेका छौं र जाँदा जाँदै प्रोग्राममा हाम्रो छुटिने पनि बेला पनि भइसकेको छ र जाँदा जाँदै प्रोग्राममा गुराँसो फुल्दा टाइटलमा सोझिएको सङ्ग राखिरहेको छु, मास्टर मुभीबाट रहेको सङ्ग रहेको छ। यो मिठो सङ्ग राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, ह्याभ अ गुड डे, हाई ता।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैलाई कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौलाई।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ। एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9850602068। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्नेमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846065999 छ।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
9: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपति। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560628091।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
9: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
13: कहाँ जाने?
14: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
13: अनि बीचमा नझर्ने।
14: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
13: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
15: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
16: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
17: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
16: हजुर, दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौंडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0564141042 98563218 98462014726।
18: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
13: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
19: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
13: अनि बन्छ त दाई?
19: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
20: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौंडा बस्विसौनीको ठिक पारिपट्टि
21: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
22: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
21: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
23: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
24: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
16: धोरबाराही हाइलाइट्सको साथमा
25: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841649304।
26: नमस्कार, रेडियो ठोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाह भोलिको प्रतिनिधि सभा बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाएर जानुहुने भएको छ। उज्यालो प्रकाशमा आँखाले हेर्न कठिनाई देखिएपछि चिकित्सकले प्रधानमन्त्री शाहलाई आँखाको सुरक्षाका लागि कालो चस्मा प्रयोग गर्न सुझाव दिएका छन्। प्रधानमन्त्रीले गएको साउन 22 गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउनु भएको थियो। चिकित्सकले उहाँलाई आवश्यकता अनुसार कालो चस्मा प्रयोग गर्न सिफारिश गरेका थिए। यस्तै परीक्षण रिपोर्ट अनुसार प्रधानमन्त्रीले आँखा सुक्खा हुने भएकाले बेला बेला आई ड्रपको प्रयोग गरिरहनुपर्ने उल्लेख गरिएको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्ट सहितको पत्र प्राप्त भइसकेको उज्यालोलाई जानकारी दिनुभएको हो। यसअघि सभामुख डोलप्रसाद डीबी आरएडे संसद बैठकमा कालो चस्मा लगाउन चाहने सांसद तथा पदाधिकारीले त्यसको स्वास्थ्य सम्बन्धी आधार प्रस्तुत गर्नुपर्ने बताउनु भएको थियो। त्यसै गरी प्रतिनिधि सभाको बैठक भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित गरिएको छ। आजको लागि तय बैठक सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको हो। मंगलबार दिउँसो 1 बजेका लागि बैठक तय भएको थियो। संघीय संसद सचिवालयका महासचिव पदप्रसाद पाण्डेले बुधबार 1 बजेसम्मका लागि बैठक स्थगित गरिएको सूचना प्रकाशित गर्नुभएको छ। निर्धारित समय र मितिमा बैठक बस्न नसक्ने भएको सूचनामा लेखिए पनि ठोस कारण खुलाएको छैन। संघीय संसद सचिवालय स्रोतका अनुसार सभामुख ढोलप्रसाद आरलको स्वास्थ्यमा देखिएको समस्या पनि बैठक सारिएको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। देवा र खड्का समूहको वारिस भएर अधिवक्ता श्रवण कुमार देवले निवेदन दर्ता गराउनु भएको हो। निवेदनमाथि 11 भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभएको छ। सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरावलोकनका लागि निशा दिएपछि कांग्रेसको विवाद सर्वोच्चमा विचाराधीन रहेको छ। सर्वोच्चले शुरूदेखि नै सुनवाई गर्ने अनुमति दिएपछि पनि एकलौटी महाधिवेशनको प्रक्रिया शुरू गरेको भन्दै इतर समूहले त्यो प्रक्रिया रोक्न सर्वोच्चमा सोमबार निवेदन दिएको हो। अब पुनरावलोकनको मुद्दाको टुङ्गो नलागेसम्म 15 महाधिवेशन गर्ने नमिल्ने जिकिर गर्दै देउबा समूहले निवेदन दिएको हो। मेयर फोरमले रासोपाका सांसद आशिका तामाङले सिंहदरबारमा भएको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा फोरमका पदाधिकारी र सदस्यहरूमाथि गरेको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ। आज पत्रकार सम्मेलन गरेर ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सांसद तामाङको व्यवहारप्रति आपत्ति जनाउनु भएको हो। उहाँले बैठकमा सांसद तामाङले ताण्डव नृत्य देखाएको आरोप लगाउनु भएको छ। सांसद तामाङले अन्य बैठकमा पनि यस्तै व्यवहार देखाउने गरेको उहाँको बुझाइरहेको छ। उहाँले बैठकको अध्यक्षता गरिरहेका मन्त्री तिमल सिन्हा पनि बैठकमा ताण्डव नृत्य हुँदा पनि मूक दर्शक बनेको टिप्पणी गर्नुभएको छ। उहाँले बैठक शिष्ट र भद्र हुनुपर्नेमा जोड दिनुभएको हो। पोखरा महानगरपालिका नौ पृथ्वी चोकको प्रस्तावित पोखरा बसपा क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ। महानगरले बसपाकमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिनका लागि सूचना गरेको थियो। त्यसपछि दावी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर मेयर धनराज आचार्यले बताउनु भएको हो। वहाँका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका 200 भूमिहीन सुकुम्बासीका 248 र व्यवस्थित बसोबासीका 116 निवेदन प्राप्त भएका थिए। वडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो। नेपाली कांग्रेसका प्रवक्ता देवराज सालिसेले पार्टीभित्र देखिएको असन्तुष्टिको समाधान अदालतबाट नभई पार्टीको लोकतान्त्रिक प्रक्रिया र विधानभित्रै खोजिनुपर्ने बताउनु भएको छ। 15 महाधिवेशन रोक्न माग गर्दै पूर्व सभापति शेरबहादुर देवालले रिट दायर गरेपछि दलभित्र विश्वास गुमेपछि अदालतको बाटो रोज्ने प्रवृत्तिले पार्टीलाई न्याय नगर्ने बताउनु भएको हो। कांग्रेसभित्र देखिएको पछिल्लो असन्तुष्टि मुख्यत व्यक्तिगत विषयसँग सम्बन्धित रहेको दावी गर्दै पार्टीको राजनीतिक विचार नीति र कार्यक्रमसँग सम्बन्धित फरक मत भन्ने लोकतान्त्रिक पार्टीले स्वाभाविक रूपमा ग्रहण गर्नुपर्ने बताउनु भएको छ। कानूनी विवादको फैसला अदालतले गर्ने भए पनि लाखौं कार्यकर्ताको मतबाट हुने फैसला अझ शक्तिशाली हुने बताउनु भएको छ। कांग्रेस विधानबाट चल्ने लोकतान्त्रिक पार्टी भएकाले विधान समय सापेक्ष नभए संशोधन गर्नुपर्ने तर भेलाको नाममा वा सहमतिको नाममा विधान मिच्न नहुने उहाँको तर्क रहेको छ। बागमती प्रदेश सभाका तीनजना सांसदलाई पदमुक्त गर्ने अध्यक्षको निर्णय विरूद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कमल थापाले मुख खोल्नु भएको छ। बागमती प्रदेश सरकारका सहभागी हुने सरकारमा सहभागी हुने राप्रपा प्रदेश संसदीय दलको निर्णयसँगै पार्टीभित्र भाड भैलोको संकेत देखिएको छ। पार्टीको निर्देशन र हिप विपरीत सरकारमा सामेल भएका तीन सांसद राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिलाई पदमुक्त गर्न अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सभामुख समक्ष आइतबार पछाएको पत्र आफूलाई फेक लागेको पूर्व अध्यक्ष कमल थापाले बताउनु भएको छ। उहाँले मंगलबार सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गर्नुभएको हो। चार पदकपछि राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको कुनै बैठक नबसेको अवस्थामा यो निर्णय कसरी आयो आफू आश्चर्यचकित भएको उहाँको भनाइ रहेको छ। स्वास्थ्य बीमा बोर्डले विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत 115 सेवा प्रदायक अस्पतालहरूलाई 27 करोड़ भन्दा बढ़ी रकम शोध भर्ना गरेको छ। बोर्डका अनुसार विपन्न नागरिक औषधि उपचार मार्फत दिँदै आएको मृगौला फेल भएर डायलिसिस सेवा लिइरहेका मुटु रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, क्यान्सर आदिको उपचार बीमा मार्फत गरे बापत सेवा दिइरहेका ती अस्पतालहरूलाई 27,14,22,117.18 रकम शोध भर्ना गरेको हो। बोर्डको गत 5 निर्णय अनुसार सेवा प्रदायक अस्पतालबाट उपलब्ध कागजात यकिन गरी दावी स्वीकृत भएको रकम सम्बन्धित स्वास्थ्य संस्थाको बैंक खातामा भुक्तानी पठाएको बीमा बोर्डले जनाएको छ। यसअघि यो काम स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाबाट हुँदै आएको थियो। पछिल्लो पटक कडा रोग लागेका विपन्न नागरिकको औषधि उपचार बापतको रकम शोध भर्ना गर्ने काम बोर्डले लिएको छ। केही दिनदेखि लगातार परेको वर्षाका कारण गोर्खाको वृद्धि सेरा पौवाचार सड़क हिमलामे बनेपछि सवारी साधन सञ्चालनमा समस्या भएको छ। सड़कका विभिन्न स्थानमा पानी जम्नुका साथै माटो र हिलोका कारण सड़क चिप्लो बनेपछि यात्रु तथा सवारी चालकले शास्ती खेप्नु परेको हो। वर्षायाम शुरू भएसँगै सड़कको अवस्था बिग्रेते गएको पालुङटा नगरपालिका नौका वडाध्यक्ष भेषराज पाण्डेले बताउनु भएको छ। हिलामे सड़कमा सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम समेत बढ़ेको चालकहरूले बताएका छन्। उकालो तथा ओह्रालो सड़कमा सवारी साधन चिप्लने, फस्ने र नियन्त्रण गुमाउने समस्या देखिन थालेको छ। विशेष गरी मोटरसाइकल तथा स्कूटर चालकका लागि यात्रा थप जोखिमपूर्ण बनेको छ। आज सुन चाँदीको भाव सामान्य घटेको छ। हिजोको तुलनामा आज सुनको भाव तोलामा 500 रूपियाँले घटेको हो। सुन आज तोलाको 322,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 322,700 रूपियाँ रहेको थियो। हिजो सुनको भाव तोलामा 3,200 रूपियाँले बढ़ेको थियो। त्यस्तै आज चाँदीको भाव पनि घटेको छ। आज चाँदी तोलामा 65 रूपियाँले घटेर तोलाको 4,900 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि हिजो चाँदीको भाव तोलाको 4,965 रूपियाँ रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले 47 वर्षदेखि सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटाएको छ। अमेरिकाले सन् 1979 सिरियालाई यो सूचनामा राखेको थियो। अमेरिकी प्रशासनले यस निर्णयको उद्देश्य सिरियामा विदेशी लगानीका लागि बाटो खोल्नु र देशलाई विश्व अर्थतन्त्रमा पुनः एकीकृत गर्नु रहेको बताएको बीबीसीले जनाएको छ। सिरियालाई हटाएपछि अमेरिकाको यस सूचीमा अब इरान, उत्तर कोरिया र क्युबा गरी 3 देश मात्र बाँकी रहेका छन्। यस सूचीमा पर्दा आर्थिक प्रतिबन्धहरू तथा अमेरिकी वैदेशिक सहायता एवं रक्षा सामग्रीको निर्यात र बिक्रीमा रोक लाग्ने गर्दछ। साथै प्रतिबन्धित देशसँग व्यापार गर्ने व्यक्ति तथा अन्य देशहरूलाई पनि कार्यवाहीको दायरामा ल्याउन सकिन्छ। अब अन्त्यमा खेल समाचार। मलेसियामा आयोजन हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपाललाई घरेलु टोली मलेसियाले जीतको लागि 233 रनको लक्ष्य दिएको छ। मलेसियामा जारी अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले 48.2 ओभरमा सबै विकेट गुमाउँदै 232 रनको योगफल बनाएको छ। मलेसियाका लागि मोहम्मद रामिलीले सर्वाधिक 61 रन बनाएका छन्। हस्त दिउँसो 2 बजेको ठोरबाट हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141000 वा धुरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
1: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
6: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087162।
8: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
10: मैडम, धुम्रपान भनेको के हो?
8: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
8: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
10: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
8: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
27: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका
25: का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
25: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
25: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9856062265 र 9848064145।
4: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9800281642।
11: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
12: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
11: ए हो र, ल त ल,
9: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाडे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0654142 र 9856092692।
14: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
25: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
14: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0654142733, मोबाइल 9968861887।
15: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0635930369।
0: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
3: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
3: दुलेगौडामा छ, कालिका फेन्सी।

0: 95 62 08 र 98 41 79 80 700.
1: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
2: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
3: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
4: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
2: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
3: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98 560 57 731, 98 066 57 731।
5: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
6: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
6: त्यसो भए कहाँ जाने त कान्छा?
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
6: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
4: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौंडा, आफ्नै निवासमा।
3: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98 560 11 445 र 98 560 20 445।
7: हेलो
8: बा,
7: कति बन्यो घर? अनि ढलान भयो त?
8: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
7: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
8: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
9: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
9: प्रोप्राइटर राम भुजेल। सम्पर्क 98 91 50 630 र 97 4 76 80 681।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेलचौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
1: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
10: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
1: 3.4 to 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
10: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
1: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
10: र बिहानी 17 कक्षा सञ्चालन हुने।

0: जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहू फोन 0665712040।
1: मम्मी भोक लाग्यो खाजा खाम न।
2: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
1: हस् मम्मी।
0: मैले सुने छोरी ल जाम हिँड।
2: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
0: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
2: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
0: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
3: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त झन् कहाँ होला।
4: ल हेर यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साथ फेर मर्मत सबै गरिन्छ नि।
3: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच्र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया फोन 0654141042 98560231128 98462014726।
5: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
6: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको 4 वार्षिक साधारण सभा तथा 2 अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे स्थान राधा कृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: हार्दिक शुभकामना। इस्लाम धर्म का प्रवर्तक एवं संस्थापक पैगम्बर हजरत मोहम्मद को 1501 जन्मोत्सव एवं मोहम्मद जयन्ती को सुखद अवसर में देश तथा विदेश में रहन्भएका समस्त इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ। धार्मिक विविधताका बीच सामूहिक एकता कायम राखौं, आपसी सम्मानलाई प्रवर्धन गरौं। अध्यक्ष मोहम्मद हुसैन मिया एवं नेपाल मुस्लिम सेवा समिति शुक्ला गण्डकी 5 गोलछिना परिवार।
1: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460069246।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166334372।
0: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
1: रन बहादुर गुरुङ दुलेगौंडा रु 12,610,
0: किम बहादुर श्रेष्ठ दुलेगौंडा रु 10,500,
1: पूर्ण बहादुर भण्डारी दुलेगौंडा रु 50,115,
0: काजी रिमाल लाइफ जिम दुलेगौंडा रु 11,000,
1: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौंडा रु 11,111,
0: पार्वती रिमाल दुलेगौंडा रु 10,100,
1: कृष्णराज पण्डित दुलेगौंडा रु 25,000,
0: किरण कुमार श्रेष्ठ दुलेगौंडा रु 1,02,174,
1: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
0: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
1: हिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
0: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
1: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
0: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155। अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23, डीएपी रु 49-50 र पोटास रु 38-39। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्नुपर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
5: ओके, ल डन।
2: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
5: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855 28543 र 9847 00787।

0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: देउबार खड्काको पूरक निवेदन सर्वोच्च प्रशासनमा दर्ता, पेशी पर्सी तोकियो।
0: बीमा बोर्डद्वारा सेवा प्रदायक अस्पताललाई 27 करोड़ भन्दा बढ़ी रकम शोध भर्न। आन्तरिक राजस्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालन।
1: बाढ़ी पहिरोका कारण देशका विभिन्न 7 सड़क खण्ड अवरूद्ध। कान्ति लोकपथमा राति सबै किसिमका सवारी साधनको आवागमन रोक।
0: अमेरिका क्यानाडा व्यापार विवाद चरम उत्कर्षमा। अमेरिकी शुल्कको प्रतिवाद गर्दै क्यानाडाद्वारा जवाबी कदमको घोषणा।
1: र न्यूजील्याण्डका अलराउण्डर जिम्मी एनपीएलको तेस्रो सिजनका लागि जनकपुर बोल्ड्समा फर्किए।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै

0: सन् 2024 को पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यसबेला उनले 9 खेलमा 196 भन्दा बढ़ी स्ट्राइक रेट र 35 भन्दा माथिको औसतमा कुल 247 रन बनाएका थिए। सबैभन्दा ठूलो स्ट्राइक रेटमा रन बनाएको कारण उनलाई पहिलो सिजनको एनपीएलमा बेस्ट स्ट्राइक रेटको अवार्ड समेत दिइएको थियो। पहिलो सिजनको एनपीएलमा निसमले जनकपुरबाट खेल्दै 7 विकेट पनि लिएका थिए। दोस्रो संस्करणमा 4 खेल मात्र खेलेका उनले एक अर्धशतक सहित 79 रन बनाउनुका साथै 5 विकेट पनि लिए। निसमले यसपटक टेस्ट कोटामै जनकपुरबाट खेल्नेछन्। उनले न्यूजील्याण्डबाट 12 टेस्ट 76 एकदिवसीय अन्तर्राष्ट्रिय र 105 टी20 अन्तर्राष्ट्रिय खेलिसकेका छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: देउबार खड्काको पूरक निवेदन सर्वोच्च प्रशासनमा दर्ता, पेशी पर्सी तोकियो।
0: बीमा बोर्डद्वारा सेवा प्रदायक अस्पताललाई 27 करोड़ भन्दा बढ़ी रकम सुत भर्न आन्तरिक राजस्व विभागले शुरू गर्यो करदाता पोर्टलको नयाँ संस्करण।
1: बाढ़ी पहिरोका कारण देशभर विभिन्न 7 सड़क खण्ड अवरूद्ध, कान्ति लोकपथमा राति सबै किसिमका सवारी साधनको आवागमनमा रोक।
0: अमेरिका क्यानाडा व्यापार विवाद चरम उत्कर्षमा, अमेरिकी शुल्कको क्यानाडाद्वारा प्रतिवाद।
1: र न्यूजील्याण्डका अलराउण्डर जिम्मी एनपीएलको तेस्रो सिजनका लागि जनकपुर बोल्समा फर्किए।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
2: दीक्षा ब्युटी पार्लर रे?
3: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
2: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
3: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हाड खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
2: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
3: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
2: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
3: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
4: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल,
6: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
4: प्रोप्राइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
8: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
9: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
10: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
8: ठाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो। पालो पाएन भने बर्बाद।
11: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
7: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
10: र रामचन्द्र महत 9841616878।
7: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
13: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
14: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
15: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
14: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
16: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
14: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
11: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
17: आज पनि भात डढायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
18: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
17: तेरिका नरिसौ न त, लु बरू हिँड, कहाँबाट ल्याउने हो?
18: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
19: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस,
20: दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा, प्रोप्राइटर
19: सञ्जीव श्रेष्ठ 9856083507,
20: कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
21: सुन शुद्धताको प्रतीक,
1: तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
21: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
1: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
22: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
23: मोबाइल 9805535537 र 9806615899।
24: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: तपाईंको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
22: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसण आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9805535537।
1: आकर्षक सुनचाँदीको गहना नारीको चाहना।

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न अवसन लोकसंस्कृतिको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रम उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि अवतारको रमाइलो श्रृङ्खलाको साथमा यहाँहरूसँग जोडिएको छु र यहाँहरूसँग ठिक अब 4 बजेको टाइम चेकसम्म साथमा रहनेछु भन्ने श्रोता साथी तपाईँले हामीलाई रेडियो ठोर बाराही 103.5 MHz जन्त मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com.nyanpi लगइन गरेर वा हाम्रो पात्र मोबाइल मार्फत पनि हामीलाई विश्वभरिकै साथ रहेर यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी हामी आउने गर्दछौँ हप्ताको सातै दिन फरक वार फरक श्रृङ्खलाको साथमा कार्यक्रममा यहाँहरूमा हरेक दिन उपस्थित हुने गर्दछौ र त्यसै गरी आजको श्रृङ्खलामा रहेर मंगलबारको दिनमा रहेर गायन कलालाई कार्यक्रम स्थान दिनेछौ भने 0241 44 00 बाटो भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र यहाँको लागि कार्यक्रमको पहिलो सांगीतिक कोष्टेश्वरूप कार्यक्रमको दैलो उगार्दै यहाँको लागि एउटा मिठो भाका राख्नतर्फतिर लागिरहेको छु र श्रोत साथी गीतको बोल रहेको छ साँझको बेला स्वीकार्नुहोला मिठो भाकालाई हैता।

हजुर साथी साँझको बेला मायालुले बोलाए यही बेला अनि सुमधुर अनि रमाइलो भाका रहेको थियो र यहाँहरू सम्पूर्ण श्रोत साथीहरूले पनि कार्यक्रममा यो रमाइलो भाकालाई पक्कै पनि स्वीकार्नु भयो होला र यो गीतमा आवाज रहेको छ राजन गुरुङ अनि सुनिता बुद्धा छेत्रीको भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले स्वीकार्नु भयो होला र त्यसै गरी श्रोत साथी अहिलेको लागि भने चाहिँ यहाँहरूको लागि एउटा तीज भाका राख्नतर्फतिर लागिरहेको छु र श्रोत साथी यो गीतको बोल रहेको छ मलाई हुइकायो दिल्लीको बसैले त्यही नै रमाइलो भाका पनि रहेको छ तीज भाका रहेको छ स्वीकार्नु होला है त।

हजुर श्रोता साथी, मलाई हुइका यो दिल्लीको वसैले निकै नै रमाइलो तीज भाका पनि रहेको थियो र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि कार्यक्रममा स्वीकार्नु भयो होला, सुन्नुभयो होला यो सुमधुर भाकालाई भन्दै श्रोता साथीको गीतमा आवाज रहेको छ शान्तिश्री परियार अनि गणेश अधिकारीको भने यहाँहरू सम्पूर्ण श्रोता साथीले रमाइलो तीज भाका सुनिसक्नु भइसकेको छ र अहिलेको लागि भने यहाँको लागि फेरि पनि एउटा अर्को सुमधुर तीज भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु श्रोता साथी। गीतको बोल रहेको छ माइती खरको आँगनै।

हजुर श्वेत साथी, माइती घरको आगनी निकै सुमधुभाका रहेको थियो। तीस भाग यहाँहरू सम्पूर्ण श्रोत साथीले स्वीकार्नु भयो होला र अहिलेको लागि भने खाडी सनेला गीतको बोल राखिरहेको छु, स्वीकार्नु होला हैका।

हजुर श्रोत साथी खाटी जानेलाई गीतको बोलमा सजिएको मिठो भाका तीज भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पगे पनि हाम्रो सम्पूर्ण श्रोत साथीले स्वीकार्नु भयो होला र त्यसै गरी श्रोत साथी अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय सकिने बेला चाहिँ भइसकेको छ र जाँदा जाँदै कार्यक्रममा फेरि पनि यहाँको लागि एउटा सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ चौली भिजाउने यो सुमधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम श्रोता श्रिया गुरुङ्गा र माझबाट विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैता।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
2: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
3: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
3: छुटका दायराहरू:
2: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
3: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
2: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
3: थप जानकारीका लागि सम्पर्क 0655-71479, मोबाइल 98-560-62-65 र 98-468-64-145।
4: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त, ए ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर राजन पौडेल, मोबाइल 98-560-62-029।
9: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
10: स्टुडियो टाइमचेक अहिले दिउँसोको 4 बज्यो।
11: टाइमचेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौंडा पोलिक्लिनिकमा यही भाद्र 13 गते दोस्रो शनिबार।
1: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जय बहादुर खत्री,
0: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
1: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
3: वरिष्ठ नाक कान घाँटी र गलगाँठ रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
2: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
0: थप जानकारी

0: लागि सम्पर्क दुलेगौड़ा पोली क्लिनिक प्राली फोन 065414129 मोबाइल 9856031053।
1: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
2: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
1: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
2: हो त है सामान लिन टाढा किन जानु पर्यो र
3: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
4: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
0: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
3: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841616220। हार्दिक शुभकामना। इस्लाम धर्मका प्रवर्तक एवं संस्थापक पैगम्बर हजरत मोहम्मदको 1501 जन्मोत्सव एवं मोहम्मद जयन्तीको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। धार्मिक विविधताका बीच सामूहिक एकता कायम राखौं, आपसी सम्मानलाई प्रवर्धन गरौं। अध्यक्ष मोहम्मद हुसैन मिया एवं नेपाल मुस्लिम सेवा समिति शुक्ला गण्डकी 5 गोलछिना परिवार।
5: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट मयाम चिसापानी
6: अनि बीचमा नझर्ने।
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
0: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825552663।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122 9058280008 र 9460972646।
8: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 5 71 240
2: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी
3: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900
4: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 13 दोस्रो शनिबार
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला
4: उपचार हुने रोगहरू
5: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार
4: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार
5: कपाल झर्ने समस्या
4: छालाका संक्रमित रोगहरू जस्तै लुतो घाउ खटिरा
5: टाउको तथा शरीरको चाया
4: बुढेसकालमा छाला चिलाउने रोग
5: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी
4: छाला तथा यौनाङ्गमा आउने मुसा
5: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार परामर्श र पोतोको पिलिङ पनि गरिन्छ
4: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ
5: विस्तृत जानकारीका लागि सम्पर्क 0 65 4 14 2

0: हिराछन्। आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9868168887।
3: सुवर्ण अवसर।
0: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
3: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुसी, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
3: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
4: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
3: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
4: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता।

0: रावण बस पार्क नजिकै रिडी कुमार स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
0: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
0: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9645610950।
4: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: नमस्कार रेडियो ठोर बाराही 103.5 मेगाहर्जको साँझ 5 बजेको ठोर बाराही हाइडर्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ। एमाले संसदीय बोर्डको बैठकले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। प्रमुख सचेतक देवका पहाड़ीले यसबारे जानकारी दिनुभएको हो। अब कसरी अगाडि बढ़ने भन्नेमा दलभित्र छलफल भइरहेको वहाँले बताउनु भएको छ। केन्द्रमा नेकपा एमाले र अर्को कम्युनिष्ट पार्टी बीच नयाँ सहकार्य शुरू भएपछि गण्डकीमा पनि एमाले सरकारबाट बाहिरिएको हो। एमालेबाट सरकारमा चारजना मन्त्री सहभागी रहेका थिए, जसमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपाली रहनु भएको छ। यस्तै उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल, कृषि मन्त्री भीम कार्की र स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डे रहनु भएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गएको वैशाख 2 मन्त्री परिषद पुनर्गठन गर्दै उनीहरूलाई नियुक्त गर्नुभएको थियो। एमालेका मन्त्रीहरू आफूले बनाएको बजेट कार्यान्वयनमा जान नपाउँदै सरकारबाट बाहिरिनु परेको छ। सरकार पुनर्गठन हुनुभन्दा अगाडि नै बहुवर्ष योजनाको स्रोत सुनिश्चितता भने एक चरणमा पूरा गरिएको छ। मुख्यमन्त्री पाण्डेको कार्यकाल ठोस र देखिने काममा भन्दा सत्ताको जोड घटाउ र मन्त्री फेरबदलमै बितेको देखिन्छ। पोखरा र दुवै बीचको सिधा हवाई उडानलाई दिगो बनाउने विषयमा पर्यटन व्यवसायले यूएईका राजदूतसँग छलफल गरेका छन्। उनीहरूले पोखराबाट हुने नियमित उडानलाई सफल गर्न आवश्यक सहकार्यका लागि राजदूतको घोष ध्यानाकर्षण गराएका हुन्। पोखरा दुवै उडान समग्र नेपाल र गण्डकी प्रदेशको पर्यटन विकासका लागि एउटा ऐतिहासिक उपलब्धि भएको व्यवसायले बताएका छन्। यो उडानलाई सफल र प्रभावकारी बनाउन सबै पक्षबाट पहल र सहकार्य गर्ने विषयमा छलफल केन्द्रित भएको हो। छलफलका क्रममा व्यवसायले पर्यटन भिसामा दुवै जाने नेपाली यात्रुका लागि पीसीसी अनिवार्य गर्ने प्रक्रिया तत्काल हटाउन राजदूत समक्ष विशेष अनुरोध गरेका छन्। दुवै जाने कामदारका लागि लागू गरिएको पीसीसी प्रक्रिया तत्काल हटाउन सम्भव नभए पनि पर्यटकका लागि यो व्यवस्था बाधक बनेको उनीहरूको भनाइ रहेको थियो। यस विषयमा राजदूतले सकारात्मक प्रतिक्रिया दिएको सहभागीले बताएको छ। यो हवाई सम्पर्कलाई दिगो बनाउन गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रले आफ्नो ठाउँबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृति पाएपछि तनहुँको ब्यास नगरपालिकाले भूमि बैंक स्थापना तथा सञ्चालनको प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। संघीय सरकारले भूमि बैंकका लागि स्वीकृति दिएका देशका 5 पालिका मध्ये परेको ब्यास नगरपालिकाले नेपाल सरकारबाट जारी भूमि बैंक स्थापना तथा सञ्चालन कार्यविधि 2083 अनुरूप काम अघि बढ़ाउन लागेको हो। ब्यास नगर कार्यपालिकाको कार्यपालिकाको बैठकले नगरपालिकाबाट सञ्चालन हुने भूमि बैंकको प्रक्रिया अघि बढ़ाउन र आवश्यक निर्देशिका तयार गरी पेश गर्न प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालाई जिम्मा दिएको छ। नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर 9 वडाध्यक्ष सुरेश थापाले संघीय सरकारबाट प्राप्त स्वीकृति अनुरूप भूमि बैंक सञ्चालनका लागि आवश्यक प्रक्रिया र निर्देशिका निर्माणको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतलाई दिएको छ। भूमि बैंक सञ्चालनमा आएपछि नगरभित्रका बाँझो तथा न्यून उपयोग भएका जग्गाहरूलाई उत्पादकत्व वृद्धिका लागि प्रयोगमा ल्याइने ब्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ नेपालीले बताउनु भएको छ। संघीय सरकारबाट स्वीकृति प्राप्त भइसकेकाले अब छिट्टै बाँझो जग्गा भएका घरधनीका लागि सूचना जारी गरेर प्रक्रिया अघि बढ़ाइने नगर प्रमुख नेपालीले बताउनु भएको हो। पोखरा बसपा क्षेत्रमा लामो समयदेखि बसोबास गरिरहेका सुकुम्बासी बस्ती स्थानान्तरण गर्ने प्रक्रिया अर्को सातादेखि अघि बढ़ने भएको छ। वडा तहको सहजीकरण समितिले दावी विरोध र आवश्यक छानबिनपछि 567 परिवारको अन्तिम नामावली तयार पारेको छ। वडा समितिको सोमबार बसेको बैठकले उक्त प्रतिवेदनलाई पारित गरी आवश्यक सिफारिश सहित महानगरपालिकामा पठाउने निर्णय गरेको छ। बसपा क्षेत्रमा रहेका भूमिहीन र अव्यवस्थित बसोबासीको अन्तिम संख्या टुङ्गो लागेसँगै स्थानान्तरणको बाटो खुलेको हो। अन्तिम विवरण अनुसार 325 परिवार भूमिहीन सुकुम्बासी र 242 परिवार अव्यवस्थित बसोबासीका रूपमा स्वीकृत भएका छन्। भूमिहीन मध्ये 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी रहेको वडा समितिले जनाएको छ। यसअघि संकलन गरिएको प्रारम्भिक विवरणको तुलनामा अन्तिम सूचीमा संख्यात्मक फेरबदल देखिएको छ। शुरूमा 564 परिवारले निवेदन दिएका थिए। म्याग्दीको सदरमुकाम बेनीसँग पश्चिम भेगलाई जोड्ने बेनी दरबाङ ताकाम सुमुना जलसला सड़क अन्तर्गतको पक्की पुल कटानको जोखिममा पर्न थालेको छ। बर्खामा उल्लेर आउने बाटीका कारण पुलसँगैको भाग कटान हुन थालेपछि पुल जोखिममा पर्न थालेको हो। पुलको मंगला गाउँपालिकातर्फको जग मुनिबाट खोला बग्न थालेको र सड़क पनि साँघुरो भएको स्थानीयवासी श्रीराम पौडेलले जानकारी दिनुभएको हो। पक्की पुल सोकिममा परेसँगै यात्रुवाहक सवारी साधन र पश्चिम भेगमा निर्माणाधीन जलविद्युत आयोजनाका सामग्री बोकेका ठूला ट्रक आवतजावत गर्न जोखिममा पर्न थालेको वहाँले बताउनु भएको हो। पूर्वाधार विकास कार्यालय म्याग्दीले दुखो खोला सड़क पुल संरक्षणका लागि शनिबारदेखि नै काम शुरू भएको जनाएको छ। कार्यालयका प्रमुख डाक्टर महेन्द्र बानियाले खोला डाइभर्सन गर्ने र पर्खाल बनाएर पुलको पिल्लर तथा पहुँच मार्ग संरक्षणको काम थालिएको बताउनु भएको हो। तत्कालीन जिल्ला पूर्वाधार कार्यालयले ठेक्का लगाएको 20 मिटर लामो र 6 मिटर फराकिलो यो पुल 2,06,00,000 रूपियाँमा 2076 सालमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको थियो। पोखरा महानगरपालिकाका सबै वडामा ढिलोमा भदौ 25 गतेसम्म कित्ता कार्ड खुल्ने भएको छ। महानगरका मेयर धनराज आचार्यले सरकारको निर्देशन अनुसार महानगरका सबै वडाको जग्गा वर्गीकरण कार्य सकिएसँगै कित्ता कार्ड खोल्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनु भएको हो। महानगरपालिकाले करिब 4,50,000 कित्ता जग्गालाई प्रकृति अनुसार 12 वटा क्षेत्रमा वर्गीकरण गरेको छ, जसमा आवासीय, कृषि, व्यावसायिक, औद्योगिक र खानी तथा खनिज क्षेत्र रहेका छन्। यसै निर्माण सामग्री उत्खनन, सांस्कृतिक तथा ताल र नदी नाला क्षेत्रका रूपमा पनि जग्गा छुट्याइएको छ। वन, सार्वजनिक उपयोग, जोखिम क्षेत्र र सरकारी आवादी गरी वर्गीकरण कार्य टुङ्गो लागेको मेयर आचार्यले जानकारी दिनुभएको हो। हाल महानगरमा सुक्खा वर्गीकरणमाथि दावी विरोध तथा सच्याउने प्रक्रिया चलिरहेको छ। यसका लागि अब 4 दिन मात्र बाँकी समय बाँकी रहेको आचार्यले बताउनु भएको हो। यो समय सकिएपछि महानगरले वर्गीकरण प्रमाणित गरी भूमि प्रशासन कार्यालयमा पठाउनेछन्। त्यसपछि सबै वडामा कित्ता कार्ड पूर्ण रूपमा सुचारू हुनेछ। मेयर आचार्यका अनुसार हालसम्म वडा नम्बर 11 बाहेक वडा नम्बर 1 देखि 12 सम्मका कित्ता कार्ड खुल्ला भइसकेको छ। बाँकी रहेका वडाहरूमा भदौ 25 गतेसम्मका कित्ता कार खोल्ने वहाँले जानकारी दिनुभएको हो। अभिभावकको साथ नभएका र आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन सक्ने जोखिममा रहेका बालबालिकालाई शहीद लखन गाउँपालिकाले नयाँ आशाको ढोका खोलेको छ। गाउँपालिकाले विद्यालयमा उमेरका असहाय, अनाथ तथा आर्थिक रूपमा विपन्न बालबालिकालाई लक्ष्य गरी हिमालय माध्यमिक विद्यालय वासकोटमा निर्माण गरेको आवास सोमबारदेखि सञ्चालनमा आएको छ। गाउँपालिकाले आवास सञ्चालन सम्बन्धी कार्यविधि निर्माण गरी सोही आधारमा सार्वजनिक सूचना प्रकाशित गरेर लाभग्राही विद्यार्थी छनौट गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताउनु भएको हो। उहाँका अनुसार विभिन्न विद्यालयमा अध्ययनरत 16 जना बालबालिका आवासीय सुविधाका लागि छनौट भएका छन्। छनौट भएका विद्यार्थीको पारिवारिक अवस्था, अभिभावकको अवस्था, आर्थिक विपन्नता, भौगोलिक दूरी लगायतका आधारमा विद्यार्थी छनौट गरिएको शहीद लखन गाउँपालिकाले जनाएको छ। छनौट सूचीमा रहेका कतिपय बालबालिका बाबु आमा गुमाएका छन् भने कतिपय बालबालिका कमजोर आर्थिक अवस्था र पारिवारिक समस्याका कारण आफन्तको आश्रयमा बस्दै आएका छन्। केहीका अभिभावक मृत्यु, दोस्रो विवाह तथा अन्य पारिवारिक परिस्थितिका कारण नियमित शिक्षामा समेत चुनौती देखिएको गाउँपालिकाको विवरणमा उल्लेख गरिएको छ। विज्ञहरूले गोर्खा नगरपालिका नौलक्ष्मी बजारमा गत साउन 18 बगेको घरको निरीक्षण गरेर फर्केका छन्। स्थानीय मानसिंह गुरूङको 3 तले पक्की घर बगेको थियो। गत शनिबार गोर्खा पुगेको चोरीले परीक्षणको लागि त्यहाँको माटो लिएर फर्किएको छ। विज्ञ चोरीले बगेको घर र त्यसले पारेको अन्य क्षतिबारे समेत मूल्याङ्कन गरेको छ। टिममा जियो टेक्निकल इन्जिनियर उदय न्यौपाने, सिभिल इन्जिनियर लोकेन्द्र अधिकारी पनि सहभागी रहनु भएको थियो। टोलीले वरिपरि अन्य घरमा पनि असर बारे पनि अध्ययन गरेको छ। माटो परीक्षण भएपछि प्रतिवेदन बुझाउने धितालले बताउनु भएको हो। यसको नेतृत्व स्ट्रक्चरल इन्जिनियर प्रभुराम पोखरेलले गर्नुभएको थियो भने त्यसको समायोजन एसोसिएशन तर्फबाट धितालले गर्नुभएको थियो। शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 5.30 अंकले घटेर 2594.27 बिन्दुमा छरेको छ। आज विकास बैंक र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 186 कम्पनीको शेयर घटेकोमा 79 बढ़ेको छ। यस्तै 12 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज धौलागिरी लघुवित्तको शेयर 10% घटेको छ। बजार सामान्य घटेको दिन सर्वोत्तम पेन्स र ट्रेस माइक्रो लाइफ इन्सुरेन्सको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3.23 अर्ब कारोबार भएकोमा आज 357 कम्पनीको 1.04 करोड़ कित्ता शेयर 4.10 अर्ब रूपियाँमा किनबेच भएको छ। गण्डकी प्रादेशिक क्रिकेट संघले आफ्नो 5 औं साधारण सभा तनहुँको बन्दीपुरमा सम्पन्न गरेको छ। मर्स्याङदी रिभर भ्यू रिसोर्टमा भएको कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने 5 जना खेलाड़ीलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो। गण्डकी प्रदेश सरकारी सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले कार्यक्रमको उद्घाटन गर्नुभएको हो। यो सम्मानले खेलाड़ीलाई आगामी दिनमा अझ राम्रो खेल्न प्रेरणा मिल्ने विश्वास संघले लिएको छ। संघले राष्ट्रिय टोलीबाट खेल्ने खेलाड़ीलाई जनही 15,000 रूपियाँका दरले पुरस्कृत गरेको छ। सम्मानित हुनेहरूमा पुरूष टोलीका अर्जुन कुमार तथा महिला टोलीका सिमाना केसी र रचना चौधरी रहेका छन्। यस्तै नेपाल ए टोलीमा पर्न सफल दीपक डुम्रे र U19 टोलीका वंश छेत्रीलाई चुनही 10,000 रूपियाँ प्रदान गरिएको हो। गण्डकी प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रिकेट खेल्ने खेलाड़ीको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको हो। हस्त साझा 5 बजेको ठोरबर हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यसको हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु। प्रोपाइटर सुवेदा सुनार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9864-78528 र 9800-28-16142।
5: सुन्न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
6: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
5: कहाँ?
6: गन्दगी मेडिकल हल।
7: हो, गन्दगी मेडिकल हल अवस्थाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
6: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
7: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
5: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 9840826926।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
9: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
8: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
6: सम्पर्क
7: फोन बजार सिद्धार्थ बैङ्क र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
0: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656996।
5: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधा कृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुलचोक, तनहुँ। अनुरोधक कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति, शुक्ला गण्डकी 4 पुलचोक, तनहुँ।
10: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
11: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
10: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
11: त्यसो भए कहाँ जाने त कान्छा?
10: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
11: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
12: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
7: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौडा। आफ्नै
11: आवासमा।
13: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856114445 र 9856204445।
14: This is Radio Dhorbarahi 103.8 MHz।

0: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
2: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
0: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
5: र रामचन्द्र महत 9841168778।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
0: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
0: हुन्छ नि खुब, पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
9: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री

0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
1: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0564143121,
1: मोबाइल 9865878634 र 9701107090।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
3: म्याडम, धुम्रपान भनेको के हो?
2: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखि? म्याडम,
2: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
4: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
5: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090-34335।
2: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9861-53-507।
5: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त, तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला भाइ, मेरो त साह्रै मन दुलेको हो।
6: लौ, के मन दुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
7: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
5: खाकैमा दिमागलाई भारी पराएछु, अहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
8: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 9825-57763 र 9860-7015
7: र रामचन्द्र महत 9864-16878।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच
9: बाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
10: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
11: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
10: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
12: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
13: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
14: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
13: थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9556078302 र 9546078302।
15: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
16: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
15: ओके, लेट्स डन।
16: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
15: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमशुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर गोविन्द सिग्देल। फोन 9556028543 र 9417007787।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो साइन्चेन
2: अहिले साँझको 6 बज्यो
1: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301
3: सँगै जगत भण्डारीको नमस्कार।
4: थाहा खबर र थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
3: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
4: लुम्बिनीका 3 सांसदसँग जसपा नेपालले माग्यो 24 घण्टे पुनः स्पष्टीकरण, पार्टीबाट निकाल्ने तयारी।
3: वीरगंजको चिनी मिल पुनर्संचालन बारे कार्यदलद्वारा स्थलगत अध्ययन। अनुसार छलीको 10 लाखको कपड़ा सहित एकजना नियन्त्रणमा।
4: महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ। गैर कानूनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर।
3: इरानसँग सम्बन्धमा 4 भारतीय कम्पनीमाथि प्रतिबन्ध। भारतको पटनामा विद्यार्थी र प्रहरी बीच झडप।
4: र मलेसिया विरूद्धको अभ्यास खेलमा नेपालको शानदार जित।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
3: समाचार अब विस्तारमा। जनता समाजवादी पार्टी जसपा नेपालले लुम्बिनी प्रदेशका 3 प्रदेशसभा सदस्यसँग पुनः स्पष्टीकरण माग गरेको छ। पार्टीको स्पष्ट निर्देशन विपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै जसपा नेपालले रूपन्देहीका सन्तोष कुमार पाण्डे, लुम्बिनी प्रदेशका हेमा बेलवासे र बाँकेका भण्डारीलाल अहिरीसँग 24 घण्टाभित्र पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। केन्द्रीय कार्यबाट आज महासचिव डाक्टर सुरेन्द्र कुमार झाद्वारा हस्ताक्षरित पत्र मार्फत सांसदलाई स्पष्टीकरण सोधिएको हो। पार्टीले भदौ 1 गते पत्र मार्फत लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्न र विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको थियो, तर निर्देशन विपरीत सरकारको पक्षमा मतदान गरेपछि यसअघि नै 7 दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको थियो। तोकिएको समयभित्र पुनः स्पष्टीकरण पेश नगरेमा वा पेश गरिएको स्पष्टीकरण चित्तबुद्ध नभएमा पार्टी विधान तथा प्रचलित नियम बमोजिम आवश्यक अनुसन्धानात्मक कार्यवाहीको प्रक्रिया अघि बढ़ाइने चेतावनी दिइएको छ।
4: सरकारले गठन गरेको वीरगंज स्थित चिनी मिल कारखाना अध्ययन कार्यदलले चिनी मिल क्षेत्रको स्थलगत अध्ययन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन इन्जिनियरिङ सीडी श्रीकान्त यादवको संयोजकत्वको कार्यदलले पिपरा स्थित मिलको स्थलगत अनुगमन गरेको हो। त्यस अवसरमा कारखाना भवन सहितका भौतिक संरचना, मेसिनरी तथा पार्टपूर्जाको वर्तमान अवस्था र उपयोगको सम्भावनाबारे अध्ययन गरेको कार्यदलका संयोजक यादवले बताउनुभयो। सरकारले यही भदौ 1 गते उक्त कारखाना पुनर्संचालनको सम्भावित अध्ययन गर्न यादवको संयोजकत्वमा आपूर्ति मन्त्रालयका शाखा अधिकृत ज्योति पौडेल र मन्त्रालयका सल्लाहकार श्याम शर्मा सदस्य रहेको कार्यदल गठन गरेको थियो। कार्यदलले 15 दिनभित्र कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनसंचालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गरी सरकारलाई सुझावसहितको प्रतिवेदन दिनेछ।
3: काठमाडौँको बानेश्वरमा ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने 1 पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका 2 घर भई हाल काठमाडौँ महानगरपालिका 10 बानेश्वर बस्दै आएका 27 वर्षीय राज कठायत रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार आज बानेश्वर चोकमा ड्यूटीमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो नकाट्न आकाशे पुल प्रयोग गर्न आग्रह गर्दा कठायत उनीमाथि जाई लागेका थिए। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान र सोधपूछ भइरहेको प्रहरीले जनाएको छ।
4: भन्सार छली गरी भित्राइएको 10 लाख रूपियाँ बराबरको कपड़ा सहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा वीरगंज महानगरपालिका 17 का 25 वर्षीय दिपेन्द्र शाहलाई प्रहरीले जिरा भवानी गाउँपालिका 1 बलुवाबाट कपड़ा सहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार प्रहरी चौकी मरा महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा चौकीबाट खटिएको टोलीले शाहका साथमा रहेको मोटरसाइकल तथा 12 पोरा कपड़ा बरामद गरेको हो।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी बर्दगार सुस्ता पश्चिममा कार्यरत सर्वेक्षक बिन्देश्वर शाह सुडी विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पदीय मर्यादा विपरीत गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो। आयोगका अनुसार सुडीले 2046 वैशाख 10 गते सरकारी सेवामा प्रवेश गरेदेखि 2081 जेठ 32 गतेसम्मको अवधिमा आफ्नो र परिवारको नाममा अस्वाभाविक सम्पत्ति जोड़ेको पाइएको छ। अनुसन्धानका क्रममा सुडीको कुल वैध आय 6,03,85,030.15 रूपियाँ देखिएको छ भने सोही अवधिमा उनको खर्च तथा आमदानी 9,75,69,571.95 रूपियाँ देखिएको छ। उनको कुल वैध आयको तुलनामा कुल खर्च र लगानी 3,71,84,551.80 रूपियाँ बढ़ी देखिएको र उक्त रकमको स्रोत नखुलेको अख्तियारले जनाएको छ। अख्तियारले सुडीले आर्जन गरेको अवैध सम्पत्ति सुमित्रा देवी शाहको नाममा समेत राखेको पाइएको जनाएको छ। तसर्थ 3,71,84,551.80 रूपियाँ बिगो कायम गरी सोही बराबरको जरिवाना कैद सजाय र अवैध रूपमा आर्जित सम्पत्ति जफत गर्न माग दावी गरिएको छ। यस्तै श्रीमतीको नाममा रहेको अवैध सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको परिवर्तन
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन घरको।
9: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर ट्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7180-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहा खबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। उच्च अदालत सुर्खेत जुम्ला इजलासले गत आर्थिक वर्षमा 95.53% मुद्दा फर्जुट गरेको छ। जुम्ला इजलासका मुख्य न्यायाधीश वसन्त राज पौडेलले गत आर्थिक वर्ष 2082-83 दर्ता भएका मध्ये 95.53% मुद्दा फर्जुट गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ दर्ता भएका 321 र अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरी आएका 1531 मुद्दा फर्जुट भएको हो। उक्त अवधिमा दर्ता भएका 15 मुद्दा भने फैसला हुन बाँकी रहेको उहाँले जानकारी दिनुभएको छ। त्यस अवधिमा थुनुवा सम्बन्धी मुद्दा 116 परेकामा 115 फर्जीवट भएको छ। उक्त अदालतले पुराना मुद्दालाई शून्यमा झार्ने लक्ष्य राखेको छ। 4 जना न्यायाधीशको दरबन्दी रहेको उक्त अदालतमा हाल 3 जना कार्यरत रहेको जानकारी दिएको छ।
3: साताको दोस्रो कारोबार दिन आज शेयर बजारमा नेप्से परिसूचक 5.30 अंकले घटेको छ। हिजो 19.13 अंकले घटेको बजारमा नेप्से परिसूचक आज पनि ओह्रालो लाग्यो। आजको कारोबारपछि नेप्से परिसूचक 2594 बिन्दुमा कायम भएको छ। घटेको बजारमा कारोबार रकम भने बढ़ेको छ। हिजो 3 अर्ब 23 करोड़को कारोबार भएको शेयर बजारमा आज 4.10 अर्ब रूपियाँको शेयर किनबेच भएको छ। आज 78 कम्पनीको शेयर मूल्य बढ्दा 187 कम्पनीको शेयर मूल्य घटेको छ भने 12 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। भारतको बिहार राज्यको राजधानी पटनाको गान्धी मैदानदेखि मुख्यमन्त्री निवाससम्म मार्च निकालिएका विद्यार्थी र प्रहरीबीच डाक बंगला चोकमा झडप भएको छ। यस क्रममा प्रहरीले विद्यार्थीमाथि पानीको फोहरा प्रयोग गर्दा केही घाइते भएको बीबीसी हिन्दीले जनाएको छ। विद्यार्थीहरूले विभिन्न स्थानमा राखिएका धेरैवटा ब्यारिकेड हटाएपछि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पटना प्रहरीका एसएसपी कार्तिकीय शर्माले अवस्था नियन्त्रणमा रहेको बताउनु भएको छ। विद्यार्थीहरूको मार्चलाई लिएर कक्रोच जनता पार्टीले राज्य सत्ताको पूरै प्रणाली नै अस्तव्यस्त भइरहेको टिप्पणी गरेको छ। बिहारको राजधानी पटना क्षेत्रको गर्दिनी बागमा विगत एक सातदेखि एक दर्जनभन्दा बढ़ी विभिन्न समूहले विभिन्न माग राख्दै प्रदर्शन गर्दै आएका थिए। उनीहरूले बिहार लोक सेवा आयोग बीपीएससीको 70 औं परीक्षा रद्द गर्नुपर्ने लगायतका माग राखेका छन्। त्यसैबीच विद्यार्थीहरूले सरकारी जागिर तथा शिक्षक नियुक्तिमा 100% डोमिसाइल अर्थात स्थानीय बासिन्दाका आधारमा भर्ती हुनुपर्ने माग पनि गरेका छन्।
3: अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापार र खरिद सञ्जालसँग सम्बन्ध रहेको आरोपमा भारतमा आधारित 4 कम्पनीमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार अपरेशन इकोनोमिक आउटकास्ट अन्तर्गत इरानको सैन्य गतिविधि खरिद सञ्जाल र पेट्रोलियम कारोबारलाई लक्षित गर्दै 3 कम्पनीमाथि कार्यवाही गरिएको हो। प्रतिबन्धमा प्रोटेज पार्टनर एलएलपी, सदाशिव ओभरसिज लिमिटेड, पीपी सप्टटेक प्राइभेट लिमिटेड र प्राकुटिस इन्फ्रा इन्पेक्स इण्डिया प्राइभेट लिमिटेड परेका छन्। प्रोटेज पार्टनरले भारतमा इरानी पेट्रोकेमिकल उत्पादनका विभिन्न ढुवानी आयात गर्न सहजीकरण गरेको अमेरिकी विदेश मन्त्रालयको दावी छ। कम्पनीका साझेदार भारतीय नागरिक इन्डिमिया आसार फिकमिया शेख र हरीश रामचन्द्र रंगीलाई समेत प्रतिबन्ध लगाइएको छ। सम्बन्धित भारतीय कम्पनी तथा व्यक्तिबाट प्रतिबन्धबारे भने कुनै प्रतिक्रिया आइसकेको छैन।
4: अब खेल समाचार। मलेसियामा आयोजना हुने एसएससी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियामाथि जित निकालेको छ। मलेसियाको सेलाङ्गोर टर्फ मैदानमा आज भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियामाथि 9 विकेटको जित निकालेको हो। जितको लागि मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याएको नेपालले जवाफी गर्दै गर्दा वर्षा भएको थियो। त्यसपछि निर्धारित 50 ओभरको खेललाई छुट्याएर 48 ओभरमा झारिएको हो। त्यससँगै नेपालले 48 ओभरमा 228 रनको नयाँ लक्ष्य प्राप्त गर्यो। उक्त लक्ष्य नेपालले 28 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक 161 रनको योगदान दिए। उनले 85 बलमा 12 चौका र 12 छक्का प्रहार गर्दै 161 रन बनाएका हुन्। त्यस्तै अर्जुन कुमार 61 रनमा अभिजित रहे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले 48.2 ओभरमा सबै विकेट गुमाउँदै 232 रनको योगफल बनाएको थियो। बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले 4 विकेट लिए। त्यस्तै करण केसीले 2 विकेट लिँदा ललित राजवंशी र दिपेन्द्र सिंह अहिले समान 1-1 विकेट लिए। यही बदौ 14 गतिदेखि मलेसियामा नै आयोजना हुने एसएससी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारी स्वरूप नेपालले उक्त अभ्यास खेलेको हो। उक्त प्रतियोगितामा नेपाल समूह एमा रहेको छ। नेपालको समूहमा मलेसियासँगै हङकङ, बहराइन र साउदी अरेबिया रहेका छन्। त्यस्तै समूह बीमा भने संयुक्त अरब इमिरेट्स, यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। नेपालले आफ्नो पहिलो खेल यही भदौ 15 गते बहराइनसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ।
3: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचार

0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 98562625 र 98468064145।

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कतै पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648383522।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडी। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856364136 र 9151166136।
4: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ।

0: एक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची यूरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्लागण्डकी नगरपालिका तनहुँ। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्लागण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्लागण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
0: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
0: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
1: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
0: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्र कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712740।
2: ₹103.8 अन्तर्मनको आवाज।

0: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल,
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98562196992।
3: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
3: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461956999 छ।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
3: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919112।

0: तीज को पावन अवसर में खुला तीर्थगीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
1: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार।
0: तीर्थगीत तर्फ प्रथम पुरस्कार रु 25,000,
1: द्वितीय पुरस्कार रु 15,000,
0: तृतीय पुरस्कार रु 10,000,
1: सांत्वना पुरस्कार रु 5,000।
0: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
1: द्वितीय पुरस्कार 5,000
0: र तृतीय पुरस्कार रु 3,000।
1: मुख्य सहयोगी संस्था सूर्य नेपाल प्राली सेराटार,
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7,
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
0: सम्पर्क। कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 98560 31 937,
1: सुरेन्द्र श्रेष्ठ 98560 36 136,
0: रविन्द्र राज पौडेल 98560 62 888।
2: होइन है आरुषी, आर्यालाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
2: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141353005।
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: मम्मी भोक लाग्यो खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँडा।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस दुलीगौंडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
6: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलीगौंडामा आउँदै हुनुहुन्छ।
5: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलीगौंडा, फोन 0625414233, मोबाइल 9868161887।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
10: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
7: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
10: हो र, कहाँ छ र त्यस्तो?
7: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
3: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
10: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
3: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलीगौंडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
4: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
3: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
1: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
11: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौंडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
12: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौंडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261653507।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
14: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
13: आयुर्वेद औषधि,
15: आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
16: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
15: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
16: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
15: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
16: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
15: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
16: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
15: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
14: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा,
17: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
0: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: हिजै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
1: अनि बीचमा नझर्ने।
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोलफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526663।
3: हेलो
4: बा, कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
4: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले

नमस्कार, रेडियो ध्वरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ध्वरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। ध्वरबाराही हाइलाइट्स शुरू गरौं आजका मुख्य समाचारहरूबाट। वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्न सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। भोलि प्रतिनिधि सभामा उपस्थित भएर प्रधानमन्त्री वीरेन्द्र शाहले सांसदहरूको प्रश्नको उत्तर दिने। कांग्रेसको महाधिवेशन रोक्न देउवा र खड्काले दिएको निवेदन सर्वोच्चमा दर्ता। अब अदालतले दिने निर्णयले महाधिवेशन प्रक्रियामा प्रभाव पर्ने। गण्डकी प्रदेश सरकारबाट आफ्नो मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय। बागमती प्रदेश सरकार सञ्चालनका लागि एमाले नेकपा र राप्रपा बीच 6 बुँदी सहमति। सिरियालाई रूस र चीनको प्रभाव क्षेत्रमा पर्न नदिने ट्रम्पको रणनीति। 47 वर्षपछि सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटाउने अमेरिकाको निर्णय। र एसीसी प्रिमियर कप अगाडिको एक दिवसीय अभ्यास खेलमा मलेसिया नेपालसँग 9 विकेटले पराजित। अब पूरा समाचार सुन्नुहोस्। प्रतिनिधि सभाका सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमित बाहेकको कामदार अर्थात आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, घरेलु कामदारको अवस्था तथा स्वदेशमा बढ़दो आउटसोर्सिङको व्यवस्था स्थापन बारे सरकारको ध्यान आकर्षण गराएको हो। बैठकमा सहभागी धेरैजसो सांसदहरूले आउटसोर्सिङ कम्पनी वा दलाल मार्फत राखिने कामदारको व्यवस्थित नियमन तथा अनुगमनमा सरकार

रियालले प्रश्नोत्तरको समय तोक्दै भदौको पाँच गते भित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिनुभयो। तोकिएको अवधिमा एघारवटा प्रश्न दर्ता भएका छन्। प्रश्नमाथि औपचारिक रूपमा भदौको दश अर्थात भोलिको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने संसद सचिवालयले जनाएको छ। यसअगाडिको प्रश्नोत्तरमा पन्ध्रवटा प्रश्न तोकिए पनि माघभन्दा धेरै प्रश्न दर्ता हुने गरेको अभ्यास छ। पहिलो पटक 2075 माघको चारमा भएको प्रश्नोत्तरमा दर्ता भएका 18 प्रश्नको जवाफ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको थियो। सरकारले गठन गरेको वीरगंज स्थित चिनी मिल कारखाना अध्ययन कार्यदलले चिनी मिल क्षेत्रको स्थलगत अध्ययन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर रिभिजनल इन्जिनियर श्रीकान्त यादवको संयोजकत्वमा कार्यदलले पिपरा स्थित मिलको स्थलगत अनुगमन गरेको हो। त्यस अवसरमा कारखाना भवन सहितको भौतिक संरचना, मेसिनरी तथा पाटपूर्जाको वर्तमान अवस्था र उपयोगको सम्भावना बारे अध्ययन गरेको कार्यदलका संयोजक यादवले बताउनुभयो। सरकारले यही भदौको 1 गते उक्त कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न यादवको संयोजकत्वमा आपूर्ति मन्त्रालयका

बीचमा सरकार संचालन बारे सहमति भएको हो। सहमति पत्रमा मुख्यमन्त्री किरण थापा मगर, एमाले संसदीय दलका नेता जगन्नाथ खतिवडा, नेकपा दलका नेता शालिक राम जमर कटेल र राप्रपा दलका नेता उद्धव थापाले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा दलीय हैसियतको आधारमा साविका 8 वटा मन्त्रालय नबढ़ने गरेर भागवण्डा गर्ने, सभामुख र नेकपाबाट निर्वाचित गरिने उल्लेख गरिएको छ। यस्तै सरकार संचालन बारे 7 दिनभित्रमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने

भन्ने कुरा नेपालको संविधानको धारा 191 मा स्पष्ट उल्लेख भएको सभामुखलाई ध्यानाकर्षण गराइएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायको मनोबल पछिल्लो 36 वर्ष यताकै सबैभन्दा कमजोर बिन्दुमा पुगेको बताउनु भएको छ। आज नाडा अटो सोमा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो गुनासो गर्नुभयो। कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, देशको अर्थतन्त्र एकदम चुनौतीपूर्ण घड़ीमा छ। निजी क्षेत्रले एउटा चुनौती भोगिरहेको छ, त्यो हो शिथिल बजार, कमजोर मानसिकता र चुनौतीपूर्ण व्यापार व्यवसाय। झण्डै 36 वर्षको मेरो व्यावसायिक यात्रामा व्यवसायीहरू यति कमजोर मनोबल कहिल्यै देखेको थिइन। अहिले नयाँ सरकार आएको छ र अर्थतन्त्र

खाता कार्ड खोल्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो। महानगरपालिकाले करिब 4,50,000 किता जग्गालाई प्रकृति अनुसार 12 क्षेत्रमा वर्गीकरण गरेको छ, जसमा आवासीय, कृषि, व्यावसायिक, औद्योगिक र खानी तथा खनिज क्षेत्र रहेका छन्। यस्तै निर्माण सामग्री उत्खनन, सांस्कृतिक तथा पुरातात्विक महत्व, ताल र नदी नाला क्षेत्रका रूपमा पनि जग्गा छुट्याइएको छ। वन, सार्वजनिक उपयोग, जोखिम क्षेत्र र सरकारी आवधि गरेर वर्गीकरण कार्य टुङ्गो लागेको मेयर धनराज आचार्यले बताउनुभयो। हाल महानगरमा जग्गा वर्गीकरणमाथि दावी, विरोध तथा सच्याउने प्रक्रिया चलिरहेको छ। यसका लागि अब 4 दिन मात्रै समय बाँकी रहेको आचार्यको भनाइ रहेको छ। यो समय सकिएपछि महानगरले वर्गीकरण प्रमाणित गरेर भूमि प्रशासन कार्यालयमा पठाउने र त्यसपछि सबै ओडामा किता काट पूर्ण रूपमा सुचारू हुने जानकारी दिनुभयो। पोखरा महानगरपालिका 9 पृथ्वी चोकको प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीको अन्तिम विवरणको टुङ्गो लागेको छ। महानगरपालिकाले बसपार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्न निवेदन दिनका लागि समेत सूचना जारी गरेको छ। त्यस पछाडि दावी, विरोध, संशोधन, निवेदन र आवश्यक छानबिन पछाडि ओडा तहको सहजीकरण समितिले तयार

0: मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
2: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ,
2: अहिले हतार छ पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर शोरूम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9540661268 र 9550602।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
5: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ।

जिम्मा परेका छन्। किसानलाई गहुँको राम्रो मूल्य दिलाउँदै आमदानी बढाउने उद्देश्यले भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको चार वर्ष पुरानो प्रतिबन्ध अटाउने भएको छ। विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचना अनुसार गहुँको निर्यात नीति तत्काल लागू हुने गरी प्रतिबन्धबाट स्वतन्त्रमा परिवर्तन भएको छ। भारतले सन् 2022 मेमा घरेलु आपूर्ति र मूल्य नियन्त्रण गर्ने उद्देश्यले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। पछिल्लो समय नेपालमा गहुँको पर्याप्त मौजदात रहेको र उत्पादन समेत बढ़ेकाले किसानलाई थप बजार उपलब्ध गराउने उद्देश्यले निर्यात खुल्ला गरिएको सरकारले जनाएको छ। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार भोलि नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार आज गृह मन्त्रालयले एक सूचना जारी गर्दै उक्त दिन मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिएको जानकारी दिएको छ। विक्रम सम्बत 2082 फागुनको 18 गतिको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मोहम्मद जयन्तीका दिनमा नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार मुस्लिम आयोगबाट भोलि मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएकाले सरकारले यो निर्णय गरेको मन्त्रालयले जनाएको छ। साथै मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूलाई शुभकामना समेत व्यक्त गरेको छ। यसैबीच मोहम्मद जयन्तीको अवसर पारेर स्याङजाको पुतली बजार र भिरकोट नगरपालिकाले समेत भोलि सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। तनहुको आबुखैरणी गाउँपालिका 4 बेनीचार स्थित पृथ्वी राजमार्गमा गाईघाटबाट पोखरातर्फ आउँदै गरेको G1X9716 नम्बरको बसबाट लागौषद सहित एकजना पक्राउ परेका छन्। मोगलिन पुलजीप तनहुबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त बसमा सवार सिन्धुली दुधौली नगरपालिका 3 बस्ने वर्ष 29 रोशन बुझेल लागौषद सहित पक्राउ परेका हुन्। फेन्सी रातो झोलाभित्र कालो टी शर्टले बेरेर लुकाई छिपाई ल्याएको प्रतिबन्धित लागौषद ट्यापान डोल 20 पत्ता फेला पारेर निज भुजेललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय आबु खैरनी पठाइएको प्रहरीले जनाएको छ। आर्थिक अवस्था कमजोर भएकै कारणले कोही पनि विद्यालय शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गोर्खाको शहीद लखन गाउँपालिका ले आवास सहित शिक्षा दिने व्यवस्था शुरू गरेको छ। आफ्नो पालिकाभित्र विपन्न बालबालिकालाई लक्षित गरेर गाउँपालिकाले वडा नम्बर 6 घैरुङ बाँसकोट स्थित हिमालय माविमा आवास सहितको पढ्न पाउने व्यवस्था गरेको हो। पालिकावासीलाई शिक्षाको अधिकार सुनिश्चित गर्न हिमालय माविमा आवासीय शिक्षाको व्यवस्था गरेको पालिकाका अध्यक्ष रमेश थापा मगरले बताउनु भएको छ। हाल गाउँपालिकाको विद्यालय मावि स्थित छात्रावासमा 13 बालबालिकाहरू आश्रित रहेका छन्। उनीहरूको कक्षा 10 शिक्षा र पालन पोषण सबैको जिम्मेवारी गाउँपालिकाले बिहोर्ने अध्यक्ष थापाले बताउनुभयो। पालिकाभित्रका विपन्न बालबालिकाहरूका लागि आइतबारबाट सुरक्षित आवासीय शिक्षा सञ्चालनमा ल्याइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खन्नालले बताउनुभयो। उहाँका अनुसार विपन्न बालबालिका लक्षित आवासीय शिक्षा कार्यक्रमका लागि पालिकाले आर्थिक वर्ष 2082-83 10 लाख विनियोजन गरेको छ। सोही रकमले हिमालय माविको रित्तो भवनमा छात्र र छात्राहरूलाई छात्रावास शौचालय र मेसको व्यवस्था गरेको उहाँले बताउनुभयो। तनहुमा पशु तथा चौपायामा लाग्ने संक्रामक रोग नियन्त्रणका लागि सञ्चालन गरिएको पूर्ण खोप कार्यक्रम प्रभावकारी बनेको छ। आर्थिक वर्ष 2082-83 जिल्लाका विभिन्न स्थानमा पुगेर खोरेत लम्पी स्किन पीपीआर र बंगुरको ऐजा विरूद्ध गरेर 1,90,201 डोज खोप लगाइएको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुका कार्यालय प्रमुख रविन्सन अधिकारीका अनुसार खोप कार्यक्रम अन्तर्गत खोरेत विरूद्ध 39,849 लम्पी स्किन रोग विरूद्ध 10,578 पीपीआर रोग विरूद्ध 1,31,471 र बंगुरको ऐजा विरूद्ध 8,300 डोज खोप लगाइएको छ। खोप कार्यक्रम मार्फत जिल्लामा खोप योग्य गाई भैंसी मध्ये करिब
50% मा खुरिद विरुद्ध खोप लगाइएको छ भने 55

0: प्रतिशत बाख्रामा पीपीआर विरूद्ध र 35% बंगुरमा हैजा विरूद्धको खोप लगाइएको अधिकारीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले 47 वर्ष पछाडि सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट अटाउने निर्णय गरेको छ। अमेरिकाले सन् 1989 सिरियालाई यो सूचीमा राखेको हो। अमेरिकी प्रशासनले यस निर्णयको उद्देश्य सिरियामा विदेशी लगानीका लागि बाटो खोल्नु र देशलाई विश्व अर्थतन्त्रमा पुनः एकीकृत गर्नु रहेको बताएको बीबीसीले जनाएको छ। सिरियालाई हटाएपछि अमेरिकाको यस सूचीमा अब इरान, उत्तर कोरिया र क्युबा गरेर 3 देश मात्रै बाँकी रहेका छन्। यस सूचीमा पर्दा आर्थिक प्रतिबन्धहरू तथा अमेरिकी वैदेशिक सहायता एवं रक्षा सामग्रीको निर्यात र बिक्रीमा रोक लाग्ने गर्दछ। अमेरिका सिरियालाई रूस तथा चीनको प्रभाव क्षेत्रमा पर्न नदी आफ्नो प्रभावमा ल्याउन चाहन्छ, तर यसमा जोखिमहरू निकै ठूला रहेका छन् किनकि सिरिया अझै पनि सुरक्षित छैन र त्यहाँ प्रतिनिधिमूलक सरकारको अभाव रहेको छ। साथै आफ्नो छिमेकी देशहरू इजरायल र टर्की बीच बढ़दो तनावको केन्द्रबिन्दुमा पनि सिरिया नै रहेको छ। अन्तिममा खेल समाचार। नेपालले एसीसी प्रिमियर कप अगाडि भएको एक दिवसीय अभ्यास खेलमा मलेसियालाई डीएसएल नियमका आधारमा 9 पराजित गरेको छ। मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याइरहेका बेलामा वर्षाका कारण नेपालले 28 ओभरमा 228 रनको लक्ष्य प्राप्त गरेको छ। नेपालले यो लक्ष्य 28 ओभरमा 1 गुमाएर भेट्टाएको हो। नेपालले मलेसिया आउनु अगाडि भारतमा कर्नाटकसँग 2 अभ्यास खेल खेलेको थियो। नेपाल 2 खेलमा विजयी भएको छ। एसीसी प्रिमियर कप आउँदो आइतबार भदौको 14 मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूह एमा नेपालसहित साउदी अरब, बहराइन, मलेसिया र हङकङ तथा समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। समूह चरणबाट शीर्ष 2 सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल भदौको 27 आयोजना हुनेछ। हामी यिनै खबरहरू सँगसँगै ढोरबारही हाइलाइट्सको अन्तमा आएका छौं। बिदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्। वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्न सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। भोलि प्रतिनिधि सभामा उपस्थित भएर प्रधानमन्त्री वीरेन्द्र शाहले सांसदहरूको प्रश्नको उत्तर दिने। कांग्रेसको महाधिवेशन रोक्न देउवा र खड्काले दिएको निवेदन सर्वोच्चमा दर्ता। अब अदालतले दिने निर्णयले महाधिवेशन प्रक्रियामा प्रभाव पार्ने। गण्डकी प्रदेश सरकारबाट आफ्नो मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय। बागमती प्रदेश सरकार सञ्चालनका लागि एमाले, नेकपा र राप्रपा बीच 6 सहमति। सिरियालाई रूस तथा चीनको प्रभाव क्षेत्रमा पर्न नदिने ट्रम्पको रणनीति। 47 वर्ष पछाडि सिरियालाई आतंकवाद प्रायोजन गर्ने देशहरूको सूचीबाट हटाउने अमेरिकाको निर्णय। र एसीसी प्रिमियर कप अगाडिको एक दिवसीय अभ्यास खेलमा मलेसिया नेपालसँग 9-1 पराजित। हवस् त, विविध खबरहरू सँगसँगै साँझ 7 ढोरबारही हाइलाइट आजको लागि सकिएको छ। राति 10 हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: एक सय 103.8 अन्तर्मनको आवाज। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 9816634372।
0: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची: युरिया प्रति केजी ₹22-23, डीएपी ₹49-50 र पोटास ₹38-39। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगौडा पोलिक्लिनिकमा यही भाद्र 13 गते दोस्रो शनिबार
6: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री,
7: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
8: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
9: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
10: वरिष्ठ नाक कान घाँटी र गलगाँठ रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
11: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
11: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0658414129, मोबाइल 9856031053।

0: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
0: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
0: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
0: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635 90 369।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
5: तिमीले देखो पुर्था सर्वा चुरा मिलाया,
6: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
7: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
8: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
6: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
7: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 98 5 60 57 731, 98 0 66 57 731।
9: फेरि सबले भगवान् किन पुज्छ, प्रार्थना गर्दै मनी छोड्दै त्यो नि छैन दुःख।

कहानी हो कि मै मात्र हुँ अभागी, एक एकलाई भन्न मन छ मनमा केही नै नराखी, गलत म होइन आमा गल्ती मान्छु गरे छु, चढ्न मन मलाई नि छ बारम्बार म झरे छु, कोसिस त गरे केही हो सकेसम्म जस्तो लाग्छ, भाग्यको कमी हो कि छ यो मेरो खोटो।

एकांत एक्लै ठाउँमा लाग्न थाल्यो आनन्द कोठामा छिर्छु पहिलो काम गर्छु ढोका बन्द एकासी सोच्न थाल्छु सब छोडी कि जाउँ अन्त जाने ठाउँ कति छैन धेरै नसोच मन भन्छ साथीले टन्ने छन् ढाँटी बनाउ छैन कोही काम पर्दा आफ्नै गर्छन् काम सकेपछि कोही न कोही कोही कोहीलाई मात्रै भने सबैलाई चाहिँ होइन है सबजना रोए भन्छन् गाना सुन्दा होइन मै स्वर्ग र नर्क मलाई जानु छैन कतै म जुन चाहिँ कहिले होला सोच्दै बस्छु म

लाग्छ यो जीवन यतिकै पो बित्छ कि सुझाव के तिमीहरूलाई आफै बाँच्छु विचलित के नै गर्छु भन्थे ठुलो हुँदा खै त नि झ्याउलाग्थे सानो हुँदा त्यही रमाइलो रहेछ नि समय हातमा भए फर्की जान्थे त्यही बेला हुन दिन्नथे कुनै जति गल्ती थिए मेरा त्यस्तो केही हुन्न थाचो भइदियो भने एक फेर पप्पाले गर्थे कसम राखे हुन्छ लेखेर चाडबाडको बेला मानी खुसी खै कता हराउँछ आफन्त हरले निकै गर्दै जस भन्दै सताउँछ गाउँमाथि नुन छर्केर तिमीहरूलाई मजा आउँछ भन्न मन लाग्छ मुखमै चुप बस्दिन्छ झन्कराउँछ हप्ताको दिनहरूमा कुर्दै बच्छु शनिबार शनिबार लुगा धोयो नुहायो आयो आइतबार खडेरी लाग्यो जीवन रसहरू चाहिँ खै

म सबले भन्छ ढङ्गै छैन वस्ता नि लाग्छ सबको लाग्दैन नि भन्दिन माया नि गर्छु सबलाई देखाउन चाहिँ जान्दिन को छ र बुझ्ने मलाई अह कतै देख्दिन सन्चो बिसन्चो सोध्छन् त्यसलाई माया मान्दिन झरीको आवाज सुन्दा मन हुन्छ यो हलुको।

आधा झर्यो तर पल जैछ टुप्पोमै झिमिका आँखा एकछिन फल्ने छैन टुप्पो खै आफ्नै आवाजमा सुन्छु भाग्य खै तेरो निधारमा सुत्यो खायो र उठ्यो यस्तै छ मेरो दिनचर्या लेखेरै दिन सक्छु के हुन्छ यो दिनभरिमा खुसी नै हुन्छु तर सुत्दाखेरि निन्दरीमा जिन्दगी।

छ। घोटेको घोटे झाके दागहरू मेटिँदैनन्, सबैले माग्छन् मलाई, मलाई पर्दा केही दिँदैनन्। संसारी स्वार्थी छैन, स्वार्थी मात्र मान्छेहरू। नमिल्ने भए यो संसार छाडी जान्थे बरु, आफ्नै आत्मा खान्थे बरु, मर्नु भन्दा अगाडि सबुस्तै लाग्छ।

सबै यस्तै हुन्छ यो मायामा बद्लिन सक्छ भावना हतारमा लिन निर्णय धैर्य एकछिन शान्त बस्नु सोच्न दिन्छु समय यदि म नै यहाँ नरहे फरकै पर्छ पर्दैन यदि म नै मरि गए समस्या मर्छ मर्दैन जन्म

तु कयो कस्तो आदत म आफै बाछु बिचार आँखा चिनेर केही हुँदैन खोल्छु अब यी आँखा के गर्नु पर्ने सब थाहा छ सुरु चाहिँ गर्न बाँकी कसैको चित्त दुखाएमा अहिले माग्छु माफी भर्खर त बुझ्ने भएको छु बाँकी धेरै छ सिक्नलाई नसुनी हुन्न भनिदेछु लागे थिएन ठिक मलाई मन्द थियो जित्नलाई हारलाई स्वीकार्न सकिन दुःख त सबलाई पर्छ नि चिच्याउँदै बसे म किन फरक पर्दैन म बिना फरक के गर्न खोज्या छु र यस पर्याप्तै नगरी प्रगति खै त सोध्या छु बल्ल म बाट म बाँचु यो मनै मेरो शक्ति यो सँगाली राख्छु सपना पहिला के गर्छु गतिलो न आत्ति हो म आत्ति न यो एक्लोपनलाई सम्झाइदेछु खमा पनि माथि न थाहा चक्काबाट आएको त्यता थिएन मलाई कापो त्यो झस्किँदा म त यही नै छु म यस्तै थिएँ र यस्तै छु म जहिले पनि यस्तै हुँ म हिजो पनि मैले थिएँ म भोलि पनि मैले हुँ अरूलाई किन आरोप लाउनु भुल गर्ने त मै नै हुँ मैले बुझ्न सकिन सायद जिन्दगीका पाठहरू सम्हाल्ने सकिन ती साथ दिने हातहरू सुन्न नै चाहिन ती सुन्नै पर्ने बातहरू दोषी म आफै हुँ कसरी मलाई माफ गरू भइदै हुन्थ्यो बापहरू आँसु जान्थे उडेर गन्तव्य खोज्छु अब निष्कर्षमा पुगेर गल्तीहरूलाई भुलेर पाठहरू सिक्छु म ढिलोकै

नाम लेख्य हुन्न रहेछ एक दिनमै ठिकै छु ठिक थिए म गलत मेरै बुझाइमा छ धेरै हाँस्न ठिक हुन्न यो भनाइ सोचाइमा छ साँच्चै रुन पर्छ सधैँ हाँस्न पाइन्न ल रोएसी हाँस्ने पालो पनि आउला होइन र हिजो त रोए रोए आज किन रुनु म गलतकै हुन्न रहेछ अलि फरक हुनुमा उडी चन्द्र छुनु भन्छन् किन छुनु चन्द्रमा धरती के के काम गर्छु छोड्छु धेरै सम्झना गर्छु आफ्नै कर्म म अर्को होइन यही जन्ममा थाहा छ लाग्छ समय सोचे जस्तो बन्दमा बिरालो बाटोसम्म म बसाइ सरिरहेको छु कालो बादल जस्तै थिए पक्री झरी भएको हुँ कर्तव्य बोक्न खोज्दैछु त्यसैले भारी भएको छु हारेको होइन आमा थकाइ मारिरहेको छु आफैलाई सघाइरहेको छु आफ्नै खुट्टामा उभिन म बिचमा हिँडिरहन्छु म त्यो एक्लो बन्दलाई छिन्न त्यो एक्लो बन्दलाई एक्लै छाडी फर्की फेरिरहेको छु बिर्सेको छैन है सबैलाई सम्झिरहेको छु।

म त गरीब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलिचरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरीब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलिचरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म यो बिग्रिरहेको समाजबाट निस्किरहेको प्रकाश म ग्रीष्मयाममा शीतल छर्न सृष्टि भएको बतास यो मनको आँखा बिक्री गरी अन्ध हुनेहरूलाई मैले कलम चलाउँदा हुन्छ दृष्टि पाएको आभास सबैले भन्छन्।

म त गरीब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरीब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा मलाई बाबुआमाको गरिबीमा शरम भएन दाजुभाइको प्रगतिमा जलन भएन बदन यो कमजोर तर वचनको पक्का जतन नगर्दा यो कलमको वजन रहेन ओ मेरो भगवान आई बचाऊ मलाई सकिन तिमलाई मनमा मैले सजाउनलाई कोपिला।

0: डरायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
4: अफिसबाट अमितको फोन
5: हस् म पछि कल ब्याक गर्छु ओहो सरी भगवान आज पनि ढिला भयो
6: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
7: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
3: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
8: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
9: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
8: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
9: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
10: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी चार हेल्प पोस्ट लाइन दुलेगौडा
10: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9845010950
12: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 13 गते दोस्रो शनिबार
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला
12: उपचार हुने रोगहरू
10: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार
12: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार
10: कपाल झर्ने समस्या
12: छालाका संक्रमित रोगहरू जस्तै लुतो घाउ खटिरा
10: टाउको तथा शरीरको चाया
12: बुढेसकालमा छाला चिलाउने रोग
10: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी
12: छाला तथा यौनाङ्गमा आउने मुसा
10: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार परामर्श र पोतोको पिलिङ पनि गरिन्छ
12: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ
10: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9868168087
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी चार दुलेगौडा
13: सुन शुद्धताको प्रति तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
14: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
13: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
15: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोप्राइटर भुज बहादुर सुनार
16: मोबाइल 9800585537 र 9800665589
14: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
17: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
14: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
17: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
14: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
17: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
14: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
17: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
14: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
17: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
14: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
17: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
14: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
18: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
19: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
20: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
21: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
20: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
21: त्यसो भए कहाँ जाने त कान्छा?
20: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
21: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
22: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
14: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
23: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98-560-11-445 र 98-560-20-445।
24: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
25: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
24: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
26: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल। फोन 98-560-32-475 र 98-011-32-475।
27: ₹103.8 अन्तर्मनको आवाज।

0: 103.8 अन्तर्मनको आवाज।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
2: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, लेट्स डन।
2: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9847000787।
3: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 9811756606।
3: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
4: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
3: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
5: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि,
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855062629।
3: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9855632475 र 9811432475।
5: एपी स्टोर, दुलेगौडा सृजना टोल, बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
6: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
12: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
6: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
12: फोन नम्बर 0564143121,
6: मोबाइल 9805678634 र 9701107090।
13: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
14: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
13: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
14: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
13: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
14: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
13: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
14: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
13: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
14: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
13: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
14: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040।
15: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
16: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
15: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
16: छुटका दायराहरू
15: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
16: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
15: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
16: थप जानकारीका लागि सम्पर्क 0665714479, मोबाइल 9850602265 र 9848064145।
13: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
17: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
18: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
17: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0654142233 मोबाइल 9868168887।
19: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
20: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
19: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
21: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
19: ए हो र, हस् दाई म आजै जान्छु।
0: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
22: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
23: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
22: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
24: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
25: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
26: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
22: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
26: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
22: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
27: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
28: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
27: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
28: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
27: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहुँ, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
27: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856062136 र 9811066136।
0: यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा

0: भनेको बेदा तिमलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
1: नरिसौ न त, लु बरु हिँड कहाँबाट ल्याउने हो?
0: तिमीलाई पड्किन बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
2: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9850683507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
4: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
5: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
5: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
5: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
5: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: मैडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
4: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
8: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
9: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1 लाख सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
8: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
9: सेवा लिने क्रममा चाहिने जानकारी,
8: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
9: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
8: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
9: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन

0: 0180 5524 9852 4094 5982 78।
1: कहाँ जाने?
2: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841161678 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526663।
4: हेलो बा,
5: कति बन्यो घर? अनि ढलान भयो त?
6: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
5: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
6: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
7: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
7: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811905630 र 9746780681।
3: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची: युरिया प्रति केजी ₹22-23, डीएपी ₹49-50 र पोटास ₹38-39। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
8: उनको सूचना निकायकी निर्देशक एलेक्सेन्ड्रा भेलुची, कतिपयले किलर रोबोट्स अर्थात हत्यारा रोबोटहरू भन्ने गरेका रोबोटको प्रयोगका सम्बन्धमा अहिलेसम्म कुनै सन्धि नरहेको अवस्था छ। द न्यूयोर्क टाइम्सले यसै साता प्रकाशित गरेको समाचार अनुसार रूसी ड्रोन हमलामा गत महिना युक्रेनमा 3 जना मारिएकामा एआईद्वारा संचालित उक्त ड्रोन शुरूमा मानवद्वारा संचालन गरिएको भए पनि पछि त्यसले स्वतन्त्र रूपमा ठ्याक्कै निशानामाथि प्रहार गरेको थियो। इरानसँग व्यापार जारी राख्ने देशहरूले परिणाम भोग्ने चेतावनी दिएको अमेरिकाका एकपक्षीय प्रतिबन्धहरूको आफूले विरोध गर्ने चीनले जनाएको छ। आर्थिक युद्ध र अत्यधिक दबाव सिर्जना गर्ने नीतिले समस्या समाधान गर्नुको सट्टा थप द्वन्द बढ़ाउने चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियाङले बताए। बेजिङले आफ्ना हितको रक्षा गर्ने उनले उल्लेख गरे। इजरायलका एक सांसदले सेनाको सुरक्षामै वेस्ट ब्याङ्क स्थित एउटा प्यालेस्टिनी स्मारकलाई हथौडाले भत्काउने प्रयास गरेका छन्। रिलिजियस जायनिजम पार्टीका सदस्य सी सुकोट र अरू थुप्रै व्यक्तिले स्मारक भत्काउने प्रयास गरिरहेका भिडियोमा देखिन्छ। उक्त स्मारक इजरायली द्वन्दका क्रममा मारिएका प्यालेस्टिनीहरूको नाममा बनाइएको छ। इजरायली सेनाले सुकोटलाई सो क्षेत्रको भ्रमणका लागि अनुमति दिइएको भन्दै उनले त्यस्तो काम गरेको जनाएको छ। सो कार्यको प्यालेस्टिनी र इजरायली राजनीतिक वृत्तबाट चर्को आलोचना भइरहेको छ। अमेरिकी सेनाको एउटा विमान मस्को स्थित भुनुकोभो विमानस्थलमा अवतरण गरेको भन्ने विवरणबारे प्रतिक्रिया दिन क्रेमलिनले अस्वीकार गरेको छ। म्यारील्यान्ड स्थित एन्ड्रुज एयरबेसबाट उडेको अमेरिकी सेनाको विमान लाटभियाको राजधानी रिगामा दुई दिन अगाडि अवतरण गरेको फ्लाइट रेडार ट्रेकरले देखाएको छ। कैदीबन्दी सतासाट हुन लागेको अथवा युक्रेन युद्धबारे वार्ताका लागि ट्रम्पका दूतहरूलाई मस्को पुर्याइएको हुन सक्ने अनुमान गरिँदैछ। र भारत सरकारले प्याजको बढ़दो मूल्य नियन्त्रण गर्ने प्रयास स्वरूप भण्डारणमा रहेको प्याज बजारमा ल्याउने जनाएको छ। भारतमा चाडबाड़का कारण सामान्यतया अगस्तमा प्याजको माग बढ़ेसँगै मूल्य पनि उकालो लाग्ने गर्छ, तर यो वर्ष भारतीय उपभोक्ताले गत वर्षको तुलनामा झण्डै दोब्बर मूल्य तिर्नु परेको छ। चेन्नई र कोची सहितका प्रमुख शहरमा प्याज आपूर्ति गर्न विशेष रेल सञ्चालन गर्ने र राजधानी दिल्लीका विभिन्न क्षेत्रमा सहुलियत मूल्यमा प्याज बिक्री गर्न भ्यान मार्फत घुम्ती सेवा सञ्चालन गरिने पनि सरकारले जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। दुई वामपन्थी पार्टीले नेतृत्व गरेका पाँचवटा प्रदेशमा सरकार गठनका सिलसिलामा देखिएका गतिविधिले ती दलभित्रै असन्तुष्टि उत्पन्न गरिदिएको देखिएको छ। नेपाली कांग्रेससँगको सत्ता सहकार्य तोडिएपछि पाँचवटा प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीचको साझेदारीमा सरकार बनेका छन्। तर आफ्नै दलको सरकार बन्दा पनि उक्त पार्टीका नेताहरू सन्तुष्ट देखिएका छैनन्। पाँचवटा प्रदेशमा वामपन्थी नेतृत्वको सरकार छ, तर कतै मन्त्री परिषद गठन र विस्तारमा विवाद देखिएको छ। कतै बहुमत पुर्याउन सत्ता साझेदारीमा ल्याइएका अन्य दलसँगको सम्बन्ध गिजोलिएको छ। नेकपाका केन्द्रीय सदस्य रंजित तामाङ त्यसलाई सत्ताको हानथाप मान्छन्।
9: सत्ताको लुछाचुडीले यो सरकार के को लागि बन्यो, यो गठबन्धन के को लागि बन्यो, दलहरूको बीच सरकारको भागभण्डा के को लागि भयो भन्दा यो चाहिँ उही अन्तिम रात्रि भोज जस्तो हो कि पछि के हो के हो, अहिले नै जे जति सकिन्छ जसरी सकिन्छ लिइहालौं भइहालौं गरिहालौं खाइहालौं भने जस्तो मात्रै देखियो। तर सार तत्त्वमा यो बैठक भयो, यो गठबन्धन चाहिँ एकले अर्कालाई बदला लिने, एकले अर्कालाई देखाइदिने र सत्ता र शक्तिको अभ्यास गर्ने फेरि पनि पुरानै शैलीमा जाने कुरा चाहिँ दुःखद छ।
0: प्रदेश तहमा सत्ता साझेदारी र मन्त्री चयनमा समेत केन्द्रको निर्णय निर्णायक हुने गरेको देखिएको छ। यसले प्रादेशिक अभ्यासलाई कमजोर बनाइरहेको कतिपय आलोचकहरू बताउँछन्। नेकपा एमालेका केन्द्रीय सदस्य समीक बराल त्यसमा सहमत छन्।
10: आधारभूत तहको जनताले चाहिँ सम्मान गर्ने खालका निर्णयहरू मूल राजनीतिक दलको नेतृत्वले गर्नुपर्थ्यो। त्यो हुन सकेको भए आज संघीयताप्रति यो किसिमको घृणाभावहरू उत्पन्न हुने परिस्थिति सिर्जना हुँदैन थियो। राजनीतिक दलका नेतृत्वले गरेका गलत निर्णयका कारणले गर्दाखेरि आज प्रदेश र समावेशताको सन्दर्भमा अहिलेको नयाँ पुस्ता जनतामा जसरी पैदा भएको छ यसलाई थप मलजल गरेको अनुभूति हुने खालको गतिविधि भएको छ।
0: वर्तमान प्रादेशिक अभ्यास र संरचनामाथि प्रश्न उठाउनेहरूले दलहरूले प्रदेश तहमा गरिरहेको अस्थिर सत्ताको खेललाई उदाहरणको रूपमा प्रस्तुत गर्ने गर्छन्। नेकपाका युवा नेता तामाङ आफ्नै पार्टीका नेताहरूको क्रियाकलापले त्यसलाई बल दिएको ठान्छन्।
9: डेढ वर्षको समय अवधि भएको प्रदेश सरकारको सत्ता उलटफेर गर्न जुन चलखेल भयो त्यस पछाडि पनि एक महिनासम्म पनि सरकार गठन नहुने विभिन्न प्रकारका लुछाचुडीको कारणले गर्दाखेरि चाहिँ संघीयता वा राजनीतिक दलहरूको छवि राम्रो भएन। संघीयताप्रति नकारात्मक धारणा राख्नेहरूको धारणा बलशाली हुने र संघीयता आवश्यक छ भन्नेहरूको शैलीबाट चाहिँ संघीयता बलियो बनाउन नलागेको देख्दाखेरि चाहिँ राजनीतिक दलहरू नचाहेर पनि संघीयताको विरूद्धमा माहौल बनाउन लागेको जस्तो भान हुन्छ।
0: दुई वामपन्थी दलसँगको सत्ता साझेदारीको विषयले बागमती प्रदेशमा राप्रपा र लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा आन्तरिक किचलोमा फस्न पुगेका छन्। कतिपयका भनाईमा विगतमा पुराना पार्टीहरूले केन्द्रमा गरेको जन अपेक्षा विपरीतका अराजनीतिक गतिविधि उनीहरूप्रति वितृष्णा पैदा गर्ने एउटा कारण बनेको थियो। केन्द्रमा झण्डै किनारामा पुगेका उनीहरूले प्रदेशमा त्यस्तै काम दोहोर्याइरहेको आलोचकहरू बताउँछन्। हाम्रा साथी प्रदीप बस्यालले राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठलाई के तपाईँ पनि त्यसै ठान्नुहुन्छ भनी सोधेका थिए।
11: दलहरू यत्रो ठुलो दुर्घटना नेपालमा भयो तर पनि उनीहरू चेतिरहेको देखिँदैन। दलहरू संसदीय व्यवस्थामा सत्ता स्वार्थको लागि उत्प्रेरित हुनु त्यति धेरै अस्वाभाविक कुरा त होइन, तर एउटा रेड लाइन त हुनुपर्छ उनीहरूको। कहाँ जाने कहाँ नजाने, के गर्ने के नगर्ने, कोसँग मिल्ने कोसँग नमिल्ने त्यो त हुनुपर्छ। आफूले जसलाई एकदमै ठूलो प्रतिक्रियावादी भएर भन्यो त्योसँग पनि मिल्या छ, आफूले जसलाई शत्रु भएर भन्यो त्योसँग पनि मिल्या, जोसँग जे गर्नु पनि मिल्ने यो जुन प्रवृत्ति देखा पर्छ त्यो प्रवृत्ति पुरानै हो, हिजो त्यही थियो, त्यही कारणले नेपाली जनताहरू आजित भएका हुन् दलहरू देखेर, अब अहिले त्यही प्रवृत्ति फेरि पनि बाहिर देखा परिरहेको छ।
0: जस्तो अब श्यामजी अब त्यही दल सत्ता बनाउन जे पनि गर्ने आम जनताका स्वार्थका कुरा भन्दा सत्ता खिचादानीमै बढी भयो भन्ने एउटा माग लिएर जुन युवाहरूले त्यत्रो आन्दोलन गरे त्यसको एक वर्ष पनि पूरा भइसकेका छैन, यस बीचमै कतै छिटो बिर्सेका त उनीहरूले, किन त्यो पाठ उनीहरूमा त्यो आवाज देखिएन, के कारण हुन सक्छ?
11: दलहरूले मानु अब पनि नेपाल उसरी नै चल्छ, मानु हिजो जस्तो गर्यो त्यसै गरी चलेर केही फरक पर्दैन भने जस्तो उनीहरूमा छ, कहाँनिर हामी छुक्यौं कहाँनिर भूल भयो भनेर भन्ने सांस्कृतिक आत्मसमीक्षा राजनैतिक आत्मसमीक्षा दुईटै आत्मसमीक्षाको अभाव दलहरूमा जो भएको छ त्यसै कारणले यो भएको।
0: अब चुनाव आउने एक वर्ष बाँकी रहँदै गरेको अवस्थामा यस्ता खिचतानी फेरि देखिँदाखेरि संहिता पक्षधार भनेर जुन संहिताको मुद्दै उठाउने उनीहरूको भूमिका त्यसरी देखिँदाखेरि चाहिँ त्यसको लाभ चाहिँ कसलाई पुग्छ त?
11: संहिता विरोधीहरूलाई पुग्छ, ल हेरौ दलहरू सचिन त यो दलको तालामालामा कुनै फर्क आयो त भन्नको लागि एकदमै गतिलो सामग्रीहरूले दिन्छ, त्यस कारणले यसले संहिता सिद्ध्याउन खोज्ने संहिता चाहिँदैन यो एकदम ठिक छैन भन्नेहरूलाई नि मदत पुग्ने खालको गतिविधि हो यो।
0: यस्तो अवस्था देखिरहँदाखेरि चाहिँ त्यसलाई अलिकति व्यवस्थापन गर्नमा यो प्रदेश प्रमुख सभामुखहरूको भूमिका अलिकति अभिभावकीय देखिन्छ कि देखिँदैन? तिनीहरू पनि पुरानै सत्ताका प्रतिनिधि पुरानै सत्ताका ले नियुक्त गरेका व्यक्तिहरू भएकाले त्यो कतै स्वार्थ सिद्धिमा नै उनीहरूको अल्झिरहेको भन्ने कतिपय आरोपलाई चाहिँ कसरी हेर्नुहुन्छ?
11: होइन अब नेपालमा एउटा समस्या के भयो भने सेन्टरमा राजनैतिक दलहरूको नेतृत्वमा कुनै समस्या भयो भने परेशमा पनि तुरन्तै त्यो समस्याको कपी पेस्ट देखिने, माथि समस्या भए तापनि तल राम्रोसँग चल्ने हामी भारतमै देख्छौ, संहिता भएका थुप्रै देशहरूमा देख्छौ, तर नेपालमा त्यस्तो देखिएन। माथि दलहरू मिल्यो तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन तल दलमा झगडा भइहाल्छ, यो खालको एउटा प्रवृत्ति भयो, योबाट चाहिँ संहितालाई मुक्त गर्न सकिएन भनेदेखि संहितामै ठूलो समस्या आउँछ।
0: तपाईँले भने जस्तै अझै पनि प्रदेशका कुरा मिलाउन केन्द्रमै अध्यक्षहरूसँग धाउनु पर्ने, खास गरी अहिले जुन प्रदेशमा दुई मुख्य कम्युनिष्ट दलहरू नेकपा र नेकपा एमालेको जुन यस्तो यो द्वन्द्वमा देखिरहेको छन् उनीहरूले, त्यसले पहिलेदेखि खुम्चिँदै गइरहेको कम्युनिष्ट धरातललाई त्यसले चाहिँ कहाँ पुर्याउला?
11: कम्युनिस्टहरू त यो कारणले होइन, अब अरू थुप्रै कारणले नि खुम्चिँदै गएको स्थिति हो, उनीहरूले खासमा नाम कम्युनिस्ट अब काम चाहिँ कम्युनिस्ट भयो उनीहरूको, त्यही कारणले नि उनीहरू खुम्चिँदै गएको स्थिति छ, उनीहरूले आफ्नो कम्युनिजमको त्यो साइनबोर्ड बमोजिम के पनि गरेनन् त्यही कारणले खुम्चिँदै गएको कुरा हो। अब यसले त अब यसमा त्यति धेरै मलजल गर्ला भनेर भन्ने लाग्दैन, तर जोसँग पनि मिल्ने जोसँग पनि हातेमालो गर्ने सिद्धान्त विचारको के पनि नगर्ने जनताको मुद्दा मिल्छ कि मिल्दैन जनताको मुद्दा बारे त विचारै नगर्ने यो जुन कुराले चाहिँ कंग्रेसलाई पनि यसले बदनाम गर्छ कंग्रेसलाई पनि यसले बदनाम गर्छ।
0: उनी थिए राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भोलि प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाब दिने कार्यक्रम छ, यसअघि जवाफ नदिएको भन्दै खास गरेर विपक्षी सांसदहरूले उनको स्वरको आलोचना गरेका थिए। भोलिको कार्यक्रमबारे जानकारी दिँदै संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
12: जम्मा जम्मी 11 जना मान्य सदस्यहरूले आफ्नो प्रश्न दर्ता गराउनु भएको छ,
0: दलगत रूपमा सबैको त्यसमा के सहभागिता छ?
12: सबै दलको कम्तीमा एउटा प्रश्न हुने गरेर र थप प्रश्नको हातमा दलको प्रतिनिधित्वको अनुपातमा भनेर थियो, सबै दलको कम्तीमा एउटा प्रश्न समावेश छ।
0: कुनै दलले आफूले पाएको प्रश्न संख्या भन्दा कम सोध्ने पनि छन्?
12: प्रतिनिधि नियमावलीमा भोलिमा 15 प्रश्न भन्ने व्यवस्था छ, अरू 11 मात्रै दर्ता भए भन्दा नि 4 प्रश्न त कमै दर्ता भयो नि।
0: त्यो भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट के सहभागिता कम भएको?
12: अरू दलहरूले चाहिँ आफूले जुन उहाँहरूको अनुपातमा पर्थ्यो संख्या त्यो संख्यामा सोध्नु भएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कतिजनाले पाउनु भएको थियो, कतिजनाको प्रश्न छ?
12: उहाँहरूको सातजनाको थियो, सबै दलकोबाट एउटा र थप हुना हुने छवटा थियो।
0: प्रधानमन्त्रीको कार्यालय अथवा सचिवालयबाट भोलिको सहभागिताको बारेमा सुनिश्चित भइसकेका छ?
12: भोलिको सम्भावित कार्यसूची प्रकाशित गरिसकेका छौँ र सम्भावित कार्यसूचीको सन्दर्भमा हामीले सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौँ।
0: उनी थिए संसद सचिवालयका प्रवक्ता एकराम गिरी, प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरको कार्यक्रमबारे जानकारी दिँदै। अन्त्यमा देश बाहिरको एउटा प्रसंग। अमेरिकाले इरानका व्यापार साझेदारहरू विरूद्ध आर्थिक प्रतिबन्ध विस्तार गर्ने योजना घोषणा गरेपछि चीनले आफ्नो हितको रक्षा गर्ने वाचा गरेको छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी एकपक्षीय गैर कानूनी प्रतिबन्धहरूको चीनले सशक्त विरोध गर्ने र आफ्ना अधिकारहरूको रक्षाका निम्ति आवश्यक सबै उपाय अवलम्बन गर्ने बताएका हुन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
13: अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानसँग कारोबार गर्ने सबै देश तथा वित्तीय संस्थाहरूले परिणाम भोग्ने चेतावनी दिँदै सोमबार नयाँ कदमहरू घोषणा गरेपछि चीनको तर्फबाट प्रतिक्रिया आएको हो। चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो। यद्यपि इरानी बन्दरगाहहरूमाथि अमेरिकी प्रतिबन्धका कारण पछिल्लो समय व्यापार घटेको छ। अन्तर्राष्ट्रिय कानूनको दायराभित्र रही चीन र इरान बीच सहकार्य हुँदै आएको छ, त्यसमा हस्तक्षेप अथवा अवरोध हुनु हुँदैन, चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिनले भनेका छन्। बेसेन्टले इरानसँग कारोबार गर्ने देश तथा वित्तीय संस्थाहरूलाई एक्ल्याइने बताएका छन्। चीनिया ब्याङ्कहरूबारे सोधिएको प्रश्नको जवाफमा बेसेन्टले उनकै शब्दमा अमेरिकी प्रतिबन्धहरूले छुन नसक्ने कोही पनि नभएको टिप्पणी गरे।
0: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट। हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुने नै छौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो साइन्चेक अहिले रातिको 9 बज्यो टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बनकेवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063613195 र 98467153368।
2: तीजका गीत संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान,
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
2: मिति यही भाद्र 29 गते, स्थान खैरिनी 4 बजार।
3: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
2: द्वितीय पुरस्कार रु 15,000,
3: तृतीय पुरस्कार रु 10,000,
2: सान्त्वना पुरस्कार रु 5,000।
3: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
2: द्वितीय पुरस्कार 5,000
3: र तृतीय पुरस्कार रु 3,000।
2: मुख्य सहयोगी संस्था सूर्य नेपाल प्राली सेराटार,
3: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7,
2: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
3: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 98560 31 937,
2: सुरेन्द्र श्रेष्ठ 98560 36 136,
3: रविन्द्र राज पौडेल 98560 62 888।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
5: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 98560 78302 र 98460 78302।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
9: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
11: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
12: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
11: दीक्षा ब्युटी पार्लर रे?
12: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
11: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
12: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
11: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
12: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
11: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
12: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
11: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
12: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 9790934335। हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
13: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
12: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
13: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
12: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
9: मुटु, स्वास्थ्य स्वास्थ्य तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
12: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
9: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
12: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
9: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665939।
0: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9560-23420, 9801-54674 र 9460-23420।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा न्यू रोड, फोन 061-590-162-590-163।
6: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
9: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
10: रामबहादुर परियार, धारी शीतल बस्ती, रु 15,055,
9: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
10: हुमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,000।

0: स्तर 155।
1: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका रुद्धस हजार 50।
0: शिवा अधिकारी ढोरफिर्दी ठोलढुङ्गा टोल रु 25,000।
1: ऋषिराम पौडेल सेराबेसी रुद्धस 1,000।
0: र समाया गुरुङ दुलेगौड़ा रु 55,555।
1: दलबहादुर छेत्री मिनाम खानी रु 11,115।
0: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111।
1: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल रु 21,000।
0: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005।
1: कैलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125।
0: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा रु 1,01,111।
1: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111।
0: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055।
1: कृष्णराज घिमिरे दुलेगौड़ा रु 55,555।
2: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
2: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफुल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खेथै, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालक चुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811453005।
5: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
6: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र? यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
5: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
6: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
7: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
5: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा, हेल्पपोस्ट चोक,
4: प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
8: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712040 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
2: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
0: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9856062265 र 9864864145
3: ए सबिना यसको हतारमा कता हो
4: ए प्रदीप हेर न बेहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
3: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
5: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846878 र 9008816

0: 142।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
2: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा
0: जुनसुकै प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9864878528 र 9908216142।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
2: विगत लामो समयदेखि

0: Redmi, Poco, Oppo, Vivo, Realme, Narzo, ITL, Color, Tecno, Nokia brand को सबै सेटहरु अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
0: NCL को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र NTC को सिम पनि पाइन्छ। NCL को नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
8: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
9: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
8: हो र, कहाँ छ र त्यस्तो?
9: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
8: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
8: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9560-62028 र 9901-79716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
10: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: खजिनालाई तुलसी लर्काइदिन्छौ दुर दुर नजाऊ आमा तिम्रो आँसु पुछेर जाडौला।
1: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
2: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
3: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
4: हार्दिक शुभकामना। इस्लाम धर्मका प्रवर्तक एवं संस्थापक पैगम्बर हजरत मोहम्मदको 1501 जन्मोत्सव एवं मोहम्मद जयन्तीको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। धार्मिक विविधताका बीच सामूहिक एकता कायम राखौं, आपसी सम्मानलाई प्रवर्धन गरौं। अध्यक्ष मोहम्मद हुसैन मिया एवं नेपाल मुस्लिम सेवा समिति शुक्ला गण्डकी 5 गोलछिना परिवार।
5: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
6: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
5: ओम प्रोसर आभूषण सुनचारी पसल दुलेगौडा भित्री बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
8: मोबाइल 9800585537 र 9800665589।
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
9: ओके ल डन।
10: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
9: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9417000787।
11: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
11: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
4: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000,
11: द्वितीय पुरस्कार ₹15,000,
4: तृतीय पुरस्कार ₹10,000,
11: सान्त्वना पुरस्कार ₹5,000।
4: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500,
11: द्वितीय पुरस्कार ₹5,000
4: र तृतीय पुरस्कार ₹3,000।
11: मुख्य सहयोगी संस्था सूर्य नेपाल प्राली सेराटार।
4: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7।
11: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
4: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9850631937,
11: सुरेन्द्र श्रेष्ठ 9850636136,
4: रविन्द्र राज पौडेल 9850662888।
12: ₹103.8 अन्तर्मनको आवाज। स्टुडियो टाइम
13: अहिले रातिको 10 बज्यो।
14: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
16: ढोरबाराही हाइलाइट्स को साथ में
17: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक।
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461493004।
18: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईं हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हेडलाइट्समा अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेश सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय रहे पनि तत्कालका लागि मन्त्रीहरू राजीनामा दिनबाट रोकिएका छन्। मन्त्री गोविन्द बहादुर नेपालीले राजीनामा दिने कुरा हल्ला मात्रै भएको प्रतिक्रिया दिनुभएको छ। मंगलबार आज बिहान संसदीय बोर्डको बैठकमा राजीनामाको निर्णय भएको प्रमुख सचेतक देवका पहाड़ीले जानकारी दिनुभएको छ। मंगलबार दिउँसो एमालेका चारजनै मन्त्रीहरू मन्त्री परिषदको बैठकमा सहभागी भएका थिए। सबैले मन्त्री परिषदको बैठकबाट राजीनामा दिने आकलन समेत भएको थियो, तर मन्त्रीहरू बैठक सकेर राजीनामा नदिने निस्किएका छन्। बैठकबाट बाहिरिने क्रममा मन्त्री नेपालीले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै भन्नुभयो, बाहिर आएको कुरा सत्य होइन, अहिलेसम्म हामी सरकारमै सामेल रहेका छौं। एमालेका एक सांसदले संसदीय बोर्डको बैठकमा राजीनामा दिने गरेर हस्ताक्षर समेत भइसकेको बताउनुभयो। राजीनामा दिने निर्णय भएकै हो, राजीनामा पत्रमा चारजनाकै हस्ताक्षर पनि गरिएको छ। बैठकमा सहभागी ती सांसदले भन्नुभयो, किन दिनुभएन थाहा छैन, बुधबार एमाले संसदीय दलको बैठक राखिएको छ, उक्त बैठकमा राजीनामाबारे थप छलफल हुने सांसदहरूले बताएका छन्। मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। आज साँझ बसेको प्रदेशसभाको बैठकमा भएको मतदानमा मगरले 57 मत प्राप्त गर्दै विश्वासको मत सिद्ध गर्नुभएको छ। 104 सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि 53 मत आवश्यक रहेको थियो। उहाँले 57 मत प्राप्त गर्नुभएको छ। उहाँको पक्षमा सत्तारूढ़ नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले मतदान गरेका छन्। एमालेको 24, नेकपाको 26 र राप्रपाको 7 गरेर 57 सांसदले समर्थन गरेका छन्। मुख्यमन्त्री मगरले विश्वासको मत दिनु अगाडि भने सत्ता गठबन्धनभित्र विवाद देखिएको थियो। सरकारमा मन्त्रालयको भागभण्डा, मन्त्री छनौट र पावर सेयरिङका विषयमा नेकपाका केही सांसद असन्तुष्ट रहेका थिए। विवादका कारणले उनीहरू बैठकमा सहभागी हुने वा नहुने विषयमा समेत अन्य देखिएको थियो। प्रदेशसभाको बैठक शुरू हुनु अगाडि सत्तारूढ़ तीन दलबीच 6-6 सहमति पश्चात बैठक शुरू भएको हो। राप्रपाभित्र पनि संसदीय दलका नेता उद्धव थापाको विषयलाई लिएर विवाद कायम रहेको थियो। पार्टी केन्द्रको निर्देशन विपरीत सरकार गठनमा समर्थन गरेको भन्दै राप्रपाले थापामाथि कार्यवाही गरेको छ। राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन व्हिप समेत जारी गर्नुभएको थियो, तर राप्रपाका 7 सांसदले फ्लोर क्रस गरेर विश्वासको मत दिएका छन्। तनहुमा पशु तथा चौपायामा लाग्ने संक्रामक रोग नियन्त्रणका लागि सञ्चालन गरिएको पूर्ण खोप कार्यक्रम प्रभावकारी देखिएको छ। आर्थिक वर्ष 2082-83 जिल्लाका विभिन्न स्थानमा पुगेर खोरेत, लम्पी, स्किन, पीपीआर तथा बंगुरको ऐजा विरूद्ध गरी करिब 1,90,000 201 डोज खोप लगाइएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका कार्यालय प्रमुख रविन्सन अधिकारीका अनुसार खोप कार्यक्रम अन्तर्गत खोरेत विरूद्ध 39,849, लम्की स्किन रोग विरूद्ध 10,578, पीपीआर रोग विरूद्ध 131,471 र बंगुरको ऐजा विरूद्ध 8,300 डोज खोप लगाइएको छ। खोप कार्यक्रम मार्फत जिल्लामा खोप योग्य गाई भैंसी मध्ये करिब 50% खोरेत विरूद्ध खोप लगाइएको छ भने 55% बाख्रामा पीपीआर विरूद्ध र 35% बंगुरमा हैजा विरूद्धको खोप लगाइएको अधिकारीले बताउनुभयो। अधिकारीका अनुसार व्यासनगर पालिकामा 16,584, शुक्ला गण्डकी नगरपालिकामा 17,656, भानु नगरपालिकामा 26,007, भीमा नगरपालिकामा 24,351 खोप लगाइएको छ। यस्तै कार्यालयले 10 पालिकामा 85 वडा र 1,113 टोलमा पुगेर खोप प्रदान गरेको जनाएको छ। कार्यक्रम सञ्चालनका लागि 93 खोपकर्ता परिचालन भएका थिए। खोपकर्तालाई स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर पशुपालक किसानको पहुँचमा पुगेर खोप लगाउने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ। पोखरा महानगरपालिकाका सबै वडाहरूमा ढिलोमा पनि भदौको 25 गतेसम्ममा किताकाट खुल्ने भएको छ। महानगरपालिकाका मेयर धनराज आचार्यले सरकारको निर्देशन अनुसार महानगरपालिकाका सबै वडाको जग्गा वर्गीकरण कार्य सकिएसँगै किताकाट खोल्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो। महानगरपालिकाले करिब 4,50,000 किता जग्गालाई प्रकृति अनुसार 12 क्षेत्रमा वर्गीकरण गरेको छ, जसमा आवश्यक कृषि, व्यावसायिक, औद्योगिक र खानी तथा खनिज क्षेत्र रहेका छन्। यस्तै निर्माण सामग्री उत्खनन, सांस्कृतिक र पुरातात्विक महत्व, ताल र नदी नाला क्षेत्रका रूपमा पनि जग्गा छुट्याइएको छ। वन, सार्वजनिक उपयोग, जोखिम क्षेत्र र सरकारी आवधि गरेर वर्गीकरण कार्य टुङ्गो लगाएको मेयर आचार्यले बताउनु भएको छ। हाल महानगरमा जग्गा वर्गीकरणमाथि दावी विरोध तथा सच्याउने प्रक्रिया चलिरहेको छ। यसका लागि अब 4 मात्र समय बाँकी रहेको आचार्यले बताउनुभयो। यो समय सकिएपछि महानगरले वर्गीकरण प्रमाणित गरेर भूमि प्रशासन कार्यालयमा पठाउनेछ। त्यसपछि सबै वडामा किताकाट पूर्ण रूपमा सुचारू हुने महानगरले जनाएको छ। स्याङ्जाको पुतली बजार र बिरगुत नगरपालिकाले भदौको 10 अर्थात भोलि बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। पुतली बजार नगरपालिकाको भदौको 4 गतेको कार्यपालिकाको बैठकको निर्णय अनुसार इस्लाम धर्मका संस्थापक एवं प्रवर्तक पैगम्बर मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको 1501 जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइने भएको हो। नगरपालिकाका नगर प्रमुख तुलसी राम रेग्मीद्वारा जारी विज्ञप्तीमा नगरपालिकाको माथतका कार्यालय र निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ। यस्तै स्याङ्जाकै भिरगुट नगरपालिकाको भदौ 8 गते बसेको कार्यपालिकाको बैठकले पनि बिदा दिने निर्णय गरेको छ। नगर प्रमुख गोविन्द कुमार कर्मचारीले स्थानीय बिदामा पालिकाभित्रका सबै कार्यालय बन्द रहने बताउनुभयो। उहाँले मोहम्मद डीमा भिरगुट नगरपालिका र विश्वभरि बसोबास गर्ने सम्पूर्ण मुस्लिम धर्मावलम्बीलाई शुभकामना समेत व्यक्त गर्नुभएको छ। पर्वत र बागलुङलाई जोड्ने मालडुङ्गा पुल पर्वततर्फको भागको पिल्लर छेउमा नदीले जमिन कटान गरेको छ। कटान भएको भाग यति बेला त्रिपालले ढाकेर राखिएको छ। कालीगण्डकी दोहनका कारणले नदीको धार परिवर्तन गर्दा पर्वततर्फको भागमा क्षति पुगेको हो। 4 वर्ष अगाडि पनि नदीले पुलको जगमा क्षति पुर्याएपछि पर्खाल निर्माण गरिएको थियो। उक्त पर्खाल नदीमा आएको बाढ़ीले बगाएको थियो। राष्ट्रिय गौरवको आयोजना मध्य पहाड़ी लोकमार्गमा पर्ने पुल जोखिममा पर्दा हजारौं यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य रहेका थिए। कालीगण्डकी नदीको बहाव बढ्दा पुलको तल्लो पिल्लरको भाग जगबाट नै बगाउने जोखिम रहेको छ। पुल संरक्षणका लागि नदीको धार नै परिवर्तन गर्नुपर्ने देखिन्छ। यो पुल भएर बागलुङ सहित मेग्दी, मस्ताङ, गुल्मी, रोल्पा, रूकुम, जाजरको, डोल्पा, सल्यान लगायतको पश्चिम नेपालका जिल्लामा दैनिक हजारौं सवारी साधनहरू आवत जावत गर्ने गर्दछन्। कटानले मालडुङ्गा स्थित बजार र घर पनि जोखिममा परेको छ। पोखरा महानगरपालिका नौ पृथ्वी चोकको प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ। महानगरपालिकाले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्न निवेदन दिन भन्दै सूचना जारी गरेको हो। त्यस पछाडि दावी विरोध संशोधन निवेदन र आवश्यक छानबिन पछाडि ओडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगरका मेयर धनराज आचार्यले बताउनुभयो। उहाँका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका 200 भूमिहीन सुकुम्बासीका 248 र अव्यवस्थित बसोबासीका 116 निवेदन प्राप्त भएका थिए। ओडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध र संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो। अन्तिम विवरण अनुसार 144 परिवार र भूमिहीन दलित र 141 परिवार भूमिहीन सुकुम्बासी गरेर कुल 325 परिवार भूमिहीन कायम भएका छन्। त्यस्तै छानबिन पछाडि 242 परिवार अव्यवस्थित बसोबासीका रूपमा रहेका छन्। तनहुको व्यास नगरपालिकाले संघीय सरकारबाट स्वीकृति पाएपछि भूमि बैंक स्थापना र संचालनको प्रक्रिया अगाडि बढ़ाउने भएको छ। नगर कार्यपालिकाको बैठकले भूमि बैंक संचालनका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाउन र निर्देशिका तयार पार्न प्रमुख प्रशासकीय अधिकारी सुखदेव लम्सालाई जिम्मेवारी दिएको हो। भूमि बैंक संचालनमा आएपछि नगरभित्रको बाँझो र न्यून उपयोग भएका जग्गालाई व्यावसायिक कृषि फलफूल खेती तथा उद्योगका लागि उपयोगमा ल्याइने नगर प्रमुख वैकुण्ठ नेउपानेले बताउनुभयो। जग्गा धनीले उपयोग गर्न नसकेको निजी जग्गाको विवरण तयार गरेर इच्छुक कृषक तथा उद्यमीलाई निश्चित शर्त र सुविधामा उपलब्ध गराउने तयारी छ। जिल्ला समन्वय समिति तनहुका प्रमुख शान्तिरमण वाग्लेले बाँझो जमीनको सदुपयोग र स्थानीय उत्पादन तथा रोजगारी वृद्धि गर्न भूमि बैंक स्थापना गर्ने पहल नमूना र दूरदर्शी भएको बताउनुभयो। तनहुको आबुखैरनी गाउँपालिका चार बेनीटार स्थित पृथ्वी राजमार्गमा गाईघाटबाट पोखरातर्फ आउँदै गरेको G1/97 नम्बरको बसबाट लागू औषध सहित एकजना पक्राउ परेका छन्। मुगलिन पुलजी तनहुबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त बसमा सवार सिन्धुलीको दुधौली नगरपालिका 3 बस्ने वर्ष 29 रोशन भुजियल लागू औषध सहित पक्राउ परेका हुन्। फेन्सी रातो झोलाभित्र कालो टी शर्टले बेरेर लुकाई छिपाई ल्याएको प्रतिबन्धित लागू औषध ट्यापान्डोल 20 पत्ता फेला पारेर निज भुजेललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय आबु खैरनीले जानकारी दिएको छ। आर्थिक अवस्था कमजोर भएकै कारणले कोही पनि विद्यालयको शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गोर्खाको शहीद लक्खन थापा गाउँपालिकाले आवाससहित शिक्षा दिने व्यवस्था गरेको छ। आफ्नो पालिकाभित्रको विपन्न बालबालिकालाई लक्षित गरेर गाउँपालिकाले वडा नम्बर 6 घैरुङ बाँसकोट स्थित हिमालय माध्यमिक विद्यालयमा आवाससहित पढ्न पाउने व्यवस्था गरेको हो। पालिकावासीलाई शिक्षाको अधिकार सुनिश्चित गर्न हिमालय माविमा आवासीय शिक्षाको व्यवस्था गरेको पालिकाका अध्यक्ष रमेश थापा मगरले बताउनुभयो। हाल गाउँपालिकाको हिमालय मावि स्थित छात्रावासमा 13 बाल बालिकाहरू आश्रित रहेका छन्। उनीहरूको कक्षा 10 शिक्षा र पालन पोषण सबैको जिम्मेवारी गाउँपालिकाले बिहोर्ने अध्यक्ष थापाले जानकारी दिनुभएको छ। तनहुमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसार पोसारमा संलग्न 2 सवारी साधन कार्यवाहीमा परेका छन्। जिल्ला प्रहरी कार्यालय तनहु र माथतको प्रहरी कार्यालयबाट विभिन्न मितिमा खटिएको प्रहरी टोलीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसार पोसारमा संलग्न एउटा ट्र्याक्टर र एउटा टिप्परलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका दुवै सवारी साधनलाई आवश्यक कार्यवाहीका लागि सम्बन्धित पालिकाको कार्यालयमा पठाइएको। ट्र्याक्टरबाट 12,000 र टिप्परबाट 20,000 जरिवाना गरिएको प्रहरीले जनाएको छ। दुवै सवारी साधनबाट 32,000 जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। अवस्था यिनै विविध खबरहरू सँगसँगै राति 10 ढोरबाराही हाइलाइट साझाका लागि सकिएका छन्। भोलि बिहान 5:20 ढोरबाराही हाइलाइट्समा फेरि हामी उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै हाम्रो प्रसारण सेवामा कार्यरत रहनुभएका सम्पूर्ण सहकर्मीहरूलाई विदा हुने आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्रि।
7: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9846061268 र 9560602068।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 9790934335। हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0665930369।
4: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
8: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
4: हो र, कहाँ छ र त्यस्तो?
8: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
7: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
5: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
7: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
5: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9560602628 र 9901479716।
7: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौ है।
9: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
2: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
3: मयम चिसापानी, अनि बीचमा नझर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोसे महलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोल फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
5: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतार हिँदै?
6: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
6: त्यसो भए कहाँ जाने त कान्छा?
5: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
6: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
7: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
4: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
8: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855411445 र 9855420445।
9: XY3.8 अन्तर्मनको आवाज।
10: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
11: ढोरबाराही हाइलाइट्सको साथमा
12: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, दुलेगौंडा, बीपी चोक।
11: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841649304।
13: नमस्कार अनि शुभ बिहानी। आज मिति 2083 साल भाद्र महिनाको 10 गते बुधबार। आज नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको त्रयोदशी तिथि। आज इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बर हजरतको 501 जन्म जयन्ती। सन् 26 अगस्तको आज 26 तारीख। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सँगै फेसबुक पेज, वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। प्रधानमन्त्री बालेन्द्र शाहले कालो चस्मामा नै संसदमा उपस्थित हुने, सरकारलाई अन्जनको चेतावनी, बागमतीमा नयाँ सरकारको संकट, उस्तै सिरिया र आतंकवादी प्रायोजक सूचीबाट हटाउने अमेरिकाको निर्णय। वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्न सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। आज प्रतिनिधि सभामा उपस्थित भएर प्रधानमन्त्री वीरेन्द्र शाहले सांसदहरूको प्रश्नको उत्तर दिने। वीरगंजमा चिनी मल फेरि सञ्चालनमा ल्याउने सरकारको तयारी। वीरगंज स्थित चिनी मिल कारखाना अध्ययनकारी दलद्वारा चिनी मिल क्षेत्रको स्थलगत अवलोकन। आज इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बर हजरतको 501 जन्म जयन्ती। मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा दिने सरकारको घोषणा। स्याङ्जाको पुतली बजार र भिरकोट नगरपालिकामा पनि आज सार्वजनिक बिदा। कांग्रेसको महाधिवेशन रोक्न देउबार खड्काले दिएको निवेदन सर्वोच्चमा दर्ता। अब अदालतले दिने निर्णयले महाधिवेशन प्रक्रियामा समेत प्रभाव पर्ने। संस्थापन पक्षले इतर पक्षलाई अदालतसँग जोडेर बदनाम गर्न खोजेकोमा आपत्ति। असोजमा प्रतिनिधि परिषद र लगत्तै विधान महाधिवेशन गर्न एमाले कार्यदलको सुझाव। निर्वाचनमा बिहोरेको हारले पार्टी जीवनमा गम्भीर धक्का लागेको कार्यदलको ठहर। गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय। तत्काल राजीनामा नदिने मन्त्री गोविन्द बहादुर नेपालीको भनाइ। फ्लोर क्रस गराएर राप्रपाका 7 सांसदले मत दिएपछि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत प्राप्त। मत नदिने राप्रपाका अन्य सांसदलाई कार्यवाही गर्ने दलका नेता उद्धव थापाको घोषणा। विश्वासको मत लिने बैठकमा सहभागी नहुने कांग्रेसको जारी। व्यवसायको मनोबल 36 वर्ष यताकै कमजोर अवस्थामा पुगेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको गुनासो। नयाँ सरकारले व्यावसायिक वातावरण बनाउन नसकेको भनाई। संघीय सरकारबाट स्वीकृति पाएपछि तनहुँको व्यास नगरपालिकाले भूमि बैंक स्थापना र सञ्चालनको प्रक्रिया अगाडि बढ़ाउने। बाँझो रहेको जमीन कृषक र उद्यमीलाई उपलब्ध गराउने तयारी। अवैध रूपमा नदीजन्य पदार्थ ओसारपोसार गरेको ट्र्याक्टर र टिप्पर। तनहुँ प्रहरीको नियन्त्रणमा लागू पदार्थ सहित पोखरा आउँदै गरेका सिन्धुलीका रोशन भुजेल आम्बु खैरनीबाट पक्राउ। पोखराका सबै ओडामा भदौको 25 गतेसम्म जग्गाको कित्ता काठखुला गरिने। पृथ्वी चोक बस पार्क क्षेत्रमा बस्ने वास्तविक भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान। पर्वत र बागलुङलाई जोड्ने मालढुङ्गा पुल नदी कटानका कारण जोखिममा। मध्य पहाड़ी लोकमार्गमा पर्ने पुल जोखिममा पर्दा हजारौं यात्रु जोखिम मूल्य र यात्रा गर्न बाध्य। तनहुका पशु चौपायमा लगाइने संक्रामक रोग विरूद्धको खोप अभियान प्रभावकारी। गत वर्ष मात्रै 1,90,000 बढ़ी खोप लगाएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुको दावी। वानेश्वरमा ड्यूटीमा रहेका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ। 5 दिनको म्याद थप गरेर अनुसन्धान हुँदै जेएनजी आन्दोलन पश्चात प्रहरीलाई हेयको दृष्टिले हेर्न थालिएको पीड़ित ट्राफिकको भनाई। करदाता पुरस्कारले बढ़ायो उपभोक्ता जागरण। बिल नदिने व्यापारीमाथि उजुरीको चाङ। बाँदर र बदेलले हैरान पारेपछि पाल्पाका किसान टिमुर खेतीतर्फ आकर्षित। 150 दिनमा नै प्रधानमन्त्री बालेन शाहको सरकार कमजोर बनेको इण्डिया टुडेको दावी। संचार माध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्ने सूचना मन्त्री विक्रम तिमिल सिन्हाको भनाई। विशेष सेवा ऐन सम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत। राष्ट्रिय सभामा बालिकामाथि हुने बलात्कारका घटना कम गर्न विद्यालय तहमै यौन शिक्षा दिन सांसदहरूको माग। फोहोर व्यवस्थापन बारे प्रधानमन्त्रीलाई भेटेर ध्यान आकर्षण गराउने मेयर्स फोरमको निर्णय। सरकारलाई अञ्जनको चेतावनी। निजी क्षेत्रलाई व्यवस्था गर्ने भुइँको टिप्दा पोल्टामा पनि झर्न सक्ने। घरेलू श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध रहेको उद्योग मन्त्री यादवको भनाई। मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट आम फाल्न खोजेपछि विवाद उत्पन्न। लुम्बिनी प्रदेशको प्रदेश सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाद्वारा 24 घण्टे अल्टिमेटम सोध्ने निर्णय। कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा पुग्यो। भारतीय सहयोगमा निर्मित पाटन कुमारी छे र नयाँ कुमारी निवासको हिजो उद्घाटन। गैर कानूनी सम्पत्ति आर्जन गर्ने सर्वेक्षक सोडीमाथि भ्रष्टाचारको मुद्दा दायर। पोखरा दुवै उडान दिगो बनाउन परीक्षण व्यवसायको अग्रसरता। 2,31,00,00,000,000 राजस्व संकलन गर्न सफल। आईटीमा गिरोहको आक्रमणमा परेर 47 जनाको मृत्यु। अमेरिका इरान तनाव घटाउन पाकिस्तानी उच्च टोली इरानको भ्रमणमा। शान्तिको सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनिर पनि इरान प्रस्थान। इरानी आमदानीमा 5 क्षेत्रमा अमेरिकी प्रतिबन्ध। व्यापार गर्ने देशहरूलाई पनि कार्यवाही गर्ने चेतावनी। दक्षिण सुडानमा 2 शान्तिरक्षकको हत्या। पाकिस्तान इरान वार्तामा इस्लामाबाद एमओयू पुनर्स्थापनामा प्रगति भएको दावी। इरानसँग कारोबार गरेको आरोपमा 4 भारतीय कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध। पत्नीले बोलाएपछि पुगेका सेनाका अधिकारीले विद्यार्थीलाई कुटेको र सरकारी पिस्तलबाट गोली चलाएको आरोप। सिरियालाई रूस र चीनको प्रभाव क्षेत्रमा पर्न नदिने ट्रम्पको रणनीति। 47 वर्ष पछाडि सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटाउने अमेरिकाको निर्णय। चीनका राष्ट्रपति शी जिनपिङ आगामी सेप्टेम्बर भारतको नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने। र एसीसी प्रिमियर कप अगाडिको एक दिवसीय अभ्यास खेलमा मलेसिया नेपालसँग 9 विकेटले पराजित। अवश्य नै खबरहरू सँगसँगै आजका लागि ध्वरबारही हाइलाइट सकिएको छ। मुख्य समाचार समितिको समाचारमूलक यो सामग्री तपाईँलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचारहरू सहित उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरू सहित अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
14: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
15: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। 30 को दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
16: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि 30 को अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
17: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
15: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
18: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै 30 को कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
14: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
17: र रामचन्द्र महत 9461616878।
19: हजुर, दान गरौ।
8: बुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
18: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
19: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
8: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आर्तन हो।
18: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
20: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
18: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
20: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
18: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
20: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
18: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
20: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
18: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
20: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
18: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
20: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
18: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
21: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पुस्टफ सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
22: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
23: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
24: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
23: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
25: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
23: ए हो र, हस् दाई म आजै जान्छु।
18: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
18: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची, युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक, कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
0: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
1: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्र बैङ्कको ठिक पारिपट्टि, फोन 0665939769।
2: फुटै खाए चारै मिठो पकाए त च्वाक्कै, एक पाकेटले पेट भरिने के हो भन प्वाक्कै।
3: यो हो बोनस चाउचाउ।

नमस्कार अनि शुभ बिहानी। रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनचाँदी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म अशोक विश्वकर्मा। आज मिति 2083 साल भाद्र महिनाको 10 गति बुधबार, श्रावण शुक्ल पक्षको त्रयोदशी तिथि, सन् 2026 अगस्तको 26 तारीख। र आज इस्लाम धर्मका प्रवर्धक मोहम्मद पैगम्बर हजरतको 1501 जन्म जयन्ती। इस्लाम धर्मावलम्बीले आज विविध कार्यक्रम गरेर यो मोहम्मद जयन्ती मनाउँदैछन्। श्रोतावृन्द, सुन्दर चाँदीका आधुनिक आकर्षक गहनाहरू बनाउनु परेमा दुलीगौंडामा रेडियो ढोरबाराको भवन रहेको भन्दा केही घर तलपट्टि रहेको यो जय शिव सुन चाँदी पसलबाट नै कारोबार गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। र अब भने हामी तपाईँको राशिफल शुरू गर्छौं। सबैभन्दा पहिला मेष राशि। सानातिना कुराले मनमा खुशी मिल्नेछ। बोलीको प्रभावले काम बन्नेछ। स्वास्थ्य र शिक्षामा सुधारका संकेतहरू देखिनेछन्। भूमि सम्बन्धी कारोबारमा लाभ मिल्नेछ। हरेक काममा

दिशामा सफलता हात पर्ने योग रहेको छ। दिन तपाईको राम्रो तरिकाले बित्नेछ, धर्म कर्ममा पनि आज मन जानेछ, शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ, नयाँ अवसर हात लाग्नेछ, परिवारले तपाईलाई आज सही सल्लाह दिनेछन्, समस्याको समाधानका लागि साथीले साथ दिनेछन्। मिथुन राशि, आज संघर्ष गर्नुपर्ने दिन छ, स्वास्थ्यमा समस्या आउन सक्ला, आफैले बोलेको कुराले पछुतो लाग्नेछ, बोल्दा ध्यान दिनुपर्नेछ, बन्धु बान्धवसँग गरेको सहकार्यले तपाईलाई फाइदा हुनेछ, परिवारको पनि तपाईलाई साथ मिल्नेछ। आज आत्मविश्वासका साथ आत्मविश्वासमा कमी आएको पनि महसुस होला, चोटपटकको जोखिम भएकाले हिँडडुल तथा यात्रामा विशेष सावधानी अपनाउनु होला, यात्राका क्रममा सामान हराउन सक्ने भएकाले आफ्नो वस्तुमा ध्यान दिनु राम्रो देखिएको छ। कर्कट राशि, चलाखीपूर्ण बोली र व्यवहारले काम सफल बनाउन सहयोग मिल्नेछ, कला र साहित्यप्रति रुचि बढ़ेर जानेछ, साथीभाइसँग रमाइलो समय बित्नेछ, व्यवसायमा अनुभवी वा प्रभावशाली व्यक्तिसँगको सहकार्यले नयाँ अवसर र अनुभव दिलाउन सक्ने संकेत देखिन्छ, बोलीको प्रभावले काम बन्नेछ, आज डुब्न लागेको लगानी उठ्नेछ, यस्तै सामाजिक र सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ, स्वास्थ्यमा भन्ने समस्या आउन सक्नेछ, परिवारको सल्लाह लिएर अगाडि बढ्नुहोला। सिंह राशि, बन्धु बान्धवसँगको सहकार्यले फाइदा हुनेछ, स्वास्थ्य र शिक्षामा गरेको प्रयासमा ढिला सुस्ती हुनेछ, धर्म कर्ममा मन जानेछ, आज दान दक्षिण गर्नु तपाईका लागि उचित देखिन्छ, सही समयमा सही निर्णय लिन सकिनेछ भने महत्वपूर्ण कामको शुरूआत आजै हुनेछ, कुनै घटनाले मनमा शान्ति र सन्तोष ल्याउनेछ, यद्यपि स्वास्थ्यमा सामान्य प्रतिकूलता देखिन सक्ने भएकाले सजग रहनुहोला। कन्या राशि, रमाइलो तथा सुखद यात्राको अवसर मिल्नेछ, नयाँ ज्ञान र सिप सिक्ने मौका छ, स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ, विपरीत वर्गप्रतिको आकर्षण बढ्नेछ, राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रियताबाट सफलता मिल्न सक्छ, आज जोगिएर काम गर्नुपर्ने दिन पनि छ, श्रम शोषण गर्नेहरू सक्रिय हुनेछन्, शिक्षामा भने नाम दाम कमाउने दिन छ, आफूभन्दा ठूला व्यक्तिको सल्लाह लिएर मात्र अगाडि बढ्नुहोला, परिवारमा आज खटपटी बढ्ने सम्भावना रहेको छ। तुला राशि, स्वास्थ्य र शिक्षामा गरेको मेहनतको फल मिल्नेछ, परिवारसँगको सम्बन्ध सुमधुर भनेर जानेछ, कार्यालयमा तपाईँको बढुवा हुने योग रहेको छ, परिश्रमको फल आज मिल्नेछ, स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले विशेष ध्यान दिनुहोला, सहकर्मीबाट विरोध वा असहयोगको अवस्था आउन सक्छ, गरेको काममा ढिलाइ भए पनि एकपछि अर्को अवसर प्राप्त हुँदा मन भने उत्साहित रहनेछ। वृश्चिक राशि, बोझ थपिनेछ, शिक्षामा गरेको लगानीमा आंशिक लाभ हुनेछ, स्वास्थ्यमा समस्या आउन सक्छ, शिक्षा उच्च पदस्थ व्यक्तिसँगको भेटले मन हल्का हुन सक्ने सम्भावना छ, मनपर्ने वस्त्र र अलंकार उपहारका रूपमा प्राप्त होला, धर्म कर्म र समाज सेवामा रुचि बढ्नेछ, पारिवारिक जमघटले मन प्रसन्न बनाउनेछ, धन आर्जनको नयाँ बाटोहरू पहिलाउन सकिनेछ। धनुराशि, आफ्नै प्रभाव र व्यवहारले अरूलाई प्रभावित पारेर काम बनाउन सफल भइनेछ, सामाजिक क्षेत्रबाट अपेक्षित सहयोग मिल्नेछ, पार्टी सभा र सेमिनार जस्ता कार्यक्रममा सहभागी हुने अवसर प्राप्त हुनेछ, आकस्मिक लाभ मिल्नेछ, पुराना मित्रहरूसँगको भेटले नयाँ योजना बन्नेछ, प्रेम सम्बन्ध सुमधुर बनेर जानेछ, संकटमा साथीको साथ मिल्नेछ भने शिक्षामा थप मेहनत गर्नुपर्ने आवश्यकता देखिन्छ। मकर राशि, तपाईको आजको दिन राम्रो छ, धनुलक्ष्मीको योग परेको छ, समयको सदुपयोग गर्नुहोला, शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ, स्वास्थ्यमा सुधारका संकेतहरू देखिनेछन्, प्रशंसकहरू बढ्नेछन्, एकपछि अर्को अवसर प्राप्त हुँदा मन प्रसन्न रहनेछ, मनोरञ्जन र सृजनात्मक क्षेत्रमा सफलता मिल्नेछ, शुभ कार्यको चर्चा चल्नेछ, रमणीय र सुखद यात्राको